0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचोक, फुलबारी 11, पोखरा।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसकेँ, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
5: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
0: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
7: तन्ना आजै फेरि हेर्नुहोस्।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 24 गते आइतबार, तदनुसार सन् 2026 अगस्त 9 तारीक नेपाल सम्बत 1146 साउन कृष्ण पक्ष एकादशी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 24 गते आइतबार, तदनुसार सन् 2026 अगस्त 9 तारीक नेपाल सम्बत 1146

मोर्चा घोषणा संविधान संशोधन संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा सधर्म सभा पोखराको 36 औं साधारण सभा तथा धर्म संघ बुद्ध विहारको 70 औं वार्षिक उत्सव सम्पन्न विभिन्न व्यक्ति सम्मानित पोखरा 5 मा वृहत आम भेला आयोजना भदौ 17 गतेदेखि श्रीमद भागवत महापुराण हुँदै रेडक्रसको चित्रकला प्रतियोगिता सम्पन्न रंगमा पोखियो विपद सचेतना र मानवीयताको सन्देश क्रिस्ट बानिया प्रथम ढोरपाटन पुग्ने पर्यटकको संख्या वृद्धि हुँदै एक वर्षमा 37,000 पर्यटक पुगे 47 लाख आमदानी हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी केही प्रकारका गोला बारूदको आपूर्तिमा कमी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति मलेसियाको सेवा उत्पादन मूल्य सूचकांक वृद्धि दोस्रो त्रैमासिकमा 2.9% बढ़्यो र एसियन गेम्समा पदक जित्ने लक्ष्यमा कराटेका काता टोली हरमितले एनपीएलमा जनकपुर बल्सको कप्तानी गर्नेछ।

0: इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

अब समाचार विस्तारमा पोखरा सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव यथावत छ। जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बस्नु नपर्ने भन्दै शुक्रबारदेखि नै किराना पसलबाट ग्यास बिक्री गरिने जनाए पनि उपभोक्ताका नजिकका किराना पसलमा ग्यास पाइँदैन। सर्वसाधारण रित्तो ग्यास बोकेर घण्टौसम्म डिपोहरूमा लाइन बस्न बाध्य छन्। यसै क्रममा आइतबार पोखराको बजार क्षेत्रमा एलपी ग्यासका 10,000 भरी सिलिण्डर भित्रिने भएका छन्। जिल्ला अनुगमन समिति कास्कीले शनिबार पोखरा 32 गगनगौंडाका दुई ग्यास कम्पनीमा गरेको अनुगमन गरेको थियो। अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी द्वय चित्रांगद बराल र थमन सिंह गौतम सहित प्रहरी टोली र संचारकर्मी सम्मिलित टोली पुगेको थियो। पोखरा 32 गगनगौंडा स्थित शक्ति ग्यास कम्पनीका प्लान्ट इन्चार्ज दीपक गौलालले आइतबार आफ्नो कम्पनीबाट 2,500 भरी सिलिण्डर पोखरा बजारमा बिक्रीका लागि लैजाने तयारी गरेको जानकारी दिनुभएको छ। त्यस्तै सोही स्थानको गृहलक्ष्मी ग्यास कम्पनीका संचालकले पनि आइतबार गृहलक्ष्मी ग्यासका 3,000 भन्दा बढ़ी सिलिण्डर पोखरा बजारमा लैजाने बताउनु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार आइतबार पोखरा बाहिरका ग्यास उद्योग

मध्ये बाबाले 1000 भन्दा बढ़ी जानकी र नेपाल ग्यासले पनि 1000 भन्दा बढ़ी ग्यास पोखरा भित्र्याउने भएका छन्। सोमबारसम्म पोखरामा ग्यास सहज हुने दावी गर्दै सहायक प्रमुख जिल्लाधिकारी बरालले अब ग्यास नपाएर छटपटाउने अवस्था नरहेको बताउनु भएको छ। सोमबारका लागि पनि गृहलक्ष्मीमा चारवटा बुलेटमा ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ आइपुग्ने कम्पनीले जनाएको छ। त्यसै गरी अनुगमन समितिले शनिबार पोखरामा विभिन्न ग्यास डिपोमा अनुगमन गरेको छ। पोखराका पहिले जसरी पसलहरूबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी बरालले दिनुभएको छ। आपूर्ति सहज हुँदै गएकाले पसलबाट नै खाना पकाउने एलपी ग्यास बिक्रीको प्रबन्ध मिलाइएको उहाँको भनाइ छ। उहाँले केही दिन यता ग्यास डिपोबाट बिक्री गरिए पनि अब अवस्था सहज बन्दै गएकाले विगतमा जसरी नै पसलबाट ग्यास बिक्री वितरण गरिने बताउनु भएको छ। पोखरामा साउन पहिलो सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव हुँदै आएको थियो, जसका कारण उपभोक्ता रित्तो सिलिण्डर बोकेर ग्यास डिपो अगाडि घण्टौंसम्म कुर्नुपर्ने बाध्यतामा रहेका छन्। प्रशासनले ग्यासको सहज आपूर्ति र कालोबजारी हुन नदिन अनुगमनलाई तीव्र पारिरहेको छ। यसैबीच लेखनाथ उद्योग वाणिज्य संघले ग्यासको अभाव भएको भन्दै फैलिएको हल्ला र सोही कारण सृजना भएको ग्यासको अस्वाभाविक मागप्रति आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। संघको तर्फबाट अध्यक्ष जानुका पराजुली अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै सो ध्यान आकर्षण भएको जनाइएको हो। नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघका अनुसार हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको, बजारमा ग्यासको कुनै वास्तविक अभाव नभएको तर उपभोक्ताले एकैपटक धेरै सिलिण्डर भण्डारण गर्न खोज्दा बजारमा मागको चाप हत्तै बढ़ेकाले आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर घरमा मौजदातमा राख्न साथै वैकल्पिक ऊर्जा इण्डक्सन राइस कुकर जस्ता विद्युतीय सामग्रीको अधिकतम प्रयोग गरी ग्यासमाथिको परनिर्भरता कम गरी सहयोग गर्न अपील गरिएको छ। वितरण प्रणाली पारदर्शी बनाउन खरिदकर्ताको नाम र सम्पर्क नम्बर सहितको अभिलेख राख्न, ज्येष्ठ नागरिक दीर्घरोगी तथा घरायसी उपभोक्तालाई प्राथमिकता दिन पनि हार्दिक अनुरोध गरिएको छ। ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबारदेखि मोटरसाइकल गस्ती शुरू गरेको छ। विभिन्न वडाहरूको भित्री सड़क तथा संवेदनशील स्थानहरूमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गराउने उद्देश्यले मोटरसाइकल गस्ती शुरू गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार 9 मोटरसाइकल मार्फत आवश्यक हात हतियार प्रहरीले बोक्ने गोलीगट्टा आदि सहित गस्ती परिचालन गरिएको हो। उहाँको भनाइ छ, नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन यो अभियान शुरू गरिएको हो। आवश्यकता अनुसार विभिन्न ठाउँमा परिचालन हुनेछ। शनिबार बिहान 8 बजेदेखि साँझ 5:30 बजेसम्म कास्कीको माछापसे गाउँपालिका वडा नम्बर 2 भुर्जुङ खोलामा र पोखरा वडा नम्बर 25 हेम्जा मिलनचोकमा गस्ती गरिएको थियो। सो अवसरमा स्थानीयवासी जनप्रतिनिधि तथा सरकारवाला व्यक्तिहरूसँग अन्तर्क्रिया गरी समसामयिक सुरक्षा अवस्था, शान्ति सुरक्षा सम्बन्धी वस्तुस्थिति तथा सम्भावित गतिविधिबारे जानकारी लिनुका साथै विभिन्न सवारीको चेक जाँच निगरानी तथा संवेदनशील क्षेत्रहरूको निगरानी गरिएको उहाँले बताउनु भएको छ।

अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार पोखरामा सरसफाई कार्यक्रम गरिएको छ। पोखरा महानगरपालिका 6 हल्लनचोक स्थित क्याम्पिङ चौर तथा आसपासको क्षेत्रमा प्रदेश स्काउट कार्यालय गण्डकीको संयोजनमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो। सरसफाई कार्यक्रममा हिमाली बाल कल्याण मावि, हिल साइड बोर्डिङ स्कूल, कालिका मावि र मिलन क्रूमा आबद्ध 60 भन्दा बढ़ी युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले क्याम्पिङ चौर वरपर रहेका फोहोर संकलन गर्नका साथै सार्वजनिक तथा पर्यटकीय क्षेत्रमा सरसफाईको महत्वबारे सन्देश समेत दिएका थिए। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका 6 का वडा सदस्य दिपेन्द्र पहाड़ीले युवाहरूको सहभागितामा आयोजना गरिएको सरसफाई कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भएको छ। उहाँले सरसफाई राज्यको मात्र जिम्मेवारी नभई आम नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। सफा समाज निर्माणको लागि सरकार वा स्थानीय तहले मात्र काम गरेर पुग्दैन भन्दै उहाँले युवा तथा आम नागरिक पनि आफ्नो ठाउँबाट जिम्मेवार भएर अगाडि बढ़न सके मात्रै सबै क्षेत्र सफा र व्यवस्थित बनाउन सकिने बताउनु भएको छ। युवाहरूले आफ्नो सक्रिय सहभागिता मार्फत समाजमा सकारात्मक सन्देश दिन सक्ने उल्लेख गर्दै पहाड़ीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले सरसफाई अभियानमा युवाहरूको सहभागिताले सर्वसाधारणलाई समेत प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। आगामी दिनमा ओडाको तर्फबाट यस्ता रचनात्मक गतिविधिमा आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ। प्रदेश स्काउट कार्यालय गण्डकी तदर्थ समितिका सदस्य साजन सुविदीले स्काउटले विभिन्न दिवस तथा नियमित कार्यक्रम मार्फत सामाजिक उत्तरदायित्वका गतिविधि गर्दै आएको बताउनु भएको छ। सरसफाईलाई केवल फोहोर हटाउने कामका रूपमा नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा लिनुपर्ने उहाँको भनाई रहेको थियो। संविधान संशोधन, संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य रहेको छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसैगरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताउनु भएको छ। राप्रपा काठमाडौँ महानगरपालिका नगर कमिटिको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अन्तर संघर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै वहाँले आफू सबैको अभिभावक भएर काम गर्ने बताउनु भएको हो। धर्मसभा पोखराको 36 औं तथा धर्म संघ बुद्ध विहारको 70 औं वार्षिकोत्सवको अवसरमा वार्षिक साधारण सभा, सम्मान तथा पदस्थापना कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री डाक्टर केशव मानसाकेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा मानार्थ सदस्यहरूलाई सम्मान गरिएको थियो। यो अवसरमा हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापना समेत गरिएको
गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सदरमसभा पोखराका निवर्तमान अध्यक्ष तेजेन्द्र साक्यले आफ्नो तीन कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य शुभेच्छुक तथा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। आफ्नो कार्यकालमा संस्थाका लागि केही महत्वपूर्ण कामहरू सम्पन्न गर्नुका साथै आवश्यक संरचना निर्माणमा समेत योगदान पुगेको उहाँको भनाइ छ। अध्यक्ष साक्यले संस्थाका गतिविधि संचालन तथा संरचना निर्माणमा पोखरा महानगरपालिका वडा नम्बर 2 कार्यालयबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ। कार्यक्रम सचिव श्रीमन साक्यले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष रेवत बज्रचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा संस्थाको विगत वर्तमान गतिविधि तथा आगामी कार्यदिशाका विषयमा समेत चर्चा गरिएको थियो। वार्षिक कार्यक्रम अन्तर्गत संस्थामा लामो समयदेखि योगदान पुर्याउँदै आएका ज्येष्ठ सदस्य, शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व तथा मानार्थ सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मान समिति संयोजक ईश्वरमान साक्यले सम्मानित व्यक्तिहरूको विवरण प्रस्तुत गरेका थिए। संस्थाले आफ्ना सदस्य तथा समुदायमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको जनाएको छ। हाल सदरमसभा पोखरामा 219 सदस्य आबद्ध रहेको जनाइएको छ। यसैबीच हालै सम्पन्न अधिवेशनबाट सदरमसभा पोखराको अध्यक्षमा रेवत बज्रचार्य चयन भएका छन्। शनिबार आयोजित कार्यक्रममा बज्रचार्य सहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापना गरिएको हो। नयाँ कार्य समितिको उपाध्यक्षमा विनोद साके, सचिवमा सरिता गुबाजु, सहसचिवमा राजेशमान बुद्धाचार्य र कोषाध्यक्षमा अन्तुमान गुबाजु चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा ईश्वरमान साके, पुष्पमान बुद्धाचार्य, दिनेशमान बुद्धाचार्य, सरस्वती बज्रचार्य, शारदा बुद्धाचार्य र राजेशमान साके रहेका छन्। मनोनित सदस्यमा रामेश्वरी साक्य र विनोद रत्न साक्य रहेका छन्। नवनिर्वाचित कार्य समितिले शनिबार नै पद तथा जिम्मेवारी ग्रहण गरेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9981 99190।
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
6: विस्तृत जानकारीको लागि
1: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 0615188275272।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात् 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558 577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आईवेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवेभ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817 17 98025817 17 17।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
11: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर
12: अनुमोल पौडेल।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखोपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163 582-844 वेबसाइट www.lagrandi.edu.np।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
17: हेलो
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका सुन्नु भएन?
17: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
12: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
19: होम केयर सेवा, होम केयर सेवा।
20: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
19: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
19: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
19: सुत्केरी नवजात शिशुको हेरचाह,
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
19: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
20: डाक्टर ल्याब सेवा,
19: औषधि डेलिभरी सेवा,
20: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

0: पोखरा महानगरपालिका पाँचमा आयोजना हुन लागेको श्रीमद भागवत महापुराणलाई सभ्य भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले वडास्तरीय वृहत आम भेला सम्पन्न भएको छ। श्रीमद भागवत महापुरा तथा सन्तानेश्वर शिव मन्दिर पुननिर्माण अभियानलाई सफल बनाउन आयोजित भेलामा वडा नम्बर पाँचका सामाजिक राजनीतिक तथा धार्मिक व्यक्तित्व विभिन्न आमा समूह टोल विकास संस्था संघ संस्था युवा ज्येष्ठ नागरिक तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलामा पोखरा महानगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष विष्णु प्रसाद बराल कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा तथा वडा सदस्यहरू कल्पना भुवाजी र गोविन्द पराजुली लगायतको उपस्थिति रहेको थियो। भेलामा सहभागीहरूले श्रीमद भागवत महापुराणलाई वडा नम्बर पाँचको साझा धार्मिक तथा सामाजिक अभियानको रूपमा अघि बढ़ाउँदै सभ्य भव्य र सफल रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महापुराण सफल बनाउन आवश्यक पर्ने सहयोगका लागि आफूहरूले तन मन धनले साथ दिने उनीहरूले बताएका छन्। मेलाको अध्यक्षता पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुननिर्माण व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुलीले गरेका थिए। कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण प्रसाद कोइरालाले गरेका थिए भने श्रीमद भागवत महापुराण प्रचार प्रसार उपसमिति संयोजक तथा पार्क एवं मन्दिर निर्माण समितिका कार्यसमिति सदस्य लक्ष्मण बरालले संयोजन गरेका थिए। कार्यक्रममा सचिव लक्ष्मण प्रसाद कोइरालाले श्रीमद भागवत महापुराण आयोजना गर्नुको उद्देश्य तयारी तथा आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराएका थिए। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की जुनियर युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल रत्नज्योति माध्यमिक विद्यालय पोखरा आठ रत्नचोकको व्यवस्थापनमा सम्पन्न जिल्ला स्तरीय चित्रकला प्रतियोगिताले विद्यार्थीको कलात्मक प्रतिभासँगै सामाजिक चेतना र मानवीय भावनालाई उजागर गरेको छ। विपद र सुरक्षित समुदायको निर्माण प्राकृतिक सौन्दर्य तथा डिजिटल युग र सचेत नागरिक विषयमा केन्द्रित प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयमा रहेका 55 जुनियर युवा रेडक्रस सर्कलको सहभागिता थियो। प्रतियोगितामा सहभागी विद्यार्थीका चित्रमा प्रकृति प्रतिको प्रेमदेखि विपदको जोखिम वातावरण संरक्षण प्रविधिको सदुपयोग र जिम्मेवार नागरिक बन्नुपर्ने सन्देशसम्म देखिन्थ्यो। उनीहरूले कुची र रंगबाट आफूले बुझेको समाज र आफूले चाहेको सुरक्षित भविष्यलाई कागजमा उतारेका छन्। बालबालिकाले बनाएको चित्रलाई हेर्दा उनीहरूको कल्पना शक्ति मात्र होइन समाजप्रतिको बुझाई समेत देखिन्छ। भूकम्प बाढ़ी पहिरो आगजनी जस्ता विपदबाट बस्न अपनाउनु पर्ने सावधानीदेखि हरियाली वातावरण प्राकृतिक सम्पदाको संरक्षण र प्रविधिको जिम्मेवार प्रयोगसम्मका विषय विद्यार्थीका चित्रमा अभिव्यक्त भएका थिए। विपद र सुरक्षित समुदायको निर्माण विषयले विद्यार्थीलाई आफू बस्ने समुदायलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सोच्न प्रेरित गरेको थियो। त्यस्तै प्राकृतिक सौन्दर्य विषयले हिमाल पहाड़ वन जंगल नदी तथा नेपालको प्राकृतिक सम्पदाप्रतिको उनीहरूको आकर्षण र संरक्षणको चाहना चित्र मार्फत देखाएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा कृषि क्षेत्रको विकास उत्पादनको बजारीकरण तथा किसानका समस्या समाधानका विषयमा वृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 26 देखि 33 रूपा गाउँपालिका र मादी गाउँपालिकाका कृषि सञ्जालमा आबद्ध पदाधिकारी तथा कृषकहरूको सहभागितामा कार्यक्रम गरिएको हो। आगामी असोजदेखि फ्लाई दुबईको नियमित उडान शुरू हुने सन्दर्भमा कास्कीमा उत्पादित कृषि वस्तुलाई खाड़ी मुलुकसम्म पुर्याउने सम्भावना र बजार विस्तारका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय कृषि उत्पादनको बजार सुनिश्चित गर्ने प्रशोधन उद्योग स्थापना गर्ने किसानलाई व्यवसायसँग जोड्ने बाँझो जमीनको व्यावसायिक उपयोग गर्ने तथा स्थानीय उत्पादनको खपत बढ़ाउने विषयमा छलफल भएको थियो। ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ। एक वर्षमा 37,000 पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ। नेपालको एक मात्रै शिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एक वर्षमा 13,000 बढ़ेको कार्यालयका रेन्जर सागर सुविधीले जानकारी दिएका छन्। ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण प्रचार प्रसार तथा व्यवस्थित होटल तथा घरवास होमस्टेको विकासले पर्यटकको संख्या वर्षेनी वृद्धि भइरहेको बताइएको छ। रेन्जर सुविधाका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि वर्षेनी बढ़िरहेको छ। आर्थिक वर्ष 2082-83 ढोरपाटनमा आउने पर्यटकको संख्या 37,520 पुगेको जनाउँदै तीमध्ये 37,270 नेपाली पर्यटक रहेको जानकारी दिएका छन्। वर्षौंदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः संचालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपड़ा बुन्ने तानहरूको मरमत सम्भार गरी हिजो परीक्षण उत्पादन शुरू गरिएको हो। लामो समयपछि मेसिन संचालनमा आएसँगै उद्योग परिसरमा फेरि कपड़ा बुन्ने तानको आवाज सुनिन थालेको छ। चिनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 व्यावसायिक उत्पादन शुरू गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनः संचालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मरमत तथा सरसफाईको काम अगाडि बढ़ाइएको थियो। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा संचालन गर्ने सरकारको तयारी रहेको छ। यसैबीच प्रधानमन्त्री बालन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गरेका छन्। सामाजिक सञ्जाल मार्फत हिजो 5 बुधे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताएका छन्। पोखरा 14 चौथी स्थित समावेशी टोल विकास संस्थाको अध्यक्षमा रामप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन्। संस्थाको 12 वार्षिक साधारण सभा तथा 5 अधिवेशनले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। संस्थाको संस्थापक सदस्य पाण्डेले 2 कार्यकाल सदस्य र 2 कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन्। संस्थाको उपाध्यक्षमा शान्ति परियार, सचिवमा प्रेमनारायण नेपाने, कोषाध्यक्षमा संगीता अरियाल पौडेल चयन भएका छन्। सदस्यमा जीवन जीसी, लक्ष्मी खतिवड़ा, मीना थापा, भगवती भट्टराई, सरिता पाण्डे, प्रज्वल कोइराला र विवेक श्रेष्ठ रहेका छन्। अधिवेशनले 11 सदस्यीय कार्यसमिति चयन गरेको हो। अधिवेशनको बन्द सत्र संचालनको लागि संस्थापक अध्यक्ष माधव प्रसाद बराल, संयोजक र सदस्य घनश्याम पाण्डे, सुनिता घिमिरे गिरी रहेको अध्यक्ष मण्डल र संस्थाका सल्लाहकार विष्णु खत्री संयोजक र सदस्यमा रामप्रसाद खतिवड़ा, अधिवक्ता कुञ्जनी परियार प्यासी रहेको निर्वाचन समिति गठन गरिएको थियो। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: 1 point sanga sadai rewarded
1: ayani mero daant dukhera hairan bhayeko chu tesema chhora chhori ko pani testai chha kaha gaera upachar garauni hola
2: haina kina chinta liyeko testai daant ko dukhai bhaye anya samasya bhaye pani harichok pokhara ma raheko chino pharmacy tatha signing health and dental clinic ma anubhavi visheshagya haru bata adhunik upakaran sahit ko upachar sewa uplabdha raheko chha ta tyahi gaera dekhau na
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560536
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 01-5770-007 97-623-36-817
5: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
6: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
6: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
7: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेटफ्लिक्स इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
6: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
5: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 01-4546-89 452-715
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
9: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
8: फोन नम्बर 06145100
9: 06145100 मोबाइल नम्बर 9856084666
8: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
14: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
15: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9850-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
4: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
3: मृगौला तथा मूत्र रोग युरो सर्जरी
4: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
3: न्युरो सर्जरी सेवा
4: बाल रोग
3: नाक कान तथा घाँटी रोग
4: मानसिक तथा स्नायु रोग
3: प्रसूति तथा स्त्री रोग
4: छाला यौन तथा कुष्ठ रोग
3: नेत्र रोग
4: दाँत तथा मुख रोग
3: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
4: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
3: सुविधा सम्पन्न आईसीयू सेवा
4: डिजिटल एक्सरे
3: सिटी स्क्यान सेवा
4: भिडियो एक्सरे इको कार्डियोग्राफी
3: इन्डोस्कोपी इसिजी इइजी पिटिए
4: फिजियोथेरापी युरोफ्लोमेट्री
3: केमोथेरापी
4: सुरक्षित गर्भपतन सेवा
3: होल बडी चेकअप हेल्थ प्याकेज
4: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
3: फोन 061-572-648-5728-49।

99.1 मा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। खौला लाकुरी पोखरा सम्पर्क समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा 54 युनिट रगत संकलन भएको छ। समाजले आफ्नो स्थापनाको 8 वर्ष प्रवेशका अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो। 2076 कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाजको यो तेस्रो रक्तदान कार्यक्रम हो। समाज पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नम्बर 13 खौला लाकुरीमा जन्मेर पोखरा आई बस्नेहरूको एउटा साझा संस्था हो। रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका 8 का अध्यक्ष रूद्रनाथ बरालले उद्घाटन गरेका छन्। उक्त अवसरमा अध्यक्ष बरालले समाजलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन्। सम्पर्क समाज सामाजिक कार्यक्रम लगायत मानवीय सेवामा पनि सक्रिय रहेको देख्दा खुशी लागेको छ। अध्यक्ष बरालले भनेका छन्, रक्तदान जीवनदान जीवनदान महादान अभियानलाई निरन्तरता दिनु सुखद पक्ष हो। उनले कोही कसैलाई कुनै पनि प्रकारको दुःख सुख वा समस्या पर्दा समाज चाहिने र समाजका यस्ता सामाजिक कार्यहरूले समाजको वास्तविक अनुभूति हुने बताएका छन्। फोनिज कास्कीले 27 फोनिज स्थापना दिवस तथा 32 विश्व आदिवासी दिवसको अवसरमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरेको छ। रंगशालामा संचालित हरियाली तथा वृक्षारोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षारोपण गरेको हो। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले वृक्षारोपणको वातावरण

0: बिहीबार सार्वजनिक गरेको सरकारी तथ्याङ्कले देखाएको छ। अब खेल समाचार। नेपाली खेलकूदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधालाई आगामी 20 एसियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ। गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला समय नेपाली खेलकूदमा एकपछि अर्को सफलताको कारण नै नेपालका कराते खेलबाट आशा गरिनु स्वाभाविक पनि हो। 19 एसियाली खेलकूद नेपालकी कराते खेलाड़ी एरिका गुरूङले एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन्। एसियन च्याम्पियनशीप, विश्व च्याम्पियनशीप र प्रिमियर लीगमा पनि उनले कुमुतेमा राम्रो नतिजा दिँदै आएका छन्। अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ। जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। उनले पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम जारी। शनिबार हल्लनचोक स्थित क्याम्पिङ चौर वरपर सरसफाई। आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। संविधान संशोधन, संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा। सदरमसभा पोखराको 36 साधारण सभा तथा धर्मसंघ बुद्ध विहारको 70 वार्षिक उत्सव सम्पन्न। विभिन्न व्यक्ति सम्मानित। पोखरा 5 वृहत आम भेला आयोजना। भदौ 17 गतेदेखि श्रीमद भागवत महापुराण हुँदै। रेडक्रसको चित्रकला प्रतियोगिता सम्पन्न। रंगमा पोखियो विपद सचेतना र मानवीयताको सन्देश। क्रिस बानिया प्रथम। ढोरपाटन पुग्ने पर्यटकको संख्या वृद्धि हुँदै एक वर्षमा 37,000 पर्यटक पुगे। 47 लाख आमदानी। हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल। पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। केही प्रकारका गोला बारूदको आपूर्तिमा कमी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति। मलेसियाको सेवा उत्पादन मूल्य सूचकांकमा वृद्धि। दोस्रो त्रैमासिकमा 2.9% बढ़्यो र एसियन गेम्समा पदक जित्ने लक्ष्यमा कराँतेका काता टोली। हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन

0: अन्ठानब्बे पाँच साठी शून्य दस एकतिस सन्तानब्बे एक पचास शून्य दस एकतिस पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
1: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
2: ओहो नासर बे कति छाबा डिजाइन बे मारे खाना किनानी खनि तोला
3: खनाई बिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नै छाबा मारे दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
3: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ताक रिवा ज्याल जाति कृवा छतैरा नत खैमा बिलन सन्न यामो
2: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान निभिम् द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
5: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
0: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
0: शशिधर अनि तिमी नि
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
0: त्यो पनि एनटीएचएमसीमा छ नि
5: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
8: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
8: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
5: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय
15: डाक्टरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 9856033405 9856033405.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 5706612 र 9822979993.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0165781 65 78 162।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा
9: सुई रोग,
8: छाला यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की,
9: फोन 061-572-648 572-849।
10: खुट्टु खुट्टु पियो या सिप मरमायो
11: अब गर्मी लाइके चीसो होली चीसो होली
12: गर्मी हैन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
11: चीसो होली को।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: 1.1 सधैँ रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
6: हेलो।
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
6: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
9: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
10: नमस्कार, रेडियो अनुपूर्ण 93.4 MHz सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 MHz हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। हरेक वर्ष अगस्त 9 अर्थात आजको दिन विश्वभर अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 1994 अगस्त 9 विश्वका आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेपछि यो दिवस निरन्तर मनाइँदै आएको छ। संयुक्त राष्ट्रसंघको प्रस्ताव 49/214 यस दिवसलाई औपचारिक आधार दिएको हो। यो दिवस केवल उत्सव मनाउने दिन मात्र होइन, आदिवासी जनजातिका पहिचान, भाषा, संस्कृति, परम्परा, पुर्ख्यौली भूमि, प्राकृतिक स्रोतमा अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, राजनैतिक प्रतिनिधित्व र मानवाधिकारका विषयमा बहस तथा पैरवी गर्ने महत्वपूर्ण अवसर पनि हो। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यहाँका आदिवासी जनजाति समुदायले पुस्तौंदेखि आफ्ना भाषा, संस्कार, संस्कृति, कला, सिप र परम्परागत ज्ञानलाई संरक्षण गर्दै आएका छन्। तर आधुनिकता, बसाई सराई, भूमिको प्रयोगमा आएको परिवर्तन, भाषाको पुस्तान्तरणमा कमी र नयाँ पुस्तामा मौलिक संस्कृति प्रतिको घट्दो आकर्षणले धेरै समुदायका मौलिक पहिचान चुनौतीको रूपमा रहिरहेको छ। अझ महत्वपूर्ण विषय आदिवासी जनजाति महिलाको अवस्था हो। पहिचान र संस्कृतिको संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण भए पनि शिक्षा, रोजगारी, निर्णय प्रक्रिया, राजनैतिक प्रतिनिधित्व र नेतृत्वमा उनीहरूको सहभागिता अझै अपेक्षाकृत कमजोर रहेको बहस हुँदै आएको छ। त्यसैले आदिवासी जनजाति महिलाका आवाजलाई संस्थागत रूपमा उठाउन आजको महत्वपूर्ण आवश्यकता पनि हो। यही सन्दर्भमा आज हामी कुराकानी गर्दैछौं, जसका लागि हामीसँग राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशकी अध्यक्ष मिलन भुजेल हामीसँग हुनुहुन्छ। गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भुजेलसँग हामी विशेष गरी आदिवासी जनजातिका वर्तमान मुद्दा, महिला अधिकार, भाषा संस्कृति संरक्षण, पुर्ख्यौली भूमि, राजनीतिक तथा सामाजिक सहभागिता, नयाँ पुस्ताको भूमिका र अन्तर्राष्ट्रिय आदिवासी दिवसको महत्वका सन्दर्भमा कुराकानी गर्दछौं। नमस्कार मिलनजी, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा।
11: नमस्कार,
10: धन्यवाद। सबभन्दा पहिले त अन्तर्राष्ट्रिय आदिवासी यो दिवसको अवसरमा तपाईँलाई हार्दिक मंगलमय शुभकामना। यो अवसरमा तपाईँ श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अन्तर्राष्ट्रिय आदिवासी दिवस कसरी मनाउँदै हुनुहुन्छ? के कार्यक्रमहरू तय गर्नुभएको छ?
11: हामीले राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेश विश्व आदिवासी यो 32 विश्व आदिवासी दिवसको अवसरमा हिजो नै 23 गते पोखराकै रिरस कर्नरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्की र महिला महासंघ हामी गण्डकी प्रदेश को संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा धन्यवाद कार्यक्रमहरू सञ्चालन गर्यौं, जसमा चाहिँ हाम्रो प्रमुख अतिथि हुनुहुन्थ्यो गण्डकी प्रदेशका सभा सदस्य आदरणीय हाम्रा माननीय सरिता गुरुङ म्याम हुनुहुन्थ्यो। उहाँको प्रमुख अतिथिमा संस्थाका सल्लाहकार जीहरू र विभिन्न हाम्रा जातीय संस्थाका प्रतिनिधिहरूको सहभागितामा हामीले थोरै शुभकामना आदान प्रदान कार्यक्रमहरू हिजै सञ्चालन गर्यौं। जुन कार्यक्रम सञ्चालन गर्ने क्रममा हाम्रा विशिष्ट वक्ताहरू हुनुहुन्थ्यो, संस्थाका प्रतिनिधिहरू, उहाँहरू सहभागितामा हामी सबैजनाको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रममा हामीले गरिरहेका है एक आपसमा शुभकामना आदान प्रदान त यसै नै भइहाल्यो, हामीले साटासाट गर्यौं र सँगै हामीले केही हाम्रा कला प्रस्तुतिहरू पनि हामी प्रस्तुत गर्यौं हाम्रा महिला दिदी बहिनीहरूले। हामी महिलाहरूकै अगुवाईमा चाहिँ हामीले जुन कार्यक्रम एकदमै छोटो समयमा नै निर्धारित समयमा नै हाम्रो करिब 100 जतिको सहभागिता थियो, 100 महिला दिदी बहिनीहरूको सहभागितामा हामीले त्यो कार्यक्रम सम्पन्न गर्यौं र धन्यवाद कार्यक्रम चाहिँ हामीले 2083 जेठको 16 आदिवासी जनजातिहरूको रहन सहन, भाषा, संस्कार, संस्कृति सम्बन्धी एक दिवसीय विमर्श कार्यक्रम हाम्रा गण्डकी प्रदेशकै उपसभामुखज्यूको प्रमुख अतिथिमा गरेका थियौं र त्यो कार्यक्रममा हाम्रा विभिन्न जातीय संस्थाहरूबाट आफ्नो कल्चरहरू प्रस्तुत गर्नुभएको थियो, जस्तै मगरले कौडा, गुर्मीले घाटु र छन्तलले आफ्ना सोरठी, तामाङले आफ्नो तामाङको चाहिँ आफ्नो सेलो, सेलो टुङ्गा भन्दोरहेछ क्या अझै है, त्यस्तै गरेर यी कार्यक्रमहरू हामीले सञ्चालन गरेका थियौँ। सञ्चालन गर्ने क्रममा त्यतिखेर पनि हामी कुनै स्रोत हामीलाई थोरै स्रोत चाहिँ नगरपालिकाबाट भएको थियो भने हामीले उहाँहरूलाई पनि सम्मान र बधाई दिने कार्यक्रम आज यसै विश्व आदिवासी दिवसको अवसरमा हिजो नै हामीले सम्पन्न गर्यौं।
10: अब यो 1994 संयुक्त राष्ट्र संघले जसरी यो दिनलाई होइन विश्व आदिवासी दिवसको सन्दर्भ वा भनौँ न घोषणा गरिसकेपछि 32 वर्षदेखि यो अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आइरहेका छौं। संयुक्त राष्ट्रसंघले घोषणा गरेको यो दिवसले विश्वभरि खास गरी चाहिँ नेपालका सन्दर्भमा आदिवासीहरूका लागि कस्तो महत्व राख्छ?
11: यसले हामी एउटा पर्वको रूपमा लिन्छौं। यो चाहिँ हामी नेपालमा जति पनि आदिवासी जनजातिहरू आफ्नो पर्वको रूपमा उत्साह हौसलापूर्वक आफ्नो भएका जुन पहिलाका संस्कार संस्कृति कलाहरू छन् वेशभूषाहरू छन् त्यसको रूपमा चाहिँ हामी एउटा विभिन्न रङ्गी बिरङ्गी आफ्ना पोसाकहरूले विभिन्न एउटा बगैँचामा फुलेका विभिन्न रङका फुलहरू जस्तै त्यस्तै गरेर विभिन्न आफ्नो पोसाकहरूमा सजिएर त्यो गर्दाखेरिमा हामीलाई छुट्टै आफ्नो पहिचान गर्ने चाहिँ स्थान जुन हामीले पायौँ र जसको लागि हामी चाहिँ एकदमै उत्साहपूर्वक यसले छुट्टै आफ्नो एकदमै गहन महत्व र एकदम गहन भूमिका लिएको हुन्छ आफ्नो ठाउँमा यसको महत्व आफ्नो छुट्टै महत्व छ। त्यस कारणले गर्दा यस बेलामा चाहिँ हाम्रो आफ्नो छुट्टै एउटा एकदमै पर्वको रूपमा चाहिँ हामी लिएर मनाउँछौँ।
10: अब तपाईँले भन्नुभयो खास गरी आज पनि विभिन्न कार्यक्रम पोखरामा हुँदैछ भाषा संरक्षणका विषयहरू अब हिजो पनि विभिन्न कार्यक्रमहरू होइन योसँग सम्बन्धित संस्थाहरू वा भातृ संस्थाहरूले यो कार्यक्रमहरू आयोजना गरिरहेको छ। फुनिज कास्कीले पनि हिजो एउटा कार्यक्रम वृक्षारोपण लगायतका कार्यक्रम यो दिवसको सन्दर्भमा आयोजना गरिसकेको छ। खास गरी अब यो नयाँ पुस्ताले विशेष गरी चाहिँ अब आदिवासी जनजाति भन्ने बित्तिकै संस्कार संस्कृति होइन वा भाषा वेशभूषा परम्परा यी विषयहरूमा अलि धनी यो समुदायको रूपमा आदिवासी जनजातिलाई चित्रित गरिन्छ। नयाँ पुस्ताले आफ्नो मातृभाषा संस्कृति वेशभूषा संस्कार परम्परा बिर्सदै गएको भन्ने खालको एउटा चाहिँ गुनासो पनि छ होइन यसले गर्दाखेरि अस्तित्वसँग चाहिँ संरक्षणको लागि अलिकति चुनौती थपिएको भन्ने पनि छ। यसको मुख्य कारण चाहिँ के हो र यसको संरक्षणको लागि चाहिँ तपाईँहरूले के कुराहरू गर्दै हुनुहुन्छ?
11: हो हजुरले भन्नुभयो जस्तै यो अहिले नयाँ पुस्तामा चाहिँ हाम्रा युवा भाइ बहिनीहरूले यो विषयमा चाहिँ उहाँहरू एकदमै अज्ञानता जस्तै हुनुहुन्छ
10: हजुर
11: र यो बिस्तारै यसरी हेर्दाखेरि यसको चाहिँ हामीले संरक्षण र प्रवर्धन पनि गर्नुपर्छ। त्यसै कारणले गर्दा यो हुनुको मुख्य कारण चाहिँ के लाग्छ भने यो आफ्नो बसाइसराइ के आफ्नो थाक थलो हुन्छ नि यो थाक थलोलाई छोडेर बजारीकरण सहरी व्यवस्था सहरीको बसाइ यो एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइ सर्नुको कारण र अर्को चाहिँ बढी मात्रामा हाम्रा युवाहरू चाहिँ विदेशमा चाहिँ रोजगारीको सिलसिलामा जानु र विदेशमा रोजगारीको सिलसिलामा जाने क्रममा हाम्रा गाउँमा भएका जति पनि हुनुहुन्छ उहाँहरू चाहिँ आफ्नो बच्चाको पालन पोषणको लागि तल बजार
10: झर्नुको
11: कारणले गर्दा पनि अहिले यो आधुनिकरण यो प्रविधि छ यसले गर्दा पनि हाम्रो यो लाई चाहिँ अलिक पछाडि पारेको छ। त्यसैलाई चाहिँ पुस्तान्तरणमा गर्न अलिकता उहाँहरूलाई आफ्नो भाषा कला भनौँ न को लागि चाहिँ सिकाउनलाई एकदमै समस्या यो चाहिँ एकदमै चुनौतीपूर्ण छ। त्यसै कारणले गर्दा अहिले चाहिँ हामी राज्यसँग पनि हाम्रो माग के हो भने हाम्रो आफ्नो कला आफ्नो भाषा संस्था संस्कृति आफ्नो ठाउँमा छँदैछ भाषालाई अझै प्रमोट गर्नको निमित्त यसले चाहिँ विभिन्न विद्यालयहरूमा पाठ्यक्रम निर्माण गर्न पर्यो र यसको छुट्टै कक्षा पनि चलाउन पर्यो र यसले गर्दाखेरिमा अझै भाषामा अलिक समस्या हल हुन्छ होला र पुस्तान्तरणमा विभिन्न कलाहरू छन् संस्कृतिहरू छन् आफ्नै कला संस्कृति वेशभूषाहरूको लागि पनि हामीले यसको लागि चाहिँ गर्नुपर्छ उहाँलाई दिनुपर्छ भनेर यो सचेतनामूलक कार्यक्रमहरू चलाउने र जागरण कार्यक्रमहरू चलाउने र सँगै अब यसको लागि चाहिँ हामीले यो सम्भवत असोज कार्तिकतिर हामीले एउटा महोत्सव पनि राख्दैछौँ। त्यो हामी आदिवासी जनजातिको महोत्सव हामी कति समयसम्म 2 दिन 3 दिन कति हुन्छ हामी त्यो चलाउँछौँ जसमा चाहिँ हाम्रो प्रदर्शनमा चाहिँ हामी आफ्नो गाउँमा भएका परापूर्वदेखि नै हाम्रो पुर्खौलीहरूदेखि नै निर्माण गरिएका सामग्रीहरू उहाँले चलाउनु भएको जुन चाहिँ हाम्रा औजारहरूदेखि लिएर हस्तकलाहरूदेखि लिएर चिपहरू के छ उहाँहरूदेखि लिएर हामी एउटा प्रकृति पूजक हौ, प्रकृति पूजक भएकाले गर्दा वन जंगलहरूबाट चाहिँ उत्पादन हुने खालका विभिन्न खाद्य चिजहरू हुन्छन्, त्यसको लागि पनि हामीले प्रदर्शन गर्ने र त्यहाँबाट पनि केही बच्चाहरूले त्यसको अवलोकन गर्ने र त्यहाँ सिक्ने पनि एउटा पाठशाला बन्नेछ भन्ने उद्देश्यले हामी महोत्सव पनि सञ्चालन गर्न लागिन्छौँ। त्यसै कारणले गर्दा उहाँ बच्चाहरूलाई पनि युवाहरूलाई विशेष गरेर अहिलेका जेएनजी युवाहरूलाई त्यो सम्बन्धी नै हामी तालिमहरूको पनि आयोजना गरेर सञ्चालन गर्ने
10: अब यो भाषाकै सन्दर्भमा अब भाषालाई होइन प्रदेश सरकारले पनि विशेष गरेर गण्डकी प्रदेश सरकारले गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा होइन यसलाई मान्यता प्रदान गरेको छ। त्यसै गरी अब बागमती प्रदेशले नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरेको छ। पोखरामा आज पनि यो भाषाकै सन्दर्भमा चाहिँ पोखरेली आदिवासी जनजाति स्रष्टा समूहले आदिवासीय सहलेखन सहितको रचना वाचन कार्यक्रम 8 बजेबाट सञ्चालन गर्दैछ। भाषाको सन्दर्भमा चाहिँ युवा पुस्ता पनि कतिका आकर्षित रहेका छन् र संरक्षणको सन्दर्भमा गण्डकी प्रदेशको अवस्था चाहिँ कस्तो पाउनु भएको छ?
11: भाषामा चाहिँ उहाँहरू युवाहरूमा पनि एक प्रकारको जागरुक चाहिँ छ हुनुहुन्छ उहाँहरू र यसलाई संरक्षण गर्नको निमित्त पनि हामी प्रदेशमा गण्डकी प्रदेश महिला महासंघ चाहिँ यो विषयमा निरन्तर लागेछौँ र यसको चाहिँ हामी ओकनात पनि हाम्रो आफ्नो आवाज पनि समिति निकासमा पुर्याउने र विभिन्न जातिहरूको संस्थाहरूलाई पनि यो विषयमा चाहिँ हामीले अलिकति अवेरनेसहरू उहाँहरूलाई चाहिँ हामी सँगै लैजानको लागि हाम्रो यो है भनेर हाम्रो अस्तित्व जोगाउनको निमित्त चाहिँ यसमा चाहिँ हामीले आफ्नो तर्फबाट चाहिँ हामीले सकारात्मक रूपमा भूमिका निभाइरहेछौँ र अर्को अहिले चाहिँ गण्डकी प्रदेशमा गुरुङ र मगरको लागि भाषाबाट कामकाज गर्ने भनेर निर्णय गरिएको छ। त्यो निर्णयको चाहिँ निर्णय मात्रै हो कि कार्यान्वयन पनि भएको छ कि छैन भनेर हामीले प्रदेशहरूमा विभिन्न कार्यालयहरूमा गएर चाहिँ हामीले अनुगमन गर्ने पनि गरेका छौँ के छ अवस्था, हामीलाई कतिको सहज भएको छ, यसले निर्णय त गरी कार्यान्वयनको पाटोमा यसले सहजता लिएको छ कि छैन र त्यो गर्दै गर्दा अझै प्रदेश सरकार हामी सरकारले चाहिँ अझै के गर्नुपर्ने छ भने कामकाजको लागि हाम्रै समुदाय जुन अहिले गुरुङ र मगर छ, गुरुङ र मगरहरूको लागि चाहिँ जो चाहिँ रोजगार हुनुहुन्छ जुन सेवा प्रदायक रूपमा बस्नुहुन्छ उहाँहरू चाहिँ उहाँहरूलाई नै त्यहाँ नियुक्ति गरेर राख्नु पर्यो कि उहाँहरू नै हुनु पर्यो र उहाँहरू भयो भने एक आपसमा जो राख्ने कुरा गर्न पनि सजिलो हुने भएको कारणले गर्दा केही सुझावहरू हामीले त्यो पनि दिएछौँ र यति गर्दै गर्दा अझै एकदमै पछाडि लोपमा भएको भएको लोपोन्मुख सीमान्तकृत वर्गमा पर्ने भने त हामी भूजेल पनि हो। भूजेलको सन्दर्भमा हेर्ने हो भने नेपालमा 3 करोड जनसङ्ख्यामा जम्मा 1,24,000 समथिङ कति छ भूजेल। अब यसमा चाहिँ यति थोरै सङ्ख्यामा आफ्नो यो कल्चर संस्कारहरूलाई एकदमै केलाएर कोट्याएर कहाँ छ त के हो त भनेर हेर्नुपर्ने अवस्था छ। त्यस कारणले गर्दा हामीले यो लोप भएको जुन समुदाय छ भुजेल चेपाङ बोटे दुरा दरै दुरा त अझ अगाडि नै हुनुहुन्छ दरै यस्ता जति पनि पछाडि परेका कुमालहरू छन् संख्यात्मक रूपमा कम भएको उहाँहरूलाई पनि हामीले विभिन्न कार्यक्रमको अर्गनाइज गरेर चाहिँ अगाडि बढ्नको निमित्त चाहिँ हामीले उहाँहरूलाई अवेरनेस प्रोग्रामहरू मार्फत अगाडि बढाइरहेका छौँ।
10: अब आदिवासी जनजाति भन्ने बित्तिकै भूमि जल जंगल र प्राकृतिक स्रोतसँग आदिवासी जनजातिको यो परम्परागत सम्बन्धलाई बिर्सन हुँदैन होइन, यो परम्परागत सम्बन्धलाई चाहिँ राज्यले कसरी सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ?
11: यसको लागि चाहिँ राज्यले राज्यको पक्षबाट यो हामी जति पनि वन जंगल जमिनसँग सम्बन्ध छ यो वन त हामीसँग सम्बन्ध रहँदै गर्दा राज्यले यस बाटोमा चाहिँ एकदमै यो चाहिँ अलिकता चुनौती छ किनभने आफ्नो हाम्रो आफ्नो स्वामित्वमा ल्याउनको निमित्त हिजो त हाम्रो आफ्नै मूल्य मान्यता थिए, हिजो हाम्रो आफ्नै रीतिरिवाजहरू थिए, हामी आफ्नै मूल्य मान्यता हामी आफ्नै कानुन समुदाय आफ्नै कानुन बनाएर चाहिँ हामी काम गर्छौँ भने संरक्षण त्यतिखेर पनि भएको हो. अहिले चाहिँ जुन सामुदायिक वनहरू छ के छ यसले गर्दाखेरिमा चाहिँ अलिकता हामीबाट चाहिँ सम्बन्ध अलिकता टाढा बनाएको हो कि भन्ने हामीले महसुस गर्छ. त्यस कारणले गर्दा आफ्नै हाम्रै आफ्नो मूल्य मान्यता आफ्नै कानुन आफ्नै के अरे यसलाई चाहिँ चलनपन्थी भनौँ न यसले चाहिँ हामी आफैले पाउनुपर्छ भन्ने पनि हो. त्यस कारणले गर्दा यो सम्बन्धी चाहिँ अलिकता पछाडि अलिकता टाढा रहेको बनाएको महसुस चाहिँ हामीले भएको छ. संरक्षण प्रवर्धन गर्नको लागि चाहिँ हामीलाई समेट्नुपर्छ, हामीलाई अग्रिम स्थानमा राख्नुपर्छ.
10: अब तपाईँ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशको अध्यक्ष पनि हुनुहुन्छ. यो सन्दर्भमा खास गरी अब महिला आदिवासी महिलाहरूका समस्याहरू वा भनौँ न उहाँहरूले भोग्नु परेका उत्पीड़नका विषयहरूलाई पनि तपाईँले नजिकबाट निहालिराख्नु भएको छ होला. गण्डकी प्रदेशमा चाहिँ आदिवासी महिलाहरूका चाहिँ मुख्य चुनौतीहरू चाहिँ के हुन् जस्तो लाग्छ?
11: एकदम मुख्य चुनौती भनेको हामी महिलाहरूको पुरुषी विदेश जान बढी मात्रामा र महिलाहरू अघि यो विषय पनि जोड्छु म जुन चाहिँ हाम्रो वन जङ्गल जमिनसँग सम्बन्ध त्यो कुराहरू छन् यसमा चाहिँ बढी मात्रामा महिलाहरूको सम्बन्ध अझै बढी हुन्छ. त्यस कारणले गर्दा यसको महत्वको बारेमा अझै हामीले बुझाउनु पर्ने हुन्छ र हामी पछाडि रहँदै गर्दा राज्यले पनि यस बारेमा चाहिँ यो नयाँ नीति निर्माणहरू चाहिँ तय गर्नुपर्ने हुन्छ. र अर्को समस्या एकदमै महिलाहरूको समस्या भनेको निर्णायक तहमा जुन पुगिन्छ त्यो निर्णायक तहमा पुग्दाखेरिमा आदिवासी जनजाति त्यहीमा पनि महिलामा चाहिँ आवाज नपुगेको हाम्रो आवाज पुग्दैन र हाम्रो त्यहाँ आवाज मात्रै होइन सहभागितामा पनि कम राजनीतिक हिसाबले पनि कम अन्य रोजगारीको हिसाबले पनि कम विभिन्न आर्थिक हिसाबले पनि कम स्वास्थ्यले पनि कम हरेक चिजले गर्दा चाहिँ हामी महिलाहरू चाहिँ पछाडि परेको अवस्था छ. त्यस कारणले गर्दा हामी महिलाहरूलाई चाहिँ यी विषयहरूमा आदिवासी जनजातिको महिलाहरूको विषयमा चाहिँ अहिले यो विषयमा उत्थान गर्नुपर्छ भन्ने पनि हो.
10: अब यो कतिपय अवस्थामा चाहिँ अब गरिबीकै कारणले गर्दाखेरि होइन अवसरको कमीको कारणले गर्दाखेरि हुन त अरू थुप्रै समुदायका महिला वा पुरुष पनि वैदेशिक रोजगारी वा विस्थापनमा पर्न बाध्य भएका छन् होइन. विशेष गरी आदिवासी जनजातिका महिलाहरू पनि वैदेशिक रोजगारी वा विस्थापनमा पर्न बाध्य भएका छन्. यसलाई रोक्न चाहिँ कस्ता नीति आवश्यक हुन्छ जस्तो लाग्छ?
11: यही रोजगारीको एउटा रोजगारी गर्न पर्यो. अर्को चाहिँ महिलाहरूलाई चाहिँ यो आर्थिक विकासको निमित्त आर्थिक क्रान्तिको निमित्त अलिकति उद्यमशील विकासका खालका आय आर्जनको पाटोको कामहरू चाहिँ सञ्चालनमा चाहिँ अलिकता अनुदानका कुराहरू हुन सक्छन् विभिन्न सिपमूलकका कामहरू हुन सक्छन् र उहाँले उत्पादन गरेको चिजलाई चाहिँ बजार व्यवस्थापनमा चाहिँ सपोर्ट गरियो भने पक्कै पनि विदेश जान पर्दैन. र अहिले कतिपय त महिलाहरू आफै पनि धेरै मात्रामा महिला जाने विदेशमा जाने भनेको त आदिवासी जनजाति महिलाहरू नै हुन्. विदेशमा पनि अब राम्रोसँग आफ्नो काम नपाएर उहाँहरूको हिंसामा परेर हिंसामा भएर चाहिँ फर्केको अवस्था र उहाँ हिंसामा रहेर बाँच्नु पर्ने अवस्था एउटा जेल जस्तो कैदी जस्तो भएर बाँच्नु पर्ने अवस्था पनि हामीले देखिरहेका छौँ. त्यसै कारणले गर्दा मेन भनेको रोजगारी नै हो.
10: अब महिलाको विषयमा महिलाको चाहिँ मुद्दा उठान गरिरहँदाखेरि अब घरेलु हिंसा लैंगिक विभेद परम्परागत कुरीतिबाट पनि भनौँ न आदिवासी महिलाहरू मुक्त छैनन्, उहाँहरूलाई चाहिँ यो विषयहरूबाट मुक्त गराउनको लागि महासंघले कसरी काम गरिरहेको छ?
11: यसले हामीले यो विषयबाट मुक्त गराउनको लागि महासंघले अब गर्ने हामीले काम अहिलेसम्म गर्ने भनेको चाहिँ गरिरहेको काम भनेको उहाँलाई सचेतना नै दिने हो र राज्य समक्ष पुग्नको निमित्त चाहिँ आफ्नो आवाजहरू पुर्याउनको निमित्त आफ्नो न्यायिक तहमा जानको निमित्त हामीबाट नै सुरुवात गर्नुपर्छ र हामी आफै चाहिँ हुनुपर्छ भनेर हाम्रो राज्य समक्ष चाहिँ हामीले ध्यान आकर्षण गराउने र हाम्रो योजनाहरू चाहिँ पेश गर्ने राज्यले हामीलाई यो सम्बोधन गर्नुपर्छ भनेर हामीले एक प्रकारको ढकढक्याउने घटघट्याउने काम र महिला दिदी बहिनीहरूलाई पनि यस्तै हो विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर उहाँलाई अवेरनेस गर्ने नै हो.
10: अघि तपाईँले जस्तै अब अल्पसंख्यक वा सीमान्तकृत आदिवासीको सन्दर्भमा उठाउनु भयो कुरा उठाउनु भयो, जस्तै गण्डकी प्रदेशमा रहेका अल्पसंख्यक सीमान्तकृत आदिवासीहरू जस्तै भुजेल, कुसुन्डा, दुरा, कुमाल होइन, यो जातिको चाहिँ भाषा संरक्षणका विषय, उनीहरूले मनाउँदै आएका संस्कृति परम्पराको संरक्षणका विषय होइन, ओझेलमा पर्दै गएको यो परम्पराको संरक्षणको विषय चाहिँ कसरी अगाडि बढ़िरहेको छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ?
11: त्यही त यसमा चाहिँ हामी यो अल्पसंख्या पछाडि परिएकोमा पनि अब कस्तो छ भने, एक त संख्यात्मक अल्पसंख्यात्मक हुनको कारण पनि विभिन्न कारणहरू छन्। पहिला रोजगारीको सिलसिलामा जाने क्रममा जस्तै लाउरे हुन पर्यो भने आफ्नो नाम थर फेर्ने, अन्य थर राख्यो भने लाउरे हुने, गुरुङ मगर राख्यो भने लाउरे हुने र अन्य हामी यस्तो यो अलिकता भयो भने लाउरे नहुने, त्यस्ता किसिमले गर्दाखेरिमा पनि आफ्नो नाम थरहरू परिवर्तन गरेको कारणले गर्दा यो संख्यात्मा यसै कम छ। तैपनि पछाडि परिएको यी समुदायहरूको आफ्नो भाषाहरूलाई चाहिँ आफ्नो आफ्नो भाषा छन्, आफ्नो संस्कार छन्, संस्कृति छन्, उहाँहरूको निमित्त पनि अब हामीले काम गर्दै गर्दा पछाडि परिएका जति पनि सीमान्तकृत अल्पसंख्यक वर्गका समुदायहरू छन् उहाँ समुदायहरूसँग रहेर उहाँहरूको रहन सहन चलन चल्ती के छ, उहाँहरूसँग एक प्रकारको अनुसन्धान रिसर्च जस्तो गर्ने र रिसर्च गरिसके पछाडि उहाँहरूलाई पनि अगाडि बढाउनको निमित्त उहाँहरूको सिप व्यवसायहरू के छन् ती सिप व्यवसायहरूलाई चाहिँ प्रमोट गर्ने, उहाँहरूको भाषालाई पनि संरक्षण गर्नको निमित्त एउटा लिपि बनाउने, यदि लिपि छ भने लिपि बनाउने, लिपि छैन भने पनि भाषालाई पनि संरक्षण गर्नको निम्ति एउटा भाषाको शिक्षाहरू दिने काममा चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर हामीले चाहिँ आवाज उठाइरहेछौँ र हामी यो विषयमा पनि काम गरिरहेछौँ। हामी आफ्नो विभिन्न ठाउँमा चाहिँ समूह जहाँ छैन, संगठन जहाँ छैन, पछाडि परिएको समुदायको त पक्कै पनि समूह संगठन बलियो हुँदैन, बलियो छैन, बलियो नरहँदै गर्दाखेरि उहाँहरूलाई मजबुत बनाउनको निमित्त ती समूह संगठनहरूलाई पनि अलिकता स्ट्रङली बनाउँदै जानुपर्छ, गर्नुपर्छ भन्ने हिसाबको चाहिँ उहाँलाई सचेतनाको पाटोको कामहरूमा नै अगाडि बढेका छौँ अहिले पनि।
10: अब यो जस्तै सरकारका विषय पनि, स्थानीय सरकार, प्रदेश सरकारका विषयहरू पनि रहन सक्छ वा सरकारले हामीले यो कामहरू गरिरहेका छौं पनि भनिरहेका हुन्छन् होइन, तर भनाई र गराईमा फरक त्यति बेला, तात्विक फरक त्यति बेला हुन्छ जब सरकारले ती मुद्दाहरूमा चाहिँ बजेट वा नीतिमा कतिको प्राथमिकता दिएका छन् भन्ने कुराहरूमा निर्खेल हुन्छ। गण्डकी प्रदेश सरकार स्थानीय तहहरूले चाहिँ आदिवासी जनजाति महिलाका मुद्दाहरूमा, विशेष गरेर महिलाका मुद्दाहरूमा बजेट र नीतिमा चाहिँ कतिको प्राथमिकता दिएको चाहिँ तपाईँले पाउनु भएको छ?
11: त्यो त एकदमै छैन, के मान्यमा छैन भने अहिले हामीले काम गर्दै गर्दा आदिवासी जनजाति महिलाहरूको मुद्दामा आदिवासी जनजातिको अहिले काम गर्दै गर्दा स्थानीय सरकार र प्रदेश सरकारमा ध्यान आकर्षण हुने भनेको ठुलो योजनाहरूमा जाँदो रहेछ कि, विकास निर्माणका ठुल्ठुला योजनाहरू, बाटोघाटो बनाउने, पुल बनाउने, पानी बत्ती लैजाने, स्वास्थ्यका भवनहरू, शिक्षाका भवनहरू बनाउने, यस्ता कुराहरूमा जुन चाहिँ संरचना निर्माण गर्ने कामहरूमा चाहिँ लगाउने, खर्च बढी हुने र यी कामहरूमा चाहिँ हामीले गरौँ, यो हाम्रो छ, यस्तो छ, यो हामीले गर्नुपर्छ, हामीले उठाउनको निम्ति हामीलाई राज्यले चाहिँ एउटा संविधानमा मात्रै लेखेर त भएन नि, त्यसो कार्यान्वयनको पाटोमा गर्नुपर्छ भन्ने गर्दा हामीलाई व्यवस्था गरिएको चाहिँ छ, त्यो चाहिँ छैन। यसको निमित्त अझै हामीले सङ्घर्ष गर्नुपर्ने छ, यसको निमित्त हामीले लड्नुपर्ने नै छ।
10: खास गरी 2072 संविधान जारी भइसकेपछि एउटा किसिमको मुभमेन्ट आदिवासी जनजातिको अधिकारका विषयमा संविधानमा एउटा भनौँ न हक अधिकारका विषय स्थापित गर्नको लागि एउटा किसिमको लडाई पनि तपाईँहरूले लड्नुभयो। नेपालको संविधानले सुनिश्चित गरेका आदिवासी तथा महिला अधिकारका व्यवस्थाको कार्यान्वयनमा चाहिँ देखिएका मुख्य बाधाहरू चाहिँ के हुन् जस्तो लाग्छ?
11: यसमा चाहिँ एक त महिलाहरू आफैमा पनि, आदिवासी जनजाति महिलाहरू आफैमा पनि सचेतन छैन, उहाँहरू डराउनुहुन्छ आफ्नो आवाज राख्नलाई, आफ्नो अधिकार प्राप्त गर्नको निमित्त लड्न जानलाई अझै सशक्त हुनुहुन्न, अर्को भनेको सशक्त रहँदै गर्दा पनि विभिन्न कारणले गर्दा दैनिक जीवन निर्वाह यापनको लागि दैनिक जीवनलाई चलाउनको निमित्त जेलादारी काम मजदुरी काममा जानुपर्ने भएको कारणले गर्दा पनि यो विषयमा अगाडि बढ्नको लागि अझै सकिरहेको छैन. राज्यले यसलाई सम्बोधन गर्दै गर्दा पनि यी विषयहरूलाई कता कता अल्झेको अल्मलिएको यसलाई अगाडि बढाउनको निमित्त हामी बढ्नुपर्छ हामीले गर्नुपर्छ भनेर हामी आफै पनि कमजोर छौँ भने राज्यले पनि जे कुरा भनिरहेको छ त्यो भनाइ एकपट्टि गराइ एकपट्टिकै छ. भनाइ एकतर्फ छ भने गराइ अर्कोतर्फ छ. भन्दा गर्दा भाषण मात्रै ठुला ठुला भाषण मात्रै हामी आदिवासी जनजातिहरूको लागि पनि यो गरेका छौँ हामी महिलाहरूको लागि पनि यो गरेका छौँ भने भन्छौँ तर हाम्रै आदिवासी जनजातिको विषयमा चाहिँ हामी आफ्नो बारेमा बोल्न आफ्नो बारेमा योजना हामी प्रदेशमा कहिले मन्त्रालयहरूमा जान्छौँ योजनाहरू बनाउन जान्छौँ स्थानीय तहमा जान्छौँ तर यो विषयमा बजेटको पाटामा पनि एकदमै कमी छ. अहिलेसम्म बजेट चाहिँ यो विषयमा दिनुपर्छ गर्नुपर्छ छुट्याउनुपर्छ. अर्को अनुगमनको पाटो पनि राज्यको अनुगमनको पाटो पनि कम छ है. केही कतै कता प्रथमको कता कतै चाहिँ कतै त होला त्यो भएकोमा पनि एउटा प्रोग्रामहरू चलाएपछि सकियो त्यसलाई कन्टिन्युटी कसरी दिने भनेर उहाँहरूको चाहिँ त्यो पछाडि एकदमै अनुगमनको पाटो हेर्ने र त्यसलाई अझै अगाडि बढाउनको हामीले के सपोर्ट गर्नुपर्छ भन्ने पाटो पनि कम छ. र बजेट छुट्याउने पाटोमा त आदिवासी जनजाति महिलाहरूलाई यति छुट्याउने भनेर हाम्रा माननीय सांसदहरू हुनुहुन्छ त्यहाँ जानुहुन्छ बोल्नुहुन्छ तैपनि छुट्टै जुन निर्माण हुन्छ बजेटको बनाउने टाइम अवस्था हुन्छ त्यो अवस्थामा हामी आदिवासी जनजाति महिलाहरूको लागि यो बजेट यति छ भनेर हामीले अहिलेसम्म छुट्याएको अवस्था पाएको छैन.
10: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ. तपाईँ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको गण्डकी प्रदेश अध्यक्ष हुनुहुन्छ. अध्यक्षका रूपमा चाहिँ तपाईँको कार्यकालमा तपाईँले हुन्छ नि गर्नुपर्ने काम कार्ययोजनाहरूको प्राथमिकता चाहिँ कसरी निर्धारण गर्नुभएको छ के चाहिँ कामहरू गर्नुपर्नेछ वा के काम चाहिँ गर्नु भएको छ
11: त्यसलाई चाहिँ मैले हाम्रो एउटा
10: स्ट्राटेजिक
11: जसलाई चाहिँ त्यो प्लानिङ गर्दै गर्दा प्राथमिकताको आधारमा भनेको आदिवासी जनजाति महिलाहरू भने पछाडि परिएका महिलाहरू पछाडि पिछडिएका वर्गका महिलाहरूलाई अगाडि लैजाने र उहाँहरूको सँगसँगै अन्य हामी सबै महिलाहरू आदिवासी जनजाति सबै महिलाहरूलाई चाहिँ को आर्थिक विकासको निमित्त उहाँहरूले लिनुभएका सिपहरू जे छन् त्यसलाई चाहिँ उहाँहरूको जुन फाइनेन्सियल सपोर्टको निमित्त उद्यमशीलताका विकासका तालिमहरू उद्यमशील बनाउने महिलाहरूलाई उद्यमशील बनाउने र जबसम्म हामी आफैमा चाहिँ आर्थिक हिसाबले पनि सक्षम हुन सक्दैनौँ सबल भन्दैनौँ तबसम्म कुनै पनि काम गर्न सक्दैनौँ. त्यसै कारणले गर्दा पहिलो प्राथमिकता भनेको आर्थिक राम्रो उहाँहरूले लिनुभएका सिपहरू जे छन् त्यसलाई चाहिँ उहाँहरूको जुन फाइनेन्सियल सपोर्टको निमित्त

0: यो पछिल्लो समय को छोरी बुहारी हुनुहुन्छ नि, त्यो छोरी बुहारीहरूले पनि आफ्नो भाषाहरू बिर्सिने भएको छ, त्यस कारणले गर्दा उहाँहरूलाई पनि आफ्नो भाषाको बारेमा क्लास दिने र उहाँहरूलाई त्यो क्लास दिएपछि उहाँहरूले आफ्नो घरमै पनि आफ्नो पहिलो पाठशाला भने त आफ्नो घर हो, घरैबाट आफ्नो सानो बच्चा भाइ बहिनीहरूलाई पनि आफ्नो भाषाको बारेमा काम गर्दा आफ्नो घरमै पनि त्यो भाषाहरू प्रयोग गर्ने र यसरी गर्दै गर्यो भने हाम्रा पुस्ताहरूले पनि आफ्नो भाषाको बारेमा त्यही जान्छन्, हाम्रा भाइ बहिनी छोराछोरी नैना तिनीहरूले नै पहिलो विषयमा जान्छन्, र यसको संरक्षणको निमित्त पनि हामीले यसरी गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबले भाषाको निमित्त चाहिँ सबै जातीय सबै आदिवासी जनजाति महिलाहरूको आफ्नो भाषा सबै जनजातिहरूको आफ्नो भाषा छन्, उहाँहरूलाई विशेष गरेर महिलाहरूलाई दिने र महिलाहरू सँगसँगै अहिलेका युवा जनजी भाइ बहिनीहरूलाई पनि दिएर सँगै लैजाउने गर्नेछौँ।
1: अन्तमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा यति बेला रेडियो सुनेर बस्नुभएका श्रोता विशेष गरी आदिवासी जनजाति महिलाहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण आदिवासी जनजाति महिलाहरूलाई र आदिवासी जनजाति हामी जति पनि आदिवासी जनजातिहरू छौँ उहाँहरूलाई देश विदेशमा रहने नै सम्पूर्णलाई यो आदिवासी 32 आदिवासी दिवस जुन छ अहिले विश्वभरि मनाइरहेछौँ विभिन्न कार्यक्रमको आयोजना गरेर हाम्रो आफ्नो स्थानमा रहेर जे जति छ जसरी छ विभिन्न तरिकाले कार्यक्रमहरू मनाउँदै गर्दा उहाँहरूको सबैजनालाई चाहिँ कार्यक्रम सफलतापूर्वक यो कार्यक्रम सम्पन्न गर्नुहुनेछ भन्दै यहाँ सबैजनालाई चाहिँ शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
1: हस् यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ, फेरि पनि विश्व आदिवासी दिवसको हार्दिक मंगलमय शुभकामना।
0: धन्यवाद।
1: हस् नमस्कार। एवं त्यो राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशकी अध्यक्ष मिलन भुजेल विशेष गरी हामीसँग आज आदिवासी विश्व आदिवासी दिवसको सन्दर्भमा कुराकानी गर्दै हुनुहुन्थ्यो। आदिवासी जनजातिका वर्तमान मुद्दा, महिला अधिकार, भाषा संस्कृति संरक्षण, पुर्ख्यौली भूमि, राजनीतिक तथा सामाजिक सहभागिता, नयाँ पुस्ताको भूमिका र अन्तर्राष्ट्रिय आदिवासी दिवसको महत्वका सन्दर्भमा हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Vinke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप, पोखरा भ्याली।

0: बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
2: एनसेल प्याक किन्नु भयो त
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
2: एनसेल प्याक किन्नु भयो त
3: शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 5706612 र 9892979393
5: हेलो पोखरा बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारू हुँदैछ यो सँगै बीवाईडी 3S फेसिलिटिज सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0615881598251990
8: भरोसाको यो यात्रा बिग मार्ट

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2
1: मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना थियो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98028-87-17, 98028-87-17।
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागलाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लागलाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560027729।
13: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
15: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
14: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
15: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
3: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8, कास्की। फोन 061-581-822-72।

0: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162, 590-163।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशविल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन करना संपर्क गर्नुहोस्। सम्पर्क फिशविल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781300253।
0: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9956007729।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज।
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648, 572-849।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: 93.4. छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हरेक

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड यस्तै

0: वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061573163582844। वेबसाइट www.lagrandi.edu.np।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025717 98025717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा स्वच्छ दृष्टि.

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Hello, Pokhara calling.
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़ त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जाने चोक फुलबारी 11 पोखरा
2: विस्तृत जानकारी लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineanapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिन आउने गर्छ पूर्वान्नको 11 बजेबाट मध्याहको 12 बजेसम्म र तपाईँ सुनेर र सहभागिता जनाएर साथ दिन सक्नुहुनेछ। कार्यक्रममा हामी तपाईँको सहभागिता लिने गर्छौं र सँगसँगै स्पेशल्ली तपाईँको कमेन्टहरू पनि फेसबुक लाइभमा आएको कमेन्ट सहभागिता भइ नै हाल्यो र सँगसँगै अर्को भनेको गीत पनि बज्छन् र केही महत्वपूर्ण जानकारीहरूलाई पनि मैले कार्यक्रममा प्रस्तुत गर्दै आइरहेको छु जुन तपाईँको लागि अति नै उपयोगी हुन्छ। त्यस्ता खालका एकदम महत्वपूर्ण कुराहरूलाई पनि मैले कार्यक्रममा समेट्छु। पोखरा आसपासको क्षेत्रमा हुनुहुन्छ भने 93.4 मेगाहर्ज र हामीलाई बागमती गण्डकी र लुम्बिनी प्रदेशका यी ठाउँहरूनेछ। कार्यक्रममा हामी तपाईँको सहभागिता लिने गर्छौं र सँगसँगै स्पेशल्ली तपाईँको कमेन्टहरू पनि फेसबुक लाइभमा आएको कमेन्ट सहभागिता भइ नै हाल्यो र सँगसँगै अर्को

पनि हाम्रो अफिसियल फेसबुक पेज भेटिन्छ। फेसबुकमा सर्च गर्ने ठाउँमा गएर त्यहाँबाट पनि हाम्रो कार्यक्रम सुन्न सकिन्छ है त। ल अर्को कुरा भनेको रातोपार्टी.com मार्फत पनि मजाले कार्यक्रम सुन्न सकिन्छ। कार्यक्रम सुनेर र सहभागिता जनाएर साथ दिनुहोला। करिब करिब 12 बजेसम्म तपाईँसँग म रहने नै छु। आज मिति 2083 साल साउन महिनाको 24 गते आज आइतबार हो। अगस्त 9 तारीक रहेको छ 2026 अन्तर्गत हामी छौं आज। र आज पनि सार्वजनिक बिदा छ। सरकारले 2 दिन सार्वजनिक बिदा दिएको छ। एक दिन शनिबार त बिदा नै थियो, त्यसमाथि पनि आइतबार पनि सरकारले सार्वजनिक बिदा दिएसँगै 2 दिनको सार्वजनिक बिदाको यो दिनमा छौं। अब सरकारी कार्यालयहरू त बन्द नै छन्, बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द नै छन्। अब प्राइभेट कामहरू गर्नेहरू सबैजना निस्किसक्नु भएको छ, आफ्नो आफ्नो काममा आफ्नो आफ्नो व्यस्ततामा हुनुहुन्छ। फेरि भोलि त बिहान 9 बजेबाटै 5 बजेसम्म सरकारी कार्यालयहरू खुल्ला हुन्छन् होइन। अब आजको लागि भने अब खासै तपाईँ यताउता सरकारी कामले चाहिँ निस्कने ननिस्के पनि भयो होइन, काम हुँदैन। ल ठिक छ, त्यही नै भयो। अब आज विश्व आदिवासी दिवस पनि हो। विश्व आदिवासी दिवसको शुभकामना पनि मैले व्यक्त गर्छु सम्पूर्ण आदिवासी जनजातिहरूको को हुनुहुन्छ होइन, उहाँहरूको हक अधिकार पहिचान संरक्षणमा जोड दिएको छ। र विश्वका आदिवासी जनजातिको अधिकार पहिचान संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। 1982 जेनेभा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई नै विश्व आदिवासी रूपमा मनाउन थालिएको हो। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक सांस्कृतिक तथा आर्थिक राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायमा पृथक हुन्छ। पहिचान परम्परा जीवन पद्धति र पुर्ख्यौली भूमि क्षेत्र र प्राकृतिक स्रोत साधनमाथिको अधिकारको मान्यता तथा आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। यो यहाँलाई थाहा नै छ, धेरैजनाले यो थाहा पनि पाइरहनु भएको छ। ठिक छ, आफ्नो अधिकार लिनुपर्छ। यो दिवसको विश्व आदिवासी दिवसको शुभकामना मेरो तर्फबाट र स्पेशल्ली रेडियो अन्नपूर्णको तर्फबाट अधिकार र पहिचान संरक्षणमा जोड़ दिएको छ। ल यो मैले थोरै प्रसंग जोडे। अब सबैजना व्यस्त हुनुहुन्छ होला आफ्नो आफ्नै काममा होइन, कोही खाली हुनुहुन्छ सुन्दै हुनुहुन्छ भने 01605340040 मार्फत आउनुहोस्। तपाईँको सहभागिता मैले टेलिफोन लाइन मार्फत लिन्छु र आज पनि गाउँखाने कथाका प्रश्न मैले सोध्छु 10 यदि तपाईँले सही जवाब दिनुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर तपाईँकै लागि है त। ल जसले पाउनु भएको छ उहाँलाई थाहा छ के हो भन्ने कुरा होइन। अब मैले थोरै जोडे, नेपाल भूतपूर्व खेलाड़ी मंचले प्रत्येक महिनाको पहिलो शनिबार दौड़ कार्यक्रम गर्दै आएको छ 5 किलोमिटर र 3 किलोमिटर। अब भदौको 6 गते पहिलो शनिबार पर्छ, भदौको 6 गते नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजनामा पोखराको फूलबारीमा जुन वडा नम्बर 11 सहकार्यमा वडा नम्बर जुन काउँ धरहरा जाने बाटो छ त्यहाँबाट दौड़ शुरू हुँदैछ। थप जानकारीहरू हामी आगामी कार्यक्रमहरूमा पनि दिँदै जानेछौ। र त्यो दौड़मा चाहिँ भूपू सैनिकहरू जो जोले हामीलाई सुनिरहनु भएको छ तपाईँले पनि नाम दर्ता गराउनुहोला। भूपू सैनिकहरू जता हुनुहुन्छ हामीलाई जताबाट सुनिरहनु भएको छ, तपाईँ भूपू सैनिक हो भने दौड़नको लागि 5 किलोमिटर हो भूपू सैनिकको दौड़ चाहिँ, नाम टिपाउनुहोला। यहाँ पोखरा म्याराथनको अफिसियल फेसबुक पेज पनि छ, त्यहाँ गएर पनि तपाईँले थप जानकारी चाहियो भने त्यहाँबाट पनि लिन सक्नुहुनेछ। र अफिसमै आउँछु म, त्यहीँ आएर दर्ता गराउँछु भन्नुहुन्छ भने तपाईँ आफै पनि आउनु पर्दैन, अरूले दर्ता गरिदिए पनि हुन्छ। यहाँ पोखरा उद्योग वाणिज्य संघ छ जिल्ला प्रहरी कार्यालय नजिकै, त्यही पोखरा उद्योग वाणिज्य संघको तेस्रो तलामा नेपाल भूतपूर्व खेलाड़ी मंचको कार्यालय छ, त्यहाँ सचिवालय छ भनौँ, कार्यालय जे भने पनि एउटै हो, त्यहाँ गएर तपाईँले दर्ता पनि गर्न सक्नुहुनेछ। थप जानकारी लिन चाहनुहुन्छ भने रेडियो अन्नपूर्णमा पनि सम्पर्क गर्नुहोला, थप जानकारी हामी पनि दिने नै छ होइन। ल भूपू सैनिकहरू को हुनुहुन्छ दौड़नको लागि तम तयार भएर बस्नुहोस्, तपाईँहरूको लागि अवसर छ। र ओडा नम्बर 11 आमा समूह होइन, त्यस्तै महिला दिदी बहिनीहरूका समूहहरू जो छन् उहाँहरू टोल विकास संस्थाका

जो जो हुनुहुन्छ महिला दिदीबहिनीहरू उहाँहरूको लागि 3 किलोमिटर दौड़ हुँदैछ हैन। यो भदौको 6 गते यो दौड़को हुँदैछ। मैले थोरै प्रसंग जोडे, यो थप प्रसंगहरू योसँग सम्बन्धित कुराहरू मैले जोड्छु, यहाँले पक्कै पनि सुनेर साथ दिनुहोला। भूभू सैनिकहरू तयार हुनुहोला है दौड़नको लागि। ल ओके, अर्को कुरा के छ भन्दाखेरि, अब मैले थोरै जोडिहाले, बाहिर त मौसम पोखराको एकदम घाम लागिरहेको छ, गैराति पानी पर्यो, रातिमा पानी पर्ने, दिउँसोमा घाम लाग्ने भइरहेको छ। हिजो दिनभर जस्तो पानी पर्यो है, बेलुकी बेलुकी पख चाहिँ अलिक पानी कम भएको थियो भने, नभए बिहानबाट नै पानी पर्ला पर्ला जस्तो थियो, तर दिउँसो भने पानी परेको थियो। आज चाहिँ पोखरा आसपासमा घाम लागिरहेछ है, जानकारी दिनुपर्दा। मैले थोरै प्रसंग जोडे, यो बजारमा ग्यासको अभाव छ होइन, तपाईँको घरमा पनि ग्यास सकिएको छ होला सायद, हो ल, ग्यास सकिएको छ भने पोखरामा आज मात्रै 10,000 सिलिण्डर ग्यास वितरण हुँदैछ है। तपाईँलाई मैले थोरै जोडिहाले, जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढ़ेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्न थालेको हो। जिल्ला अनुगमन समिति कास्कीले गगनगौड़ा का दुई ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी लिएको थियो र कम्पनीहरूको विवरण अनुसार 10,000 सिलिण्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभएको छ। गृहलक्ष्मी ग्यासका 3,000 भन्दा बढ़ी सिलिण्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी छ भने शक्ति ग्यासका 2,500 सिलिण्डर पठाउने तयारी छ। पोखरा बाहिरका ग्यास उद्योगहरूले बाबाले 1,000 भन्दा बढ़ी जानकी र नेपाल ग्यासले पनि 1,000 भन्दा बढ़ी ग्यास सिलिण्डर पोखरा भित्र्याउने बताइएको छ। सोमबारका लागि पनि गृहलक्ष्मीले 4 बुलेट ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ गगनगौड़ामा डिपो भर्ने डिपो छ, त्यहाँबाट वितरण हुने जनाएको छ। पोखराका पहिले जसरी किराना पसलहरूबाट नै उपभोक्ताले अब ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको र सहजता बढ़ेको प्रशासनले जनाएको छ। ढुक्क हुनुहोस्, 10,000 वितरण हुँदा तपाईँको भागमा एउटा परिहाल्छ। पोखरामा साउन पहिलो सातादेखि नै खाना पकाउने एलपी ग्यासको अभाव हुँदै आएको थियो, जसका कारण उपभोक्ताले रित्तो सिलिण्डर बोकेर ग्यास डिपोसम्म घण्टौंसम्म लाइन गर्नुपर्ने बाध्यता रहेको थियो। प्रशासनले ग्यासको सहज आपूर्ति र कालोबजारी हुन नदिन अनुगमनलाई तीव्र समेत पारेको छ। पोखरामा आज तपाईँको ठाउँतिर पनि अब यसो विचार गर्नुहोस् होइन, तपाईँले कुन ग्यास प्रयोग गर्नुहुन्छ, शक्ति हो कि गृहलक्ष्मी हो कि बाबा हो कि नेपाल ग्यास हो कि होइन जानकी हो कि, अब यो शक्ति र गृहलक्ष्मी भनेको यहाँ गगनगौड़ामा छ होइन, त्यहाँबाट भरेर यता पठाइन्छ, अब अरू भनेको यो पोखराभन्दा बाहिरबाट आउने हुन्, जस्तो बाबा जानकी नेपाल ग्यास, यी ग्यासहरू भनेको पोखराभन्दा बाहिर उहाँहरूको भर्ने ठाउँ जहाँ छ उद्योग त्यहाँबाट यता पोखरा आउनुपर्ने हो, त्यही भएर पनि ती ग्यासहरू छ्यापछ्याप्ती नपाइएको पनि हुनसक्छ। तर 10,000 बाँड्दाखेरि त अब धेरै चाहिने भनेको होटलहरूलाई हो होइन, होटलहरूमा अलिक दिनलाई स्टक पुगिहाल्यो भने त घरमा त लगभग लगभग 1 महिना 1.5 महिना 2 महिना त जसको पनि भइहाल्छ नि होइन, त्यही भएर त्यो चाहिँ हो होइन। ल मैले थोरै यो तपाईँलाई जानकारीको लागि जोडेँ, थप जानकारी आवश्यक पर्छ भने रेडियो अन्नपूर्णको पेज रेडियो अन्नपूर्ण 93.4 MHz सर्च गर्नुहोस्, त्यहाँ पनि हामीले यो कता कता बाँडिदिएछ, कुन कुन किराना पसलमा बाँडिदिएछ, शक्ति र गृहलक्ष्मीको अपडेट त्यहाँ मैले राखिदिएको छु, मैले नै राखेको होइन, त्यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ है त। ल अब कोही कतै राजमार्गतिर यात्रा गर्दै हुनुहुन्छ भने पनि केही बसातले केही राजमार्गहरू अवरुद्ध छन्, अलिक ख्याल गरेर यात्रा गर्नुहोला। तर पोखरा काठमाडौँ, पोखरा बागलुङ, पोखरा स्याङ्जा हुँदै बुटवल भैरवतिर जाने यी राजमार्गहरू पनि एकदमै खुला छन्। बेनी जुमसुम पनि अवरुद्धकै अवस्थामा छ, पछिल्लो अपडेट चाहिँ मैले भेटाएको छैन, अब त्यही भएर अलिक ख्याल गर्नुहोला होइन, बाढी सहितको पहिरो अचानक रूपमा आउन सक्छ, छेउ न यो नदीको छेउछाउ होइन खोलाको छेउछाउ चाहिँ यो बेलामा नजानुहोला, माथितिर पानी पर्ने तलतिर नपर्ने पनि हुनसक्छ, त्यही भएर ख्याल गर्नुहोस् भन्दै अहिलेको लागि चलचित्र गौँथलीको एउटा गीत यहाँहरूको लागि प्रस्तुत गर्छु, त्यस पछाडि म कुराकानीको लागि जुट्नेछु यहाँहरूसँग कार्यक्रम पोखरा कलिनमा। आज पनि प्राइज रहनेछ, सुन्दै गर्नुहोला।

0: ओके चलचित्र थियो गौथली नेपाली चलचित्रको क्षेत्रमा पछिल्लो समय एकदमै चर्चाको शिखरमा छ चलचित्र गौथली यहाँले पनि हेरिसक्नु भएको छ होला सोही चलचित्रबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरे कार्यक्रम हो पोखरा कलिङ स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी छौं पोखराको गैराबाट स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष म तपाईँ समक्ष बोलिरहेको छु मेरो नाम चाहिँ सबिन हो यहाँहरू सबैजनालाई थाहा रहेछ र करिब करिब 12 बजेसम्म म यसै गरी नै यहाँहरू समक्ष रहनेछु 061-543-0040 मार्फत तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ आज मैले 10 प्रश्न लिएर आएको छु यदि सही जवाब तपाईँले दिनुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा चार गैराबाटनको तर्फबाट आकर्षक गिफ्ट हेम्बर तपाईँले प्राप्त गर्न सक्नुहुनेछ होइन ल अहिलेको लागि भने टेलिफोन लाइन कुर्दै गर्दाखेरि एकजना साथी आउनुभयो उहाँलाई स्वागत गरौं है त आजको कार्यक्रमको पहिलो श्रोता नमस्ते हजुर
1: नमस्ते
0: हजुर कहाँ मेरो नाम चाहिँ सबिन हो
1: रामचन्द्र पौडेल बोलेको पर्वतको
0: रामचन्द्र पौडेल राष्ट्रपति त होइन नि तपाईँ
1: अब गोत्रीय पर्यो नि
0: अहिले चाहिँ कता हुनुहुन्छ
1: अहिले म लेफ्ट साइडतिर थिएँ
0: ए लेफ्ट साइडतिर के गर्नुहुन्छ
1: कार्यक्रम सुन्दै थिएँ त्यो डाक्टर फोन लगाइहाल्यो भन्नुहोस् के चारैमा हुनुहुन्छ
0: एकदम ठिकठाक छ पर्वत कता पर्यो
1: पर्वतै हो र
0: मेरो पर्वतै हजुर
1: कहाँ हो पर्वत
0: मेरो फलेवास
1: ए ल ल म यता पाङ खुर्कुट हो
0: ए खुर्कुटतिर पर्यो होइन
1: भन्नुहुन्न पर्वत पर्वत मात्रै भन्नुहुन्छ
0: अनि के गर्नुहुन्छ पोखरामा
1: ट्याक्सी चलाउँछु
0: हजुर
1: ट्याक्सी
0: ए ट्याक्सी चलाउनुहुन्छ
1: हजुर
0: रुट चाहिँ कता पर्यो
1: मेरो खसी बजार चाउतिर हो
0: ए खसी बजारतिर है कति समय भयो ट्याक्सी चलाउन थालेको 15 वर्ष भइसक्यो है ल ठिक छ अब जे होस् आफ्नो
1: भन्नुहोस् के छ त्यो गाउँखानी कथा जान्नु आज पहिलोचोटि हो
0: ए हो र
1: हजुर
0: ए ल त्यसो भए कति नम्बर हुन्छ ल भन्नुहोस् त
1: एकै नम्बर दिनु न पहिल्यै हो क्या
0: ए है ल सानी नानीको मिठो भान्सा के होला
1: यो त मह होइन र मौरीको
0: मह
1: हजुर
0: तपाईँ त खतरा हुनुहुँदैछ है ए हो है ल होइन एकदम सही जवाब दिनुभयो कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नु होला विजेता भन्नुभयो भने प्राइज पनि पाउनुहुन्छ है त ढुक्क भएर आउनुहोस् न तपाईँ विजेता भन्नुभयो भने त पाइहाल्नुहुन्छ है त ल सुन्दै गर्नु होला हस् हस् नमस्ते रामचन्द्र पौडेल हुनुहुन्थ्यो हामीलाई लेफ्ट साइडदेखि फोन गर्नुभएको थियो उहाँ चाहिँ ट्याक्सी चालक हुनुहुँदैछ सुन्नुहुन्छ धेरैजनाले होइन त गाडी चलाउँदै गर्दाखेरि धेरैजनाले सुनिरहेको म आफैले पनि पाउँछु कि म आफै पनि गाडीमा बस्दाखेरि होइन आफ्नै रेडियो सुनेका कुराहरू धेरै मैले सेयर पनि गरेको थिएँ होइन मेरो आवाज सुनेर होइन म कार्यक्रम सुन्दैछु है गाडीमा भनेर भन्ने साथीहरू पनि थुप्रै हुनुहुन्छ तपाईँहरूले पनि पक्कै सुन्दै हुनुहुन्छ होला 061-543-0040 मार्फत आउनुहोला अहिलेको लागि एकजना श्रोता साथी आइसक्नु भएको छ अब उहाँलाई पनि स्वागत गरिहालौँ है त नमस्ते
2: हेलो नमस्ते
0: नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दै ए मुकेश के छ हालखबर हो अनि खाना
2: खानुभयो
0: ए अब खाने तयारी है के छ आजभोलि काम ए ल ठिक छ पानी परिरहेछ ए अहिले रोकिरहेछ होइन के छ आज दिनभरिको कार्यक्रम
2: त्यस्तै हो सर अब बेदबासतिर लाग्नु पर्ला नि बुन्चुन हो मेरो काम त
0: ए है ल ठिक छ त्यसो भए अब आजको लागि है गजब गजब ल ठिक छ अनि तपाईँको लागि कति नम्बर राखौँ त मुकेश
2: साथीले कति नम्बर रोज्नु भएको थियो
0: उहाँले एक नम्बर रोज्नुभयो है त ल ठिक छ अगाडि हेर्दा देखिने पछाडि हेर्दा छेकिने के होला
2: अगाडि हेर्दा देखिन्न पछाडि हेर्दा छेकिन्छ
0: होइन अगाडि हेर्दा देखिने पछाडि हेर्दा छेकिने के होला
2: होइन
0: होइन ठ्याक्कै मिलाउनु आज त सबैजनाले फटाफट मिलाएको अवस्था छ त के हो मिलिहाल्यो नि ल मुकेश एकदम खुसी लाग्यो सुन्दै गर्नु होला अहिलेको लागि छुटौँ है त
2: हस्
0: नमस्ते उहाँ हुनुहुन्थ्यो मुकेश गुरुङ हामीलाई वालिङ देखि नै फोन गर्नुभएको थियो स्याङ्जाको वालिङमा रेडियो अन्नपूर्ण सुन्दै हुनुहुन्छ उहाँले र त्यहीबाट हामीलाई फोन पनि गर्नुभएको थियो 11:23 स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा यति बेला तपाईँले सुनिरहनु भएको छ र हामीलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ स्टुडियोको हाम्रो यो अफिसियल फेसबुक पेज मार्फत यहाँहरूले कमेन्ट गर्नुभयो भने पनि ती कमेन्टहरूलाई पनि मैले कार्यक्रम मार्फत बताउँदै आइरहेको छु यानि कि भन्दै आइरहेको छु होइन ल हामी कार्यक्रममा यस्तै गीत संगीत तपाईँसँग कुराकानी जोड्दै आइरहेका छौं मात्र तपाईँ सहभागिता जनाउनु पर्यो सुन्नु पर्यो र कमेन्ट छन् भने कमेन्टहरूलाई पनि जोड्नु पर्यो त्यति भए पछाडि कार्यक्रम पूर्ण रूपमा सफल भएको अनुभव हुन्छ हामी दुईजना श्रोता साथीलाई भित्राएर पनि विदाई गरिसकेका छौं अब पालो अर्को साथीसँग कुराकानी गर्ने हो र आज पनि तराईका केही ठाउँमा गर्मी बढ़ने र पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान गरिएको छ पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटफुट ठाउँमा भने पानी पर्ने अनुमान छ सोमबार ओके सोमबार होइन मौसमको बारेमा जानकारी दिए अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम र गर्मी बढ़ी हुने सम्भावना छ काठमाडौँ उपत्यकासहित पहाड़ी क्षेत्रमा मौसम बदलिरहे पनि केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको भन्दा पनि जानकारी दिइएको छ र यो बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकाले लामो दूरीको यात्रा गर्दा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर समेत गर्न सुझाव दिइएको छ हैन ल अब भोलि र पर्सि पनि यस्तै यस्तै क्रम हुने भनिएको छ अब फेरि मौसमको कुरा हो केही भन्न सकिने अवस्था चाहिँ छैन गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो पोखरामा पनि गैरातीबाट नै पानी परिरहेको थियो 11:24 स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण जसले फोन गर्नुहुन्छ उहाँहरूले सही जवाब दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ आकर्षक गिफ्ट ह्याम्पर जुन नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट हो आगामी भदौको 6 गते पोखराको फूलबारी माथि भला के अरे यो काउँ धरेर जाने बाटो नजिकै चोकमा दौड़ हुँदैछ त्यहाँबाट भूपू सैनिकहरूको दौड़ हो है त दर्ता गराउनुहोस् भूपू सैनिकहरू जो जो सुन्दै हुनुहुन्छ आमा समूह र टोल विकास संस्थाका महिला दिदीबहिनीहरूको 3 किलोमिटर दौड़ एकजना साथी नमस्ते
3: हजुर नमस्कार सर
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: म खरसाङदेखि मनोज थापा मगर
0: मनोज थापा मगर के छ मनोज हालखबर फिट एन्ड फाइन
3: 100.99 होइन
0: अनि के गर्दै हुनुहुन्छ मनोजले ए ट्विन्स हो छोरै छोरा होइन खतरा मान्छे तपाईँ त्यहाँ अनि दिनभरि त्यही नै हो काम ड्युटी पर्यो पर्यो गाह्रो छ तपाईँलाई बेसी रेडियो सुन्दै हुनुहुन्छ ए ल त्यसो भए तपाईँलाई कति नम्बर राखौँ ल भन्नु त हामीसँग 1 नम्बर र 2 नम्बर गइहाल्यो
3: 7 नम्बर
0: है ल गाउँ खाने कथाको प्रश्न तपाईँको लागि है त
3: हुन्छ
0: सुनौली नानी औंलामा बस्छिन् बसेपछि नछाडी माया गाँस्छिन् के होला औलामा बस्छिन् बसेपछि नछाडी माया गाँस्छिन् के होला ल भन्नुहोस् हो कि हो नै
3: 100%
0: ल 100% मिलाउनु भयो सुन्दै गर्नु होला है त हस् नमस्ते उहाँ हुनुहुन्थ्यो मनोज थापा मगर हामीलाई पोखराको पर्स्याङदेखि फोन गर्नुभएको थियो उहाँले पनि सही जवाब दिनुभएको छ खै किन आज सबैजनाले ड्याङ के ड्याङ उत्तर दिइरहनु भएको छ तपाईँ पनि सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 0165340040 मार्फत आउनुहोला स्टुडियोको टेलिफोन नम्बर खुला छ फटाफट साथीहरूको सहभागिता भइरहेको छ अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत नमस्ते नमस्ते हजुर नमस्ते शिवदाई के छ आरामै शिवदाईलाई मैले चिनिन भने त अनि के काम अनि के छ बाजा पाटनतिर त है
3: हजुर ठिकै छ मल्लो मल्लो घाम लागिरहेको
0: छ ए अँ काम धन्दा कस्तो चलिरहेको छ
3: काम धन्दा ठिकै ठिकै छ
0: ल हाम्रो कृष्ण परियाले तपाईँलाई एकदम सोध्नु भएको थियो है
3: हो मेरो त रबाटन मुरी मुरी धन्यवाद भनिदिनु होला
0: उहाँले तपाईँलाई को रहेछ को रहेछ चिन्दै चिनिन भनेर भन्नुभएको थियो अनि ए आर्वा हो ए अनि हाम्रो जुम जुम दाईलाई चिन्नुहुन्छ जुम परिवारलाई ए अनि उहाँ जुम जुम दाईले चाहिँ चिनाइदिनु भएको थियो कि ए उहाँ चाहिँ शिव दाई चाहिँ फलानु फलानु हो भनेर भन्नुभएको थियो कि ल एक दिन यसो भेट हुनुपर्छ शिव तपाईँ हाम्रो कृष्णजी भएर है त ल अनि कति नम्बर शिव तपाईँलाई फेरि के पर्ने हो है गाह्रो छ ल सुन्नुहोस् है त ध्यान दिएर सेता सेता डल्ला आकाशको फल भुइँमा झर्दा सबै हुन्छ जल के होला तपाईँले पनि जानेकै पर्यो त आज यहाँ के अचम्म हो यस्तो ल शिवराई सुन्दै गर्नु होला है त हस् हस् ओके उहाँ हुनुहुन्थ्यो शिव परियार फेरि गायक चाहिँ होइन है यहाँ रामचन्द्र पौडेल प्रधानमन्त्री होइन उहाँ चाहिँ के अरे राष्ट्रपति पनि होइन गायक शिव परियार पनि होइन है उहाँहरू ल एकैछिन कमर्सियल ब्रेकको पालो भएको छ उहाँले पनि सही जवाब दिनुभएको छ अब के हुने हो आज प्राइज कसले पाउने हो त्यो चाहिँ सुन्दै गर्नुहोला एकैछिन म कमर्सियल ब्रेक राख्छु ब्रेक पछाडि आउनेछु सुन्दै गर्नुहोला है त
4: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाइ तथा थकान
7: मुटुको भल्कमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
9: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।
11: हेलो पोखरा, बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारु हुँदैछ। यो सँगै बीवाईडी 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161, 578-162।

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: छोरा नेपाल को पढ़ाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।

0: ओके यो कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखराको अधीन आउने गर्छ 11 बजेबाट करिब करिब 12 बजेसम्म। आज आइतबार हो। आइतबारको बसाइ अन्तर्गत गाउँ खाने कथाका प्रश्नहरू मैले सोधिरहेको छु। यो भनेको तपाईँ हाम्रो भेट हुने माध्यम हो कि एउटा, होइन खासमा अरू त के नै छ र तपाईँको त्यो सामिप्यता अझै प्रगाढ हुँदै जाओस्, होइन त। ल, हामीलाई एकजना, दुईजना, तीनजना, चारजना साथीहरूले त फोन गरिसक्नु भएको छ। चारैजनाले सही जवाब दिनुभयो। जसले सही जवाब दिनुहुन्छ उहाँहरूको लिस्टिङ हुन्छ। त्यस पछाडि यहाँ प्रदीप भाइ हुनुहुन्छ, उहाँले गोला तयार बनाएर त्यस पछाडि मेरो हातमा एउटा गोला थमाउनुहुन्छ। त्यो गोलामा कसको नाम आउँछ उहाँ नै विजेता भन्नुहुनेछ र उहाँले प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर, होइन। गिफ्ट ह्याम्पर लिनको लागि तपाईँ रेडियो अन्नपूर्णमा आउनुपर्छ। त्यसपछि के गर्ने भन्ने कुरा हामी भनिहाल्छौँ। जो जसले पाउनु भएको छ उहाँहरूलाई थाहा छ के हो भन्ने कुरा, है त। एकैछिन पछाडि आज मन उडेर भएको छ, किन मलाई यस्तो भएको छ, यो गीत एकैछिन पछाडि बज्छ। अलिक पुरानो चलचित्र हो, चलचित्र माया बसेछबाट एकैछिन पछाडि त्यो गीत मैले राख्छु। तर त्योभन्दा अगाडि श्रोता सहभागिता लिउँ नै भनेर म अगाडि बढ़िरहेछु। फेसबुक लाइभमा आज कमेन्ट, ओके, हाम्रो शिवकुमार विश्वकर्माले कमेन्ट गरिसक्नु भएछ, भर्खरै मात्र उहाँले कमेन्ट गर्नुभएको छ र लेख्नु भएको छ, जिन्दगीमा कहिले पनि कसैसँग आफ्नो तुलना अरूसँग नगर्नुहोस् किनकि हरेक व्यक्तिको संघर्ष, मेहनत र भाग्य अलग अलग हुन्छ। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, काम गर्दै रेडियो अन्नपूर्ण त्यसमाथि पनि पोखरा कलिन, सबिन दाईको आवाजमा सुन्न पाउँदा बड़ो आनन्द आउने, समय बितेको पत्तै नहुने, बुटवलदेखि भन्नुभएको छ, भोलि आउँदैछु है पोखरा भन्नुभएको छ। ओके शिव, तपाईँ बुटवल, ल बुटवल भयो भने कार्यक्रम पोखरा कलिन भन्ने सुनिरहनु भएको छ, एकदम खुशी लाग्यो। शिवको कमेन्ट किन आएन किन आएन भनेको, प्रोफाइल पिक्चर पनि गजब राख्नु भएछ, होइन, कालो चस्मा लगाएको, ट्याक्क सेतो कोट लगाएको, रातो टी सर्ट, जिन्स प्यान्ट, होइन, पछाडि त यो कार हो क्या, कार लिइसक्नुभयो, ल बधाई छ त्यसो भए, होइन त। ल, शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको थियो, हाम्रो एकदमै नियमित श्रोता। अहिलेको लागि भने एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत भित्रिनु भएको छ, म उहाँलाई वेलकम गर्छु है त। कहाँदेखि को हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बेनु
0: प्रसाद भट्टराई काठमाडौँबाट। काठमाडौँ कुन ठाउँमा?
1: मैतीदेवी।
0: ए, मैतीदेवीबाट। पहिला पहिला तपाईँसँग कुराकानी हुन्थ्यो?
1: 7-8 महिना भयो होला नभएको।
0: अनि के छ त हालखबर बेनुको?
1: हालखबर सब ठिक छ, राम्रै छ, सबै सन्च सुविस्तै छ
0: हो,
1: मौसम पनि ठिकै छ, राति सानो सानो पानी पर्यो, अहिले उग्रिरहेछ, घाम लागेको छ, सब ठिक छ।
0: ल,
1: अनि के छ पोखरातिर?
0: पोखरातिर घाम लागिरहेछ, गए राति ठुलो पानी पर्यो, अहिले चाहिँ एकदम
1: पर्यो, तर त्यति ठुलो होइन, ठिकै ठिकै सानो पर्यो।
0: ल ठिक छ, अब काठमाडौँतिरको हालखबर सुनाइहाल्नुभयो। अब धेरै समयपछि कता व्यस्त हुनुहुन्थ्यो कि के थियो अवस्था?
1: त्यस्तै कहिले कता कहिले कता के गर्ने।
0: पोखरा घुम्न त आउनु भएको छैन नि?
1: छैन, मौकै मिलेको छैन
0: है। कतिपटक आउनुभयो अहिलेसम्म?
1: म पोखरा 3-4 चोटि आएँ होला, आउन त, तर 3-4 वर्ष अगाडि नै।
0: ए, 3-4 वर्ष अगाडि। तपाईँको छोरा बुहारीहरू आउनु भएको छैन कोही?
1: छोरा बुहारी पनि आए, मेरो छोरा बुहारीहरू पनि 2-3 चोटि आए, म चाहिँ अब विशेष गरेर मुक्ति नजाँदाखेरि आएको
0: थिएँ।
1: एकचोटि अब त्यही पोखरा घुमघामको लागि पनि आएको थिएँ, त्यस्तै हो।
0: काठमाडौँ हुने मानिसहरू प्रायः जसो पोखरा आइरहनुहुन्छ कि, त्यो भएर भनेको होइन। ल ठिक छ, अब हामी प्रश्नतर्फ लागौँ। 1, 2, 7, 5 गइसकेको छ, 6 नम्बर भइरहेको गाउँ खानेको थाहाको प्रश्न तपाईँको लागि है त। बजाउनुहुन्छ बाजा होइन, लगाउनुहुन्छ औठी होइन, के हो? चुरा। तपाईँले पनि सही जवाब दिनुभयो, तपाईँले पनि सही जवाब दिनुभयो। आज सबैजना ल ठिक छ, एकदम बिल्कुल सही जवाब। कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला बेनु, अहिलेको लागि छुटौँ है त।
1: हवस्
0: नमस्ते। उहाँ हुनुहुन्थ्यो बेनु भट्टराई, काठमाडौँको मैती देवीदेखि फोन गर्नुभएको थियो। हामीलाई एकदम नियमित रूपमा सुन्नुहुन्छ र सहभागिता पनि जनाउनुहुन्छ। अहिले चाहिँ ग्याप भयो, 6-7 महिना भन्नुभयो उहाँले, अझ बढी होला होइन, लगभग 1 वर्ष पछाडि फोन गर्नुभयो उहाँले। पहिला एकदमै नियमित श्रोता हो उहाँ चाहिँ, अब यस्तै हो, कहिलेकाहीँ बाध्यता परिस्थिति ले कहाँ कहाँ पुर्याउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन कि। आज म यहाँ छु भने मैले कहाँ पुग्नुपर्छ, कहाँ पुग्ने हो भन्ने कुरा चाहिँ गन्तव्य केही पनि कसैको पनि छैन कि, होइन, जसरी होइन यो गन्तव्य यहाँ हो भनेर कोही कसैले नभन्दा पनि हुन्छ। जहाँ जे पनि पर्न सक्छ होइन। ल अहिलेको लागि अर्को एकजना साथी आउनु भएको छ भन्दै थिएँ, उहाँले मिस कल हाल्नुभएको रहेछ। मिस कल चाहिँ नहाल्नुहोस्, माया भए फोनै गर, मिस कल नगर भन्ने एउटा गीत थियो नि, त्यही बजाउनु पर्ला जस्तो लाग्यो फेरि। ल ठिक छ, अब यही नै हो, हामी साउन महिनालाई पनि बिस्तारै बिस्तारै विदाईका हातहरू हल्लाउँदैछौँ। अब केही दिन मात्र बाँकी छ साउन महिना बाई बाई हुनुको लागि, त्यस पछाडि भदौ महिना लाग्छ। पछिल्लो समय डेंगी संक्रमणको जोखिम एकदम व्यापक छ, आफ्नो चाहिँ सुरक्षित रहनु होला, विशेषली मच्छेटको टोगाई लामखुट्टेको टोगाईबाट यो रोग सर्ने गर्छ, त्यो भएर अलिक ख्याल गर्नुहोस् है, लायो भने एकदम गाह्रो हुन्छ। अहिलेको लागि एकजना साथी नमस्ते।
2: नमस्ते, म शालिक पौडेल।
0: के छ हाल खबर?
2: ठिकै छु सर।
0: अनि लेकसाइडतिर के हुँदैछ?
2: केही छैन सर, गए राति पानी परिरहेको थियो बिहानसम्म, अहिले भने घाम चरको घाम लागेको अवस्था छ।
0: तपाईँ कता हिँड्दै हो कि के हो र?
2: तपाईँहरूकै आडतिरै छु सर।
0: कता?
2: म्याराथनकै उस भराङ चढ्दैछु।
0: ए कता, के को लागि आउनु भएको थियो?
2: त्यतिकै
0: ए घुमघाम
2: हजुर।
0: तपाईँ त फेरि कहाँ कहाँबाट कता कता भेटिनुहुन्छ कि? ल ठिक छ, ओके। तपाईँको लागि कति नम्बर राखौँ?
2: चार नम्बर।
0: चार नम्बर है, ल। डोरीको गाँठो डोरीको कान, थाप्लामा राखेर गर्छन् मान, के हो?
2: नाम्लो।
0: नाम्लो है, ल सही जवाब दिनुभयो, अन्त्यसम्म सुन्दै गर्नु होला है त।
2: हस्
0: नमस्ते, म हुनुहुन्थ्यो शालिग्राम पौडेल, यहाँ गैरापाटनतिर हुनुहुँदैछ, लेक साइडतिर के छ भन्ने भने मैले, तर उहाँ चाहिँ यतै यतै आउनु भएको रहेछ, गैरापाटनदेखि भनौँ होइन। ल शालिग्राम, धेरै धेरै धन्यवाद, हामीलाई नियमित रूपमा सुन्नुहुन्छ, सहभागिता जनाउनुहुन्छ, हाम्रो रेडियोको एकदमै धेरै पहिलाबाट नै हो उहाँले फोन गर्न थालेको। मैले जान्दाखेरि नि, मैले यङ जेनेरेसन भन्ने कार्यक्रम चलाउँथेँ कि पहिला बेलुकीमा, त्यो बेलामा पनि उहाँ आउनुहुन्थ्यो कि, धेरै वर्ष पहिला, आजभन्दा 10-12 वर्ष अगाडिको कुरा मैले थोरै जोडेँ। म मिडिया क्षेत्रमा सुरु सुरुमा थिएँ होइन, म त्यो बेलादेखि नै उहाँ रेडियो अन्नपूर्णमा आउनुहुन्थ्यो कि, यङ जेनेरेसन भन्ने कार्यक्रम थियो कि मेरो बेलुकीमा, जहाँ चाहिँ एकदमै रमाइलो गफगाफ हुन्थ्यो, धेरैजना साथीहरू, अर्को मेरो एकजना अर्को साथी पनि हुनुहुन्थ्यो, उहाँ दीपक जीसी भन्ने, उहाँ हामी सँगसँगै थियौँ, अहिले ब्याङ्कर हुनुहुन्छ, ब्याङ्कमा काम गर्नुहुन्छ होइन, उहाँ सँगसँगै हामी त्यो कार्यक्रम एकदम धमाका थियो कि होइन, धेरै समय चलायौँ हामीले त्यो कार्यक्रम, त्यो कार्यक्रम उहाँ हुनुहुन्थ्यो, गजब थियो कार्यक्रम, बेलुकीमा ट्याक्क घर गएर होइन, सबैजना फ्रेस भएर कामबाट रेडियो सुन्ने फोन गर्ने त्यस्तो खालको चलन थियो कि, यस्तै हो, समय परिस्थितिले कहाँ पुर्याउँछ के गर्छ भन्ने कुरा गन्तव्य छैन भने नि मैले अघि, त्यही नै हो। 061-543-0040 मार्फत तपाईँ भने आउँदै गर्नुहोला, अहिलेको लागि भने 11:44 गएको यो अवस्थामा एउटा गीत राख्छु म, मनोरञ्जनको लागि गीत सुन्नुपर्छ, तपाईँले गीत सुनेर एकैछिन मनोरञ्जन लिनुहोस् कार्यक्रम पोखरा कलिनमा, र पोखरा कलिनमा आज पनि प्राइजको व्यवस्था छ, नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट जस जसले सही जवाब दिनुहुन्छ उहाँहरूमध्येबाट गोला प्रथा गरी एकजनालाई विजेता घोषणा गरी नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ, र त्यो लिनको लागि तपाईँ रेडियो अन्नपूर्णमा आउनुपर्छ है त, भन्दै अहिलेको लागि आज मन उडेर भाग्छ।

0: ल, यो आवाज पछि यहाँलाई फेरि पनि स्वागत छ। चलचित्र माया बसेछबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा सुन्नुभयो नि त। गजब लाग्छ यो गीत मलाई, सधैँ सदाबार उत्तिकै उस्तै छ कि। पुराना चलचित्र गीतहरू सधैँ सदाबार उत्तिकै छन्। उदित नारायण झाले गाउनु भएको यो आवाज, यो गीत यहाँहरूको लागि मैले प्रस्तुत गरिसकेको छु। 11:50 स्टुडियो घडीमा बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु। अब आज विजेता को भन्नुहुन्छ भन्ने कुरा हो। धेरैजनाले सही जवाब दिनुभएको छ, यहाँ हम्मे हम्मे पर्ला जस्तो भइसक्यो मलाई। उहाँले प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैडापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर। अब कसको भागमा पर्ने हो भन्ने कुरा चाहिँ थाहै छैन, अहिलेसम्म थाहा छैन होइन। अब अन्तिममा आउने साथीको भागमा पो पर्ने हो कि के थाहा भयो, सुरुमा आउने साथीको भागमा पो पर्ने हो कि, अन्तिममा आउनेले सही जवाफ नदिएर अरू साथीहरूले कोही भागमा पर्ने हो कि, कसको भाग्य चम्किँदैछ आज भन्ने कुरा हो कि। आज मेरो भाग्य चम्किएको रहेछ भन्नुहोस् जसलाई पर्छ नि उहाँले, होइन। ओके ल, अन्तिम अन्तिममा छौं। तपाईँ फोन गर्नुहोला 061-543-0040 मार्फत। स्टुडियोको टेलिफोन नम्बर खुला छ। आज हामी अहिलेसम्म 4-5-6 साथीहरूसँग कुराकानी गरिसकेका छौं। बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु, यहाँहरू आउन सक्नुहुनेछ। अन्तिममा चलचित्र पुजार सार्कीबाट एउटा आवाज यहाँहरूको लागि छोड्दै कार्यक्रमबाट छुट्नुपर्ने बेला हुन्छ। र अन्तिम अन्तिममा एकजना साथीलाई ल्याउँ कि भन्ने मेरो प्रयास हो, त्यो प्रयास पक्कै पनि सफल हुनेछ तपाईँ आउनुभयो भने, होइन। अरू के छ अब यसो हेरौँ, केही अपडेट छ कि होइन। पोखरामा आज 10,000 ग्यास सिलिन्डर बाँडिँदैछन्। तपाईँको के हो होइन, त्यो कुन नामको ग्यास हो त्यहीँबाट तपाईँ खोजी गर्नुहोस्। आफ्नो नजिकैको किराना पसलमा होइन, त्यहीँबाट पनि पत्ता लागिहाल्छ, भेट्यायो भने भेटाइहाल्नुहुन्छ। अर्को लागि टेलिफोन लाइन मार्फत एकजना साथी आइसक्नु भएको छ, आजको कार्यक्रमको अन्तिम श्रोता साथी। नमस्ते।
1: नमस्ते नमस्ते।
0: कहाँदेखि बोल्दै? भरत थापा।
1: हजुर हजुर।
0: के छ भरत हालखबर?
1: सब ठिकठाक छ।
0: सब ठिकठाक छ होइन। ओम डेकोरेसन सेन्टर होइन?
1: हजुर हजुर।
0: कस्तो छ डेकोरेसनको आजभोलि त? केही छैन होला खासै?
1: हल्का
0: हल्का जान्थ्यो। ए आज थियो? ए ल ठिक छ त्यसो भए। अनि अस्ति प्राइज लानुभयो नि होइन? प्राइज लिनुभयो नि होइन? ल बधाई छ यहाँलाई धेरै धेरै। ल ठिक छ, अब अन्तिम अन्तिममा छौँ हामी, एउटा नम्बर रोजिहाल्नुहोस् भरत। अब हामीसँग नम्बर भनेको 8 नम्बर, 9 नम्बर, 10 नम्बर बाँकी छन्।
1: 8 नम्बर
0: है? ल ठिक छ, 8 नम्बरमा रहेको प्रश्न तपाईँको लागि है, त ध्यान दिएर सुन्नु होला। तपाईँको लागि प्रश्न रहेको छ, एउटा भन्छ म लामो, अर्को भन्छ मै लामो, के होला? एउटा भन्छ म लामो हुँ होइन, लामो के एकदम, अर्को भन्छ होइन म लामो हुँ होइन, के होला? केही छ आएन है, पास गर्ने? ए ल सोध्नुहोस् सोध्नुहोस् सोध्नुहोस्। एउटाले भन्छ म हुँ लामो होइन, अर्कोले भन्छ होइन म हुँ लामो भनेर भन्नु कि आएन है। ल ठिक छ, यसको सही जवाफ हो बाटो र धागो होइन। ओके, भरत थापा हुनुहुन्थ्यो नयाँ बजारबाट, उहाँले प्रयास त गर्नुभएको थियो तर पनि सही जवाब भने दिन सक्नु भएन। अन्तिम अन्तिममा छौँ, अब कार्यक्रमबाट साइन आउट हुनुपर्ने बेला भएको छ। आज हामीलाई फोन गर्नुभयो एकजना, दुईजना, तीनजना, चारजना, पाँचजना, छजना, सातजना साथीले फोन गर्नुभएको रहेछ। धेरैजना साथीहरूलाई आज भित्राउनु पाइयो, खुसी लाग्यो होइन। फेसबुक लाइभमा पनि धेरैजना साथीहरू कमेन्ट आयो। म थोरै यो चलचित्र पुजार सार्कीको यो आवाज रिमै एकैछिन माथि उठाउँछु, त्यस पछाडि आज फोन गर्नुभयो रामचन्द्र पौडेल लेकसाइडबाट, मुकेश गुरूङ वालिङबाट, मनोज थापा मगर पर्स्याङबाट, शिव परियार बाजापाटनबाट, वेणुप्रसाद भट्टराई काठमाडौँको मैतीदेवीबाट, शालिक लाम पौडेल गैरापाटनबाट, भरत थापा नयाँ बजारबाट हुनुहुन्थ्यो। अब भरत थापा बाहेक अन्य साथीहरूको यहाँ गोला तयार भइसकेको छ। म यो एकजना प्रदीप भाइले मलाई सघाउँदै हुनुहुन्छ, कसको नाम दिनुहुन्छ म उहाँको नाम नै लिएर उपस्थित हुन्छु है ल।

ल चलचित्र पुजार सार्कीबाट यो जति सुने पनि सुनौ सुनौ लाग्ने खालको आवाज यहाँको लागि मैले प्रस्तुत गर्दै कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। आजको लागि मैले गाउँखाने कथाका प्रश्नहरू राखेको थिएँ। आज फोन गर्नुहुने मध्येबाट मेरो हातमा गोला आइसकेको छ। यहाँ प्रदीप भाइले मलाई सघाउँदै हुनुहुन्छ र उहाँको नाम हो ओके उहाँको नाम हो यति बेला क्रममा म हेर्दैछु अब कसको नाम पर्छ। गोला खोल्नु पर्यो होइन एकदम पट्टिएको रहेछ कि फेरि ओके हेर्दैछु कति नम्बरको नाम आयो त भन्दाखेरि रामचन्द्र पौडेलको नाम मेरो हातमा आयो है। ल बधाई छ रामचन्द्र तपाईँलाई, तपाईँले जित्नु भएको छ नेपाल भूतपूर्व खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर है। सुरुवातमा आउनुभयो तर विजेता तपाईँ नै बन्नुभयो, लक्की हुनुहुँदैछ तपाईँ एकदमै आफूलाई भाग्यमानी सम्झिनु सबैजनाले। तपाईँ पनि भोलिको दिनमा लक्की हो है त। हामी नियमित रूपमा यसरी नै आउँछौ नेपाल भूतपूर्व खेलाडी मञ्चको प्रायोजनमा रहेको यो कार्यक्रम पोखरा कलिनबाट। आजको लागि कार्यक्रमबाट सबिन छुटिन्छु, यो गीत यहाँहरूको लागि छोड्दै सबिनहरूको श्रृंखलासम्मको लागि बिदा हुन्छु। यहाँहरू सबैजनालाई धन्यवाद, जय होस्।

0: हिजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारी लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा।

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा
3: 93.4

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9865010031 9715010031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061433385 98568 8385।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फोन पॉइंट संग सदै रिवॉर्डेड
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़ त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokhramarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: डिस्काउन्ट पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: 93.4
3: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
4: फर्केर बस है त
5: कस्तो छ तपाईँलाई अहिले मेरो मोबाइल खोइ तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस्
6: होइन हो सोल्टी तिम्रो लाउरे अब फर्केर आउँदैन म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि
7: खोइ त छोरी तिम्रो लाउरे अझै आएन अब त आँसै मरिसक्छ

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2665 53834।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
0: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822, 572-87।
3: आउनुहोस् सँगै दौडौ, स्वस्थ बनौ।
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
4: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
1: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान काउँ धरहरा जाने चोक, फुलबारी 11, पोखरा।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
4: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपालकै आईटी विषय में उत्कृष्ट तथा टॉप 10 बीबीए कॉलेज में पढ़ने सफल माध्यमिक तह में साइंस मैनेजमेंट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारी का लागि लाग्रांडी इंटरनेशनल कॉलेज पोखरा 8 सिमलचौर फोन 0163573182484 वेबसाइट www.lagrandi.edu.np।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
8: नाइट 3.4

0: फिरता फिरता 20% सम कैश फिरता सैले पनी चाह पनी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
5: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौ
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
5: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जानेचोक फुलबारी 11 पोखरा
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
5: वेबसाइट www.pokhramarathon.org
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
8: तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: फिरता फिरता 20% सम्म क्यास फिरता चाहिने पनि जहाँ पनि
1: क्यास फिरता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना, उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: सुवर्ण अवसर
1: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2। 77

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू:
7: हृदय घात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: एनसेल प्याक किन्नु भयो त?
4: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
3: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: टीएनटी एक्सप्रेस,
6: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
6: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेकोस भेन्सको उपचार
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ यो कसरी सम्भव छ र? कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा। फोन 061-450-424 98-84-46-525।
6: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
8: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
7: मृगौला तथा मूत्र रोग युरो सर्जरी
8: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
7: न्युरो सर्जरी सेवा
8: बाल रोग
7: नाक कान तथा घाँटी रोग
8: मानसिक तथा स्नायु रोग
7: प्रसूति तथा स्त्री रोग
8: छाला यौन तथा कुष्ठ रोग
7: नेत्र रोग
8: दाँत तथा मुख रोग
7: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन
8: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
7: सुविधा सम्पन्न आईसीयू सेवा
8: डिजिटल एक्सरे
7: सिटी स्क्यान सेवा
8: भिडियो एक्सरे इको कार्डियोग्राफी
7: इन्डोस्कोपी इसिजी इइजी पिटिए
8: फिजियोथेरापी युरोफ्लोमेट्री
7: केमोथेरापी
8: सुरक्षित गर्भपतन सेवा
7: होल बडी चेकअप हेल्थ प्याकेज
8: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648-549।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061577007 97623368 17।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड BND भवन, सानिमा बैंक रहेको भवन।
6: फिर्ता 20% एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025717 98025717

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42-6 537-52 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: हेलो पोखरा, बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनि तोला
2: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलादी तोला
1: ए नै छाबा मार दुकान पो मोना नै प्रेसलाई नि छाब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो होनी जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाब कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ताक रिबा जाल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छताइरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हले
2: हले।
1: गर्मीमा नयाँ ड्रिंक रिफ्रेशमेन्ट पा, न्यूट्रिशन मिक्स
2: चिसो हले।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
8: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिल्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।
9: आउनुहोस् सँगै दौडौ, स्वस्थ बनौ।
7: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
8: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
8: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: आजको बदलिदो जीवन शैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान काउ धरहरा जानेचो फुलबारी 11 पोखरा।
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
7: वेबसाइट www.pokhramarathon.org।
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हटे
3: हले गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिट
3: चिसो हले
4: फिर्ता फिर्ता 20% समस्या फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: क्रिस्टल आइवेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-0329-29।
5: हेलो पोखरा BYD सर्विस को सुपर

क्लियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै बीवाईडी 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 01-5885-115-9251-9190-190।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

मलाई माफ गरिदियो है जन्ममा तिम्रो हुन सकिन आफ्नै परिवार बाधक बने अर्को जन्ममा एउटा असल परिवार मेरो जन्म होस् जसले छोरीको मन र भावनालाई बुझोस् भगवान्सँग मेरो एउटै बिन्ती छ अर्को जन्ममा तिमीसँगै भेट होस् तिमीसँगै बिहे होस्।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98-251-98-190।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड
5: 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदैछ. यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ. प्लीज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा.
7: मोबाइल अपग्रेड में खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला. टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढुकै थुने।

0: तले जो उनैको हेर यो छाती फोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: उनैको कलेजो उनैको हेर यो

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू,
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34।

0: फिरता फिरता 20% सम कैश फिरता पहले पानी चाहा पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
6: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
4: वेबसाइट www.pokhramarathon.org
5: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा मोबाइल

0: ट्रिपमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188371, मोबाइल नम्बर 98434329।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: एनसेल प्याक किन्नु भयो त?
4: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
3: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा
5: सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। यही 2083 साल भदौ 6 गते शनिबार, स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokhramarathon.org।
9: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

गराउनी माया, संसारे जलाउनी माया, संसारे हँसाउनी माया, संसारे रुवाउनी माया। यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: कलेज उनैको हिरायो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हिरा त यो मन बोक्रो बोक्रो
1: उनैको कलेज उनैको हिरायो

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161000523।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: पॉइंट संग सधैं रिवार्डेड।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
9: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
10: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
11: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
10: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
11: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
10: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
11: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
10: वेबसाइट www.pokharamarathon.org।
11: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
13: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
14: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: 93.4

0: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईभीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
0: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
0: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड़ त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान काउँ धरहरा जानेचोक फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: 200,000 यत्रा वर्षा देखुन मरी मेटेर बचत गरे पैसो कति धेर होला भनेको
1: जम्मा यति
2: यसरी कहिले बन्या हुन लखपति कहिले करोडपति
3: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
4: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
5: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856299277

0: सेभेन पोइन्ट सँग सधैँ रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: भरोसाको यो यात्रा बिग मार्ट

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162
1: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
4: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नुपर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजे गर्नुपर्ने हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanubhuna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशभर ग्यास अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोमा प्रहरी परिचालन। पोखरामा 32 विश्व आदिवासी जनजाति दिवस मनाइयो, वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना। राजसभा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू हुने। प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 नयाँ विधेयक प्रस्तुत गरिने, परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर हुने। सरकार, न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न, सरकार र राजनैतिक दलहरूले नागरिकको अपेक्षा पूरा नगर्न नसकेको स्वीकार। पोखरामा सार्वजनिक भयो टीभीएस अर्बिटर ईभी 158 किलोमिटर रेन्ज र 34 लिटर बुट स्पेस। हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्पेडर बन्न सक्ने चेतावनी। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने र पोखरा ग्रीन सिटीद्वारा तेक्वान्दोको खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान। नेपाल स्की संघको 7 साधारण सभा सम्पन्न, 34,80,000 बजेट पारित। सरकारले खाना पकाउने एलपी ग्यास भरि सिलिण्डर बिक्री गर्न थालेपछि शुरू भएको अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको छ। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुखुम्बु जस्ता जिल्लामा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताउँछन्। हिजो भक्तपुरमा एक सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रमा अनुगमन समेत गर्नुभएको थियो, तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिएको छ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा धेरै ग्यास सिलिण्डर बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यका सबै डिपोमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको हो। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह समेत गरेको छ। प्राप्त अधिकारको रक्षा गर्दै पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा साझा प्रतिबद्धता जनाउँदै पोखरामा 32 विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद कास्कीको आयोजनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो। प्रतिनिधि सभा सदस्य परशुराम तामाङको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा प्रभात फेरी र्यालीसँगै वृहत सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम गरिएको थियो। विभिन्न जात जातिका मौलिक वेशभूषा, संस्कृति र परम्परागत प्रस्तुतिसहित निकालिएको र्यालीले पोखराको सांस्कृतिक विविधतालाई झल्काएको थियो। कार्यक्रममा बोल्दै तमोदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले आदिवासी जनजातिको आन्दोलन सत्ताको वरिपरि केन्द्रित हुँदा कमजोर बनेको टिप्पणी गर्नुभयो। आदिवासी जनजातिका सवालमा राज्यले गरेको विभेद विरूद्ध आवाज उठाउने र आन्दोलनमा होमिने समय आएको उहाँको भनाइ थियो। आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै समुदाय एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिँदै गुरूङले प्राप्त उपलब्धिको संरक्षणसँगै बाँकी अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीले आदिवासी जनजातिको नाममा अहिलेसम्म राजनीति मात्रै भएको टिप्पणी गर्नुभयो। आदिवासी जनजातिको मुद्दालाई राजनीतिको भर्याङका रूपमा मात्र प्रयोग गरिएको अनुभूति हुने गरेको उहाँको भनाइ थियो। उहाँले आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्था निर्माण हुन नसक्दा सरकारले विभिन्न आयोग, निकाय तथा प्रतिष्ठान खारेज गर्ने अवस्था आएको बताउनुभयो। सरकारले केही संस्थालाई खारेज गर्नुका साथै पुनर्गठन समेत गरिरहेको उल्लेख गर्दै त्रिपाठीले आवश्यकता र प्रभावकारिताको आधारमा त्यस्ता प्रतिष्ठान तथा निकायलाई पुनर्स्थापना गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार आदिवासी जनजातिको अधिकार र पहिचानसँग जोड़िएका संस्थालाई प्रभावकारी बनाउन राज्यले स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणका साथ काम गर्न आवश्यक छ।
नेवादे दबु गण्डकी प्रदेश सदस्य मथुरा श्रेष्ठले जातीय पहिचानभित्र समुदायको संस्कार संस्कृति र धर्म समेत जोड़िएको बताउनुभयो। आफ्नो पहिचानलाई केवल नारामा सीमित नराखी संस्थागत र संरक्षण गर्न सक्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष ओमप्रसाद गौचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका कार्यवाहक अध्यक्ष अशोक भट्टजन, दुरा समाज कास्कीका अध्यक्ष गोविन्द दुरा, नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा मगर लगायतले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणका विषयमा धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासंघ गण्डकी प्रदेशका महासचिव सुजन तामाङले गर्नुभएको थियो। दिवसको मुख्य आकर्षणका रूपमा विभिन्न आदिवासी जनजाति समुदायको मौलिक सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्नुभएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिकबीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनैतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 देखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणको लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा अपेक्षा र सुझाव मन्त्री समक्ष सोझी राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने राष्ट्रपाले जनाएको छ। संघीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको सूचनामा उल्लेख छ। संघीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले

मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 युवा श्रम तथा रोजगार मंत्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले थप दुईवटा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची छ, जसमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश छ। त्यस्तै प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितको लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय स्थानेपामा केन्द्रीय कार्य समितिको बैठकको शुरूमा सभापति थापाले वर्तमान सरकारको कार्यशैली र पार्टीभित्रको आन्तरिक अवस्थाप्रति कड़ा आलोचना गर्दै आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान सार्वजनिक गर्नुभएको छ। थापाले सरकार र राजनैतिक दलहरूले नागरिकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार गर्नुभयो। सभापति थापाले अहिलेको काम गर्ने तरिका ठिक नभएको भन्दै जेएनजी आन्दोलन अगाडि तत्कालीन पार्टी सभापतिलाई भन्दा नसुनेकाले अहिलेको यो अवस्था आएको बताउनु भएको छ। तोभन्दा अगाडि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवालाई भनेको उहाँले बताउनु भएको छ। अहिलेको सरकारको पनि गति र मति नमिलेको थापाको भनाइ छ। उहाँले मुलुकमा शासकीय अराजकता बढ़ेको भन्दै सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाउनुभयो। साथै प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई सिंहदरबारमा एउटा कोठामा थुन्ने काम असंवैधानिक भएको सभापति थापाको भनाइ थियो। नागरिकको मनोविज्ञानबारे चर्चा गर्दै थापाले देशभरका मानिसहरूमा राजनीतिप्रति अन्यल र अनिश्चितता बढ़ेको बताउनु भएको छ। नेपालको राजनीति कता जान्छ भन्ने विषयमा आम नागरिकमा अन्यलता रहेको भन्दै उहाँले पार्टीले ठोस सुधारको बाटो समात्नुपर्ने बताउनुभयो। कांग्रेसले जनताको यो आक्रोश र हताशलाई बेलैमा सम्बोधन नगरे भविष्यमा थप संकट आउन सक्ने उहाँको भनाइ थियो। थापाले पार्टीले कांग्रेसले प्रमुख प्रतिपक्षको संवैधानिक जिम्मेवारीलाई सशक्त रूपमा निभाउनु पर्ने बताउनुभयो। प्रदेश सरकारको सन्दर्भमा ब्रिफिङ गर्दै थापाले कांग्रेसले प्रदेश सभालाई प्रतिपक्ष विहीन बनाउने कम्युनिष्ट पार्टीहरूको प्रस्तावलाई अस्वीकार गरेको जानकारी दिनुभयो। उहाँले लोकतन्त्रमा बलियो प्रतिपक्ष हुनुपर्ने अडानको कारण मात्र अन्य दलहरूबीच नयाँ सहमति बनेको दावी गर्नुभयो। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसदहरूले सरकारको आलोचना गर्नुलाई थापाले सकारात्मक भन्नुभयो। यद्यपि उहाँले राजसभालाई सत्ताको सामूहिक जिम्मेवारीबारे स्मरण गराउनुभयो। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। उहाँले विशेष महाधिवेशन विधानसम्मत भएको र निर्वाचन आयोगले पनि त्यसलाई सदर गरिसकेकाले अब शानका साथ अदालत गएर आफ्नो कुरा राख्ने बताउनुभयो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै उहाँले कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिनुभयो। जारी बैठकमा महामन्त्री थापाले नागरिकमा व्याप्त निराश आक्रोश र राजनैतिक अन्यलता चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने र पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्ने प्रस्ताव समेत राख्नु भएको छ। सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा सत्र स्थित रातोपैरा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा वन क्षेत्रको भिरालो पाखामा 250 बाँसका बिरूवा रोपिएको हो। पोखरा सत्रका वडाध्यक्ष राधिका साई योगीले बाँसको बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख दुःखमा बाँसको महत्व रहेको बताउनुभयो। पोखरा सत्रमा रातोपैरा र कालजरूवा दुईवटा सामुदायिक वन समूह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट 1,00,000 रूपियाँको लागतमा खरिद गरिएका 500 बाँसका बिरूवा रोप्नको लागि प्रोत्साहन गरिएको जानकारी दिनुभयो। सेती नदी र फुस्रे खोलाको किनारमा अवस्थित दुवै वन समूहको आय आर्जन र माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले रोपिएका बिरूवा रोप्नुभन्दा पनि संरक्षण चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काफ्लेले वनको संरक्षण गर्नु भनेको वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्नुभएको बताउनुभयो। विश्वमा जनसंख्या वृद्धिसँगै वातावरणीय सन्तुलनमा परेको प्रभाव न्यूनीकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले वनलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो। स्थानीय तथा मौलिक प्रजातिका बिरूवा हुर्काउन सहज हुने विश्वास व्यक्त गर्दै उहाँले समूहले काठ बिक्री तथा वन पैदावारको उपयोग मात्र नभई वातावरण संरक्षणमा अतुलनीय योगदान पुर्याउँदै आएको बताउनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं समूहका वरिष्ठ सल्लाहकार हरिप्रसाद बाँसोलाले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा सामुदायिक वन समूहबाट शुरू भएको सामुदायिक वनको अभियान आलमुलुकका 77 जिल्लामा विस्तार भएको जानकारी दिनुभयो। नेपाल सर्वोच्च शिखर सगरमाथा बुद्ध जन्मभूमिसँग विश्व सामु सामुदायिक वनको देशका रूपमा परिचित भएको उल्लेख गर्दै वन क्षेत्रलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने

0: तीनै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकता उनाउनुभयो। 12.5 हेक्टर क्षेत्रफलमा फैलिएको रातो पैरा सामुदायिक वन क्षेत्रमा विभिन्न समयमा वृक्षारोपण गरिएको चाँप, लस्सी, उत्तिस, रुद्राक्षी, बाँससँगै स्थानीय प्रजातिका बोट बिरूवाले हराभरा हुँदै गएको बताउँदै उपभोक्ताले उपयोग भन्दा पनि संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको वन समूहलाई राज्यको तर्फबाट आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो। वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत र सचिव लेस्ली ठुसाजुले सञ्चालन गर्नुभएको थियो। यसअघि पोखरा सत्रको कालजरूवा सजीवन घारी सामुदायिक वन समूहमा 270 वटा बाँसका बिरूवा रोप्ने कार्य सम्पन्न भएको समूहका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिनुभएको छ। दुवै सामुदायिक वनमा रोपिएका बिरूवा वडा कार्यालय पोखरा सत्रले निशुल्क उपलब्ध गराएको हो। लायन्स क्लब अफ साझा चौतारीद्वारा आयोजित रक्तदान कार्यक्रममा 55 युनिट रगत संकलन भएको छ। वर्षासँगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। लायन्स क्लब रक्तदान विभाग प्रमुख मिनबहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान जीवनदान महादानबाट प्रेरित लायन्स क्लबहरूले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 17 का वडा अध्यक्ष राधिका साई योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवावर्गलाई प्रेरित गर्नुपर्ने आवश्यकता उनाउनुभयो। क्लबका अध्यक्ष सीता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सदा शिवजी हरिहर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी, दुर्गा कुमारी आचार्य, लक्ष्मी शर्मा लगायतले रक्तदानको महत्वमाथि प्रकाश पार्नु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: हेलो पोखरा, BYD सर्भिस को सुपरियर र सिन्सियर सर्भिस को साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटिज, सेल्स, सर्भिस एन्ड स्पेयर्स को सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: सुवर्ण अवसर
2: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड
3: प्रेसर,
8: हार्ट फेल,
3: छाती को दुखाई तथा थकान,
8: मुटु को भल्क मा समस्या,
3: मुटु को बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडीजी,
3: मुटु को धड़कन मा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
3: पेस मेकर राखे को वा राख्नु पर्ने,
8: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 553834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग। पोखरामा कालो धुवा फाल्ने 15 गाड़ीका कागजपत्र नियन्त्रणमा लिएको छ। पोखराका नगर बसहरू नियमित मरमत सम्भार नगर्दा प्रदूषण बढ्दै गएको भन्दै आइतबार यातायात व्यवस्था कार्य कास्कीले पोखराको न्यू रोडमा गुडिरहेका सवारी साधनको प्रदूषण मापन गरेको थियो। प्रदूषण परीक्षणका क्रममा जाँच गरिएका सवारी साधनमध्ये 15 सवारी साधनले मापदण्ड भन्दा बढ़ी धुवा फाल्ने गरेको भेटिएको छ। 70 सवारी साधनमा प्रदूषण परीक्षण गरिएको थियो। परीक्षणमा असफल भएका सवारी साधनका कागज पत्र नियन्त्रणमा लिएर मर्मत सम्भारको लागि पठाइएको कार्यालयले जनाएको छ। इन्जिनियर सुमन शर्माका अनुसार त्यस्ता सवारीहरू मर्मतपछि कागजपत्र फिर्ता दिइनेछ। झेन्जी आन्दोलनमा मेसिन जलेपछि प्रदूषण मापन रोकिएको थियो। केही समय अघि मात्रै मेसिन खरिद गरिएको छ। अहिले कार्यालयले नियमित मापन शुरू गरेको छ। लामो समयपछि प्रदूषण मापन भएकोले दुईपटकको लागि कार्यवाही नगरिएको कार्यालय प्रमुख ढाका शर्माले बताउनु भएको छ। अबदेखि भने मापदण्ड फेल भए कार्यवाही प्रक्रिया अघि बढ़नेछ। उहाँका अनुसार अबदेखि सूचना निकालेर जरिवाना शुरू हुनेछ। मापदण्ड पालना नगरेका यस्ता सवारी साधनलाई 2000 देखि 20000 जरिवाना तोक्ने अधिकार रहेको छ। टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय द्विपाङ्ग्री बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कूटर टीभीएस अर्बिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जाल मार्फत सार्वजनिक गरिएको अर्बिटरलाई कम्पनीले शहरी यात्राको लागि स्मार्ट दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अर्बिटरमा 3.1 किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले 158 किलोमिटरको आईडीएस रेन्ज प्रदान गर्छ। स्कूटरमा क्रूज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोड जस्ता सुविधा उपलब्ध छन्। अर्बिटरको प्रमुख विशेषता मध्ये 14 इन्चको फ्रन्ट व्हील रहेको छ। कम्पनीले यसलाई उद्योगमै पहिलो 14 इन्च फ्रन्ट व्हील भएको इलेक्ट्रिक स्कूटरका रूपमा प्रस्तुत गरेको छ। ठूलो अगाडिको पाङ्ग्राले विभिन्न सड़क अवस्थामा स्थिरता, ग्रिप र ह्याण्डलिङ सुधार गर्ने कम्पनीको दावी छ। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ीबीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन्भेसन्स नामक जर्नलमा प्रकाशन गरिएको छ। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। यो प्रस्ताव पारित भएमा ताइवानको रक्षा बजेट इतिहासमै पहिलोपटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल ग्रास्त उत्पादन जीडीपीको 3% भन्दा धेरै हुनेछ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भूभाग मान्ने चीनले आफ्नो दावी स्थापित गर्न विगत केही वर्ष यता सैन्य तथा राजनैतिक दबाव बढ़ाउँदै लगेको छ। ताइवानले भने चीनको यस्तो दावीलाई अस्वीकार गर्दै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई आफ्नै प्रतिरक्षामा धेरै खर्च गर्न आग्रह गरिरहेको छ र राष्ट्रपतिलाई चिङतेले यसलाई उत्साहपूर्वक स्वीकार गर्नुभएको छ। लायन्स क्लब अफ पोखरा ग्रीन सिटीले श्रीकृष्ण माध्यमिक विद्यालय मासपार पोखरामा सञ्चालन हुँदै आएको 36 महिने तेगवान्दो प्रशिक्षण कार्यक्रम अन्तर्गत बेल्ट टेस्ट, प्रमोशन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तेगवान्दो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान समेत गरिएको थियो। तेगवान्दो खेल मार्फत जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा पदक जित्न सफल खेलाड़ीलाई सम्मान गरिएको हो। साथै प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई उनीहरूको स्तर अनुसार बेल्ट, प्रमोशन तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा ग्रीन सिटीका अध्यक्ष नारायण प्रसाद उपाध्यायले बालबालिकाको आत्मरक्षा क्षमता विकाससँगै खेलकुद क्षेत्रमा उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले तेगवान्दो प्रशिक्षण सञ्चालन गरिएको हो। उहाँले तेगवान्दोमा स्वर्ण, रजत तथा कास्य पदक जित्न सफल खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो। अध्यक्ष उपाध्यायले लायन्स क्लबले तेगवान्दो प्रशिक्षणसँगै विभिन्न सामाजिक गतिविधिलाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो। विगतमा तेगवान्दो सिकाउने तथा प्रशिक्षण दिने अवसर सीमित स्थानमा मात्र हुने गरेको भए पनि पछिल्लो समय विभिन्न विद्यालय तथा समुदायमा यसको पहुँच विस्तार हुँदै गएको उहाँको भनाइ थियो। तेगवान्दोले बालबालिकालाई आत्मरक्षा गर्न सक्षम बनाउनुको साथै अनुशासन, एकाग्रता र आत्मविश्वास विकास गर्न सहयोग गर्ने उपाध्यायले बताउनुभयो। प्रशिक्षणबाट सिकेका सकारात्मक कुरा अन्य भाइ बहिनीलाई पनि सिकाउन उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो। खेलकुदले शरीरसँगै दिमागलाई फ्रेस र एकाग्र राख्न सहयोग गर्ने भएकोले यसको सकारात्मक प्रभाव पढ़ाईमा समेत पर्ने उहाँको भनाइ थियो।
माछा बस्ती तेक्वान्दो डोजाङका प्रशिक्षक तथा जोन चेयरपर्सन बलराम लामाले श्रीकृष्ण माविको सहयोगमा विद्यालय परिसरमै नियमित रूपमा तेक्वान्दो प्रशिक्षण सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयमा अध्ययनरत न्यून आयस्रोत भएका विद्यार्थीलाई समेत खेलकुदको अवसर उपलब्ध गराउने उद्देश्यले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग समन्वय गरी तीनजना विद्यार्थीबाट प्रशिक्षण शुरू गरिएको थियो। ती विद्यार्थीले जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर पदक समेत जित्न सफल भएको लामाले बताउनुभयो। अहिले विद्यालयमा करिब 60 जना विद्यार्थीले नियमित तेक्वान्दो प्रशिक्षण लिइरहेको उहाँले जानकारी दिनुभयो। विद्यालयमै सञ्चालन गरिएको प्रशिक्षणले खेलाड़ी उत्पादनमा महत्वपूर्ण सहयोग पुगेको र विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा पदक जित्न थालेको उहाँले बताउनुभयो। खेलाड़ीको उपलब्धिसँगै विद्यालय तथा अभिभावक समेत तेक्वान्दो खेलप्रति आकर्षित हुँदै गएको र उनीहरूबाट आवश्यक साथ तथा सहयोग प्राप्त भइरहेको लामाको भनाइ थियो। लामा आफू लायन्स क्लबमा समेत आबद्ध रहेकोले तेक्वान्दो खेलको विकास र लायन्स क्लबको सामाजिक सेवाको कामलाई सँगसँगै अगाडि बढ़ाइरहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल 325M नेपालका पीडीजी चण्डीप्रसाद दर्यालले बालबालिकालाई आत्मरक्षाको लागि सक्षम बनाउनुको साथै खेलकुद क्षेत्रमा अगाडि बढ़न चाहने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले विद्यालय तहबाटै खेलकुदको विकास र प्रतिभा पहिचान गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट खेलाड़ी उत्पादन गर्न सकिने बताउनुभयो। विद्यार्थीको प्रतिभा विकासको लागि विद्यालय अभिभावक प्रशिक्षक तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। कार्यक्रममा लायन्स क्लब अफ पोखरा ग्रीन सिटीका अध्यक्ष नारायण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एरिया चीफ कुलचन्द्र शर्मा, श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुरूषोत्तम रेग्मी, विद्यालयका प्रधानाध्यापक प्रेम चापागाई, जोन चेयरपर्सन बलराम लामा, क्लबका उपाध्यक्ष विश्व कल्याण अधिकारी सचिव निशान थापा लगायतले बोल्नुभएको थियो। विद्यालय परिसरमा नियमित रूपमा सञ्चालन भइरहेको तेक्वान्दो प्रशिक्षणले विद्यार्थीमा आत्मविश्वास, अनुशासन र आत्मरक्षाको क्षमता विकास गर्नुको साथै खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उत्पादन गर्न समेत योगदान पुर्याउँदै गएको आयोजकले जानकारी दिएका छन्। नेपाल स्की संघको 7 नियमित साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ। संघका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बन्द सत्रले आर्थिक वर्ष 83-84 लागि 34,80,800 रूपियाँको वार्षिक बजेट पारित गरेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशभर ग्यास अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोमा प्रहरी परिचालन। पोखरामा 32 विश्व आदिवासी जनजाति दिवस मनाइयो, वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना। राजसभा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू हुने। प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 नयाँ विधेयक प्रस्तुत गरिने, परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर हुने। सरकार, न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न, सरकार र राजनीतिक दलहरूले नागरिकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार। पोखरामा सार्वजनिक भयो टीभीएस अर्बिटर ईभी, 158 किलोमिटर रेन्ज र 34 लिटर बुट स्पेस। हर्बुजमा लपत्र परेका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने र पोखरा ग्रीन सिटीद्वारा तेक्वान्दोको खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान। नेपाल स्केट संघको 7 साधारण सभा सम्पन्न, 34,80,000 बजेट पारित। अवस्थ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बद्लिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान काउँ धरहरा जानेचो फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
7: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
6: मृगौला तथा मूत्र रोग युरो सर्जरी
7: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
6: न्युरो सर्जरी सेवा
7: बाल रोग
6: नाक कान तथा घाँटी रोग
7: मानसिक तथा स्नायु रोग
6: प्रसूति तथा स्त्री रोग
7: छाला यौन तथा कुष्ठ रोग
6: नेत्र रोग
7: दाँत तथा मुख रोग
6: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन
7: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
6: सुविधा सम्पन्न आईसीयू सेवा
7: डिजिटल एक्सरे
6: सिटी स्क्यान सेवा
7: भिडियो एक्सरे इको कार्डियोग्राफी
6: इन्डोस्कोपी ईसीजी इइजी पीटीए
7: फिजियोथेरापी युरोफ्लोमेट्री
6: केमोथेरापी
7: सुरक्षित गर्भपतन सेवा
6: होल बडी चेकअप हेल्थ प्याकेज
7: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-579.
8: हेलो
9: हजुर नमस्कार.
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो? मैले केही भरै पाइन.
9: हजुर काका नमस्कार, म भतिज बोलेको. भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
9: हो यही कुरा भन्नलाई फोन गरेको काका. अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको.
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ. भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्.
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज. म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
1: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
10: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
11: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
12: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो. पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्. सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा. फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17.
13: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बिएचएम पढ्ने हो एनटिएचएमसीमा.
13: म पनि बिबिए एनटिएचएमसीमा नै पढ्ने सोचिरहेको छु.
6: शशिधर अनि तिमी नि?
14: म त बिबिए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि एनटिएचएमसीमा छ नि.
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बिएचएम, बिबिए, बिबिए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटिएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ. सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्.
6: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसी पोखरा. फोन 061-50-50-78, 50-51-33 र 5-76-4-58.
15: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु
1: र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
16: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
17: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
18: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
20: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
19: फोन नम्बर 061-451-000
20: मोबाइल नम्बर 9856084666।
19: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
18: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
21: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
22: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
22: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917728, मोबाइल 9956007729।
22: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
21: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
22: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
21: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर। फोन 0165371638844। वेबसाइट www.lagrandi.edu.np।
23: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
24: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
25: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: हो सुरेश बिहान बिहान कता जान लागिस
5: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भनौँ मेरो ब्यागमा गएर आइहालौँ
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्रपुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्रपुल मोबाइल टावर मोबाइल 9856-48082 9861-48082
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: संजीवनी हॉस्पिटल नेपालगंज र दाङपछी अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हॉस्पिटल पोखरा प्राली भेटरी मार्ग हॉस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् न खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
1: टाइम चेक
6: यति बेला साँझको 7 बजेको छ
7: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय 93.4

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ पक्राउ परेका छन्। आर्थिक हिनामिना र बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि बैंकका तत्कालीन सीईओ निरज विक्रम शाह पक्राउ परेका हुन्। सीईओ शाहलाई नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार सीईओ शाहसहित उनकी श्रीमती सुभिक्षा श्रेष्ठ र कर्णाली डेभलपमेन्ट बैंकको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई समेत पक्राउ गरिएको छ। उक्त प्रकरणमा प्रहरीले केहीलाई यस अघि नै पक्राउ गरिसकेको छ भने केही प्रतिवादी भने अझै फरार रहेका छन्। बैंकमा ठूलो आर्थिक घोटाला भएको फेला परेपछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुस 10 गते समस्याग्रस्त घोषणा गरेको थियो। अनुसन्धानका क्रममा सीआईबीले बैंकमा 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना भएको निष्कर्ष निकालेको छ। उच्च अदालत तुलसीपुरमा दर्ता गरिएको बैंकिङ कसुर सम्बन्धी मुद्दामा सीआईबीले 109 जनालाई प्रतिवादी बनाएको छ। सो प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परिसकेका छन्। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। सीआईबीले अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकलाई पक्राउ गर्न वारेन्ट जारी गरेपछि संचालकहरू अदालत पुगेका थिए। अन्तत अदालतले यस्तो आदेश दिएको हो। स्मार्ट सेल प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत शुक्रबार नै पक्राउ अनुमति लिएको थियो। सोको जानकारी पाएपछि संचालकहरू अदालत गएका थिए। अदालतले सीआईबीलाई उनीहरूलाई पक्राउ गर्नुको कारणसहित छलफलका लागि बोलाएको छ। सम्पत्ति शुद्धिकरणमा मिलन गुरूङ अर्थात चक्रे मिलनले सफाई पाएका छन्। गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप लागेका गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङलाई सर्वोच्च अदालतले सफाई दिएको हो। सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले 8 वर्ष अघिको विशेष अदालतको फैसला सदर गर्दै गुरूङ र उनकी श्रीमतीलाई सफाई दिएको छ। गुरूङ र उनकी श्रीमती विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैर कानूनी रूपमा 7 करोड़ 8 लाख रूपियाँ आर्जन गरेको आरोप लगाएको थियो। सो मुद्दामा विशेष अदालतले उनीहरूलाई 2074 माघ 10 गते सफाई दिएको थियो। तर विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग

आवेदन दिनुपर्नेछ। खाना पकाउने ग्यासको कृत्रिम अभाव भए सम्पर्क गर्न उद्योग मन्त्रालयले आग्रह गरेको छ। हाल बजारमा ग्यासको अभावको व्यापक गुनासो आएपछि मन्त्रालयले ग्यास नपाए सम्पर्क गर्न आग्रह गरेको हो। बजारमा ग्यास आपूर्ति र वितरण नियमित भइरहेको निगमले दावी गरिरहँदा ग्यास अभाव भएपछि मन्त्रालयले ग्यासको कृत्रिम अभाव र कालोबजारी बारे जानकारी दिन आग्रह गरेको छ। ग्यास पाउन कठिनाई भए 98511 16773 सम्पर्क गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। ग्यास प्राप्त गर्न कठिनाई भए कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी समस्या सो नम्बरमा सम्पर्क गर्न सकिने भएको छ। सभामुख डोलप्रसाद

0: सिंह लामा र
1: सुबोल लगाउन
0: स्वीकृत गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो। छनौट प्रक्रियामा शाह उत्कृष्ट तीन भित्र पर्न सफल भएका थिए। शाहसँगै उत्कृष्ट

खाना पकाउने ग्यासको कृत्रिम आहार नियुक्त भएका सेवा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी वन स्वीकृत गरेर पठाएको हो। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीको तलब बढ़ाउने घोषणा गरिएको थियो। सोही घोषणा अनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान स्वीकृतिका लागि साउन 6 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएको थियो। अन्ततः प्रधानमन्त्री कार्यालयले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। यो सँगै सरकारी कर्मचारीको बढ़ेको तलब साउन 1 गतेदेखि लागू हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र संचालित होटल तथा रेस्टुरेन्टमा धूम्रपान गर्ने छुट्टै स्थान बनाउन

संस्थालाई उद्योग वाणिज्य तथा तलबमान स्वीकृतिका लागि साउन 6 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएको थियो। अन्ततः प्रधानमन्त्री कार्यालयले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। यो सँगै सरकारी कर्मचारीको बढ़ेको तलब साउन 1 गतेदेखि लागू हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र संचालित होटल तथा रेस्टुरेन्टमा धूम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ। एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र संचालित होटल तथा रेस्टुरेन्टहरूलाई धूम्रपान सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथ पालना गर्न निर्देशन दिएको हो। प्रशासनले सुर्तीजन्य पदार्थ ऐन 2068 अनुसार धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धूम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने र त्यसको धुवा अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्न सबै होटल तथा रेस्टुरेन्ट संचालकलाई निर्देशन दिएको छ। नक्कली भूमिहीन बनेर गलत विवरण देखाएर जग्गा लिन खोज्नेलाई कार्यवाही हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। समितिको सूचना अनुसार भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेश गर्नेलाई कार्यवाही गरिने भएको छ। समितिले उक्त प्रक्रियामा जग्गा पाइने लोभले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण दिने वा नक्कली अभिलेख पेश गर्ने वा सो तथ्य प्रमाणित भए त्यस्तो कार्य गर्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। समस्याग्रस्त सहकारीमा ठूलो रकम बचत गरेका बचतकर्तालाई फारम भर्न आग्रह गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले 1 करोड़ रूपैयाँ वा सोभन्दा बढ़ी बचत गरेका बचतकर्तालाई सो घोषणा फारम भर्न आग्रह गरेको हो। समितिको असार 25 गतेको निर्णय अनुसार सो घोषणा फारम भर्ने प्रक्रिया अघि बढ़ाइएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ। उक्त प्रक्रिया अन्तर्गत बचतकर्ताले आफ्नो व्यक्तिगत विवरण, सहकारीमा रहेको कुल बचत र सो बचतको स्रोतका बारेमा स्पष्ट खुलाउनु पर्नेछ। सो बचत रकमको प्रचलित कानून अनुसार सम्पूर्ण कर चुक्ता गरिएको समेत हुनुपर्नेछ। युके पठाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 26 वर्षीय रिजवान शेष रहेका छन्। उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाउने भन्दै एकजनाबाट 7 लाख ठगी गरी सम्पर्क विहीन भएका थिए। पीड़ितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साउन 19 गते काठमाडौँ महानगरपालिका 31 पक्राउ गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति सहकारीका 7 बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही साउन 1 गतेदेखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 ऋणीहरूबाट रकम असुली गरेको समेत जानकारी गराएको छ। राष्ट्रिय बाल अधिकार परिषदले जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको छ। एक विज्ञप्ति जारी गर्दै परिषदले विद्यालय र शिक्षकहरूलाई जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको हो। पछिल्लो केही दिनदेखि विद्यालयमा विद्यार्थीहरूको कपाल जबरजस्ती काटिदिएको भन्दै उजुरी परेको भन्दै परिषदले यस्तो कार्य बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि ऐन 2075 दफा 66 उपदफा 2 खण्ड घ विपरीत हुने जनाएको छ। परिषदका अनुसार यस्ता कार्य बालबालिका विरूद्धको हिंसा तथा कसुर ठहर हुनेछन्। यस्तो कार्य गर्नेलाई सोही ऐनको दफा 72 उपदफा 3 खण्ड क बमोजिम 50,000 रूपियाँ जरिवाना र 1 वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको परिषदले जनाएको छ।

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समितिलाई बीमा क्षेत्रको सुधारको अध्ययन र सुझाव पेश गर्न 90 दिनको समय तोकिएको छ। चितुवनमा 521 अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। ती निवेदन अनुसार गत आर्थिक वर्षमा अनलाइन मार्फत 12,22,84,338 ठगी भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकम मध्ये 2,29,98,643 रूपियाँ फिर्ता समेत गरिएको छ। पछिल्लो समय अनलाइन

0: क्षतिपूर्तिबाट समायोजन हुनेछ। कम्पनीको लापरवाहीका कारण हवाई उडान ढिला भए वा रद्द भए एयरलाइन्स कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी ऐन 2083 व्यवस्थामा सो व्यवस्था उल्लेख गरिएको हो। मन्त्रालयले सो प्रस्तावित ऐन संघीय संसदमा दर्ता गराइसकेको छ। उक्त प्रस्तावित ऐनमा सरकारले कम्पनीको लापरवाहीका कारण उडान ढिलो भए वा रद्द भए यात्रुले क्षतिपूर्ति दावी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ। कारणवश उडान ढिलो हुने वा स्थगित हुने अवस्था आए कम्पनीले कम्तीमा 3 घण्टा अगाडि यात्रुलाई सोको जानकारी गराउनुपर्नेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कार्यवाहीबाट 1,33,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष 2082-83 1,33,81,500 रूपियाँ राजस्व संकलन गरेको हो। मादक पदार्थ सेवन, तीव्र गति लगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई कार्यवाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले नेपाल सहित 50 देशका नागरिकका लागि पर्यटक B2 र व्यापारिक B1 भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि 10,000 देखि 20,000 अमेरिकी डलरसम्म अर्थात करिब 15-30,00,000 रूपियाँ धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा 5,000 देखि 15,000 अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था गरिएको थियो। अमेरिकी विदेश मन्त्रालयको अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनु अघि नियमानुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि गैर कानूनी रूपमा अमेरिकामा बस्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भूटान सहित 50 देशका नागरिकमा यो नियम लागू हुनेछ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर बजारका प्राविधिक विश्लेषक विमोदे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पछिल्लो समय शेयर बजारप्रति बढ़दो चासो, बजारको विकास विस्तारमा भित्तोपत्र बोर्डले खेलेको भूमिका र प्रधानमन्त्री तथा अर्थमन्त्रीको सक्रियताबारे आजको अंकमा सवाल जवाफ गरेका छौं। प्रस्तुत छ उनी पन्तसँग गरिएको खास कुराकानी।
1: विमोदजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: हामी चाहिँ यहाँ जहिले बजार कहिले बढ्छ भनेर गफ गरिरहन्छौ, बजारको प्राविधिक पक्षहरूलाई आधार मानेर यो केलाउने त्यो केलाउने प्रयास गर्छौ, तर बजार चाहिँ बढ्नै सकेन। यो भएको चाहिँ के हो अहिलेको मार्केटमा?
2: जस्तो हामीले लास्ट टाइम पनि गफ गरेका थियौँ, अलिकति सिजनल कुरा गर्ने हो भने लगभग जुलाई एन्ड अथवा अगस्तको फर्स्ट विक सेकेन्ड विकमा चाहिँ टेन्डेन्सी हेर्दाखेरि चाहिँ टप लाग्ने एउटा स्विङ भेट्ने टाइपको देखिन्छ नि त। सो त्यो टाइममा चाहिँ अब अहिलेको कन्टेक्स्टमा जाने हो भने चाहिँ होइन, बजार एक लेभलको स्विङ चाहिँ भेटेको हो, तर एज पर एक्सपेक्टेसन हामीले पहिला जुन एक्सपेक्ट गरिरहेको थियौँ बजारमा चाहिँ जुलाई एफेक्ट भनेको कहिले अलि राम्रो 10-20% स्विङ देख्थ्यौँ भन्ने, योपालि चाहिँ हामीले जम्मा जम्मी 2-3% स्विङ देख्यौँ, त्योभन्दा बढी देख्न पाएनौँ होइन। र अहिलेको जुन अहिले करेन्ट रनिङ चलिरहेछ एज पर सिजनल इफेक्ट नै चलिरहेछ भन्ने जस्तो लाग्छ।
1: वित्तीय रिपोर्ट चाहिँ अहिले देखिरहेको जतिको राम्रो नआइदिएको भए बजार अझै घट्न सक्थ्यो भन्ने हो
2: होइन? पहिलाको जस्तै रिपोर्टहरू आइदिने, नेगेटिभ इपिएस, नेगेटिभ डिपिएस, एनपिएल चाहिँ इन्क्रिजिङ ट्रेन्ड, यसरी आइदिँदाखेरि चाहिँ होइन तपाईँको चाहिँ मार्केटलाई डाइरेक्टली असर गर्थ्यो, तर योपालि चाहिँ के गरिदियो भन्दाखेरि यो पोजिटिभ होइन
1: भनेको, यसलाई सरल भाषामा यसरी बुझौँ, मार्केटले वित्तीय रिपोर्ट हेरिरहेको थियो वा पर्खिरहेको थियो, यो पहिलाको जस्तै तपाईँले भने जस्तै एकदम नेगेटिभ आइदिएको भए बजार अझै तल जान सक्थ्यो
2: सक्थ्यो,
1: वित्तीय रिपोर्ट राम्रो आएको कारणले गर्दाखेरि बजार बढ्न त बढेन तर घटेन पनि वा स्थिर रह्यो,
2: अझै पनि घट्ने स्ट्रेन्थ चाहिँ होइन, अस्तिको स्विङ पछि अहिले हामी जहाँ आइरहेछौँ हेर्दाखेरि घट्ने स्ट्रेन्थ चाहिँ त्यो लेभलको बलियो खालको चाहिँ स्ट्रेन्थ चाहिँ भेटेको
1: छ। फेरि पनि प्रश्न बजार कहिले बढ्छ भन्ने,
2: अब बजार हेर्नु है, अब म अलिकति हामी टेक्निकल चार्टमा जाउँ होइन। सो हामी टेक्निकल चार्टमा जाँदाखेरि चाहिँ अब यो जुन हायर हाई हायर लो लोअर हाई होइन लोअर लोअर यो देखिरहेछ होइन, र यो जुन

0: ले अहिले देखेको जुन लोर लो छ होइन टेन्टेटिभली अनुमान गर्दाखेरि र क्यारेक्टर हेर्दाखेरि होइन अब यो बटम जस्तो देखिन्छ होइन यो साइड वेजको बटम हुन खोज्या हो कि भन्ने जस्तो देखिन्छ होइन 2550 छ त्यो टेन्टेटिभली अहिले हामी रनिङ लोमा छौँ होइन रनिङ लोमा छ सो रनिङ लोमा अब अहिले अहिले हामी लाइफ टाइममै छौँ होइन यसरी कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ रनिङ लोमा चाहिँ रिभर्सल क्यान्डलहरू अब बिस्तारै बन्न खोजिरहेको जस्तो देखिन्छ होइन सो यहाँनिर रनिङ लो जुन छ यो हायर लो कन्फर्म भइदिएर चाहिँ अगाडि बढ्दियो भने हामी चाहिँ पोजिटिभ अझै पनि हामी पोजिटिभ हुन सक्छौँ भन्ने चाहिँ देखिन्छ र एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ म जोड्छु होइन लास्ट 2-3 इयर्स अगाडिसम्म चाहिँ यो सिजनल इफेक्ट होइन यो विभिन्न कुराहरू होइन यो टाइममा मार्केट बढ्छ यो टाइममा घट्छ भन्ने कुराहरू मान्छे अवेर थिएनन् क्या सो जबसम्म कुनै पनि स्ट्राटेजी सिग्नलहरूमा चाहिँ मास पब्लिकमा पुग्दैन तबसम्म त्यो कुराले काम गर्छ क्या जब कुनै पनि स्ट्राटेजी अथवा सिग्नल अथवा यो कुराहरू हुन्छ नि मार्केटमा भएको लुप होलहरू अथवा त्यो कुराको आइडेन्टिफिकेसन हुन्छ तब चाहिँ के हुन्छ भन्दाखेरि ठ्याक्कै अलमोस्ट अपोजिट काम गर्न थाल्छ क्या सो कुनै पनि एउटा सपोज भनौँ न एमएसिडी भन्ने जुन एउटा सिग्नल छ त्यो एमएसिडी सिग्नलले विगतमा एकदम राम्रो काम गर्थ्यो क्या तर जब त्यो पब्लिक भयो अनि धेरै मान्छेलाई थाहा भयो भनेपछि त्यसले चाहिँ जुन तरिकाको काम गर्नु पर्थ्यो त्यसले काम गर्न सक्दैन किनकि जब कुनै पनि कुरा स्ट्राटेजीहरू चाहिँ मार्केटमा डाइल्युट हुन्छ त्यो कुराले चाहिँ प्रपरली काम गर्दैन योपालि पनि के लागिरहेछ भन्दाखेरि जब हामीले चाहिँ यो सिजनल इफेक्टहरूको कुरा गऱ्यौँ मास पब्लिकलाई चाहिँ थाहा दियौँ कि के हुन्छ लगभग जुलाईमा केही न केही लेभलमा त बढ्यो जुलाईको क्यान्डल हेर्ने हो भने त बढेको छ होइन त्यो कुराले चाहिँ जुन लेभलको हुनुपर्ने होइन त्यो हुन सकेन जस्तो लाग्छ
1: बजारमा के भयो भन्नेतिर पनि लागौँ जस्तो पछिल्लो समय धितपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिपछि चाहिँ धितपत्र बोर्डको सक्रियता अहिले अलिक बढ्या जस्तो देखिन्छ
0: हजुर
1: फिजिकल्लीमा पनि सामाजिक सञ्जालदेखि लिएर सबै चिजमा पनि त्यसै माथि पछिल्लो समय अब यो इन्ट्राडे सर्ट सेलिङ ल्याउने भन्ने चिजले पनि अझ बढी सक्रिय रूपमा चाहिँ धितपत्र बोर्डका अध्यक्ष स्वयं लागेको विषय पनि बजारमा चर्चामा छ यो धितपत्र बोर्डको सक्रियता इन्ट्राडे सर्ट सेलिङ बारे के छ तपाईँको भन्नु
0: इन्ट्राडेको बारेमा बोलौँ पहिला होइन अब इन्ट्राडे भनेको आज किनेर होइन आज बिहान किनेर अथवा आज कुनै एउटा टाइममा किनेर आजै स्क्वायर अफ गरेर एक्जिट हुने प्रोसेस हो होइन अनि मेन प्रब्लम नेपालमा के छ अथवा हाम्रो नेपाली स्टक मार्केटमा के छ भन्दाखेरि लिक्विडिटीको प्रब्लम छ क्या होइन अब त्यो कतिको पोसिबल हुन्छ होइन भोलि रियल टाइममा अथवा मैले लिक्विडिटी भनेको भोल्युमको कुरा हो होइन कुन कुन कम्पनी गर्ने हो के गर्ने हो भन्ने कुरा डिफाइन भएर आयो भने त ठिक छ नत्र अहिलेको कन्टेक्स्टमा कुनै कम्पनीको 500 कित्ता दिनमा कारोबार हुन पनि गाह्रो छ होइन अब त्यस्तो कम्पनीमा चाहिँ इन्ट्राडे गर्नु पर्यो भने मैले 500 कित्ता किन्दे अरे अब बेच्नको लागि कहाँ जाने त अब कता 10% मुनि नै जानुपर्ने हो कि अथवा मैले 1000 कित्ता किनिदिएको सपोज मैले कन्टेक्स्टको कुरा गरेँ होइन सो मार्केटमा लिक्विडिटी बढाउने कुरामा मार्केटमा चाहिँ भोल्युम बढाउने कुरामा मार्केटमा इन्स्टिट्युसन लगानीकर्ताहरूलाई इन्भल्भ गराउने कुरामा प्रमोट गराउने कुरामा एनआरएनलाई ल्याउने कुरामा होइन मार्केटको भोल्युम साइज ठुलो बनाउने कुरामा आउनुपर्छ जस्तो लाग्छ अहिले तुरुन्तै इन्ट्राडे आउँदाखेरि त 2-4 दिन अब जो जुवा खेल्ने टाइपको लगानीकर्ता हुन्छ ग्ल्यामर अघि भने नि त्यो टाइपको हो त्यो टाइपको मान्छेहरू 2-4 दिन रमाउलान् होइन तर अहिलेको कन्टेक्स्टमा तुरुन्तै इन्ट्राडे आयो भने त्यसलाई आउँदाखेरि पनि गाह्रो छ अर्को सर्ट सेलको कुरा गर्नुभयो हजुरले होइन अब सर्ट सेलमा पनि एकदम गाह्रो छ क्या मैले चाहिँ तुरुन्तै अब सर्ट सेल आउन मैले प्रिडिक्सन गरेर त मिल्दैन अब मैले भने होइन नमिल्न पनि सक्छ 1-1.5-2 वर्ष नभइकन अब यहाँ अहिले जति हल्ला गरे पनि सर्ट सेल आउँछ जस्तो मैले देखिरहेको छैन होइन अर्को इन्ट्राडेको लागि पनि ल्याउन त सजिलो छ इन्ट्राडेमा चाहिँ खास धेरै इस्यु नहोला होइन तर कसको हितको लागि ल्याउने, खालि ब्रोकरको कमिसन बढाउन अनि सरकारको चाहिँ ट्याक्सहरू जेनेरेट गर्नलाई मात्र ल्याउने हो कि होइन, एकदम हेल्दी तरिकाले चाहिँ प्याकेजमै एकदम गहगिलो तरिकाले बन्डल अप गरेर ल्याउने भन्ने,
1: तर लगानीकर्ताको एउटा समूह त ल्याउनु पर्छ भनेर लागिरहेछ नि त,
0: होइन ल्याउनु पर्छ यसको, यसमा त मैले ल्याउनु हुन्न भनेर भनेकै छैन,
1: तर अहिलेको परिस्थितिमा जे छ त्यही अवस्थामा आयो भने चाहिँ त्यो दिगो हुन्न भन्ने तपाईँको भनाइ
0: हो। मार्केटमा लिक्विडिटी चाहियो, भोल्युम चाहियो, सप्लाई चाहियो, पैसो चाहियो, अलिकति इन्स्टिट्युसनल लगानीकर्ता चाहिँ 70% चाहियो अथवा 60% चाहियो, जसले चाहिँ किन्नुपर्ने बेला किनिदिन्छ, बेच्नुपर्ने बेला बेचिदिन्छ, त्यस्तो खालको मान्छेहरू चाहियो क्या इन्स्टिट्युसनहरू होइन। अहिले त के छ भन्दा इन्स्टिट्युसन व्यक्तिको पछि लागिरहेछ र भित्रभित्र डिल गरेर चाहिँ कुनै कम्पनी 500 भ्यालुएसन हुँदैन, त्यो कम्पनी चाहिँ कुनै म्युचुअल फण्डलाई, कुनै क्यापिटललाई, कुनै ब्याङ्कलाई चाहिँ 1200-1300-1500 म्याचिङ गरेर दिएको, इन्सुरेन्सलाई म्याचिङ गरेर दिएको, एकदम अनहेल्दी अनइथिकल प्र्याक्टिसहरू देखिन्छ नि त होइन। यस्तो कुराहरू भनेको जसले चाहिँ गाइडलाइन गर्नुपर्छ, जसले चाहिँ मार्केटलाई ड्राइभ गर्नुपर्छ, ती कुराहरू चाहिँ एकदम संस्थागत तरिकाले आउनुपर्छ भन्न खोजे।
1: भलै यो अहिले एउटा छलफलकै विषयमा छ, हितपत्र बोर्डले पनि यसका विषयमा विभिन्न क्षेत्रहरूसँग, विभिन्न व्यक्तित्वहरूसँग, विभिन्न सम्बन्धित निकाय वा सम्बन्धित लगानीकर्ताहरूसँग पनि यस विषयमा सल्लाह त मागिरहेको छ। सक्रियताका हिसाबले रेटिङ गर्नु पर्यो भने अहिलेको धितोपत्र बोर्ड र धितोपत्र बोर्डका नवनियुक्त अहिलेका नयाँ अध्यक्षको सक्रियतालाई रेटिङ गर्नु पर्यो भने कति रेट गर्नुहुन्छ?
0: आउट अफ टेनमा भन्यो भने 3-4 मात्रै
1: भनेको, अझै गर्नुपर्ने छ,
0: गर्नुपर्ने कुरा धेरै छ होइन। गर्नुपर्ने यस्तो हुन्छ कि कहिलेकाहीँ हामी के हुन्छ डोमेन नलेज भएन अथवा डोमेन नलेज छैन भन्न खोजे होइन, होइन भित्रको लगानीकर्ताको मनोभाव बुझेन भने चाहिँ मैले खोजिरहेको हुन्छु, मलाई खान मन लागिरहेछ दुध र भात होइन, सरकारले जबरजस्ती चाहिँ मलाई चाहिँ मासु भात खान्छ, म भेजिटेरियन छु रे सपोज होइन, त्यो खालको कुरो हो क्या। मैले भन्नु खोजेको चाहिँ एक्चुअलमा मार्केटमा स्टिल देयर आर लट्स अफ प्रब्लम होइन, यसलाई म्याच्योर बनाउनको लागि, यहाँ चाहिँ लिक्विडिटी फ्लो गर्नको लागि होइन धेरै कामहरू गर्नुपर्ने छ। जस्तो सुरुमा गर्नुपर्ने काम भनेको चाहिँ तपाईँको चाहिँ बुक बिल्डिङ मेथडबाट चाहिँ तपाईँको आइपिओ आउने व्यवस्था गर्नुपर्छ। कुनै पनि कम्पनीलाई आइपिओ आउँदैछ भने रोक्न चाहिँ हुन्न, 100 त्यसको भ्यालुएसन छैन भने उसलाई 50 रुपियाँमा पनि आइपिओ ल्याउने व्यवस्था चाहिँ गर्नुपर्छ, अथवा कुनै कुरोले जस्टिफाई गर्छ भने 100 चाहिँ 500 रुपियाँमा आइपिओ ल्याउने पनि कुराहरू गर्नुपर्छ, र त्यो जुन क्युआईआईहरू चाहिँ भएका छन् उनीहरूलाई चाहिँ लकिङ गरिदिने बरु 5-6 महिना, बाँकी सबको प्रमोटर फर्स्ट डे नै अनलक गरिदिने। यो जुन आइपिओबाट चाहिँ सेकेन्डरी मार्केटमा भएको यो अनइथिकल प्र्याक्टिस छ, प्रमोटरले मात्र पैसा लिएर चाहिँ एक्जिट हुने, त्यो फर्स्ट डे नै अनलक गरिदिउँ होइन, फर्स्ट डे नै अनलक गरिदिउँ, रियल भ्यालुमा, रियल प्राइसमा, रियल सप्लाईमा चाहिँ कारोबार होस् भन्ने, यो सुरुको मेन। अहिले मार्केट किन बिग्रिरहेछ भन्दाखेरि चाहिँ अननेसेसरी राइट होइन, अननेसेसरी आइपिओ, अनि त्यो आइपिओको 10-20% मात्र मार्केटमा फ्लोट हुने, अनि 3 वर्षसम्म आकाश छुनी गरेर चाहिँ 1500-2000-1500 कारोबार हुने, अनि 81 चाहिँ अनि प्रमोटर अनलक हुने, कति 90% मान्छे 90 नभन्नु 60% मान्छेलाई त प्रमोटर कुन दिन कसको अनलक भयो भन्ने पनि थाहा हुँदैन, ए प्राइस त घटेछ यार, अस्ति त 1000 देखाएको थियो अहिले त 500 आएछ भनेर किन्न जाने मान्छेहरू फस्ने हो नि त होइन। सो मेन के कुरामा प्रब्लम हो, रुट कजलाई चाहिँ सुरुमा सफा गर्नुपर्छ, अनि यो इन्स्ट्रुमेन्ट ल्याउने कुरा एकदम आई एग्री होइन, इन्ट्राडे आउनुपर्छ, सर्ट सेलिङ आउनुपर्छ, एकदम हेल्दी प्र्याक्टिसले आउनुपर्छ होइन, र लिक्विडिटी जेनेरेट गरेर होइन, इन्स्टिट्युसनलाई सहभागी गराएर। अब यहाँ त 50 लाखको एउटा मान्छेले आएर सेयर किन्यो भने कहाँबाट सोर्स ल्याएर सेयर किनिस् भन्ने अवस्था चाहिँ हुनु भएन होइन, त्यो छानबिन गर्ने चाहिँ डिफरेन्ट हुनु पर्यो, सिधै लगेर सिआइबीमा जानु भएन, धितोपत्र बोर्डले चाहिँ पहिला अनुसन्धान गर्नु पर्यो के कारणले 50 लाख त्यसको सोर्स कहाँबाट आयो, त्यो आफूले गरोस् न, आएर सोध्ने होइन नि त, पहिला रिसर्च गर्ने होइन,
1: अनि कहिले भेट्यो भने त्यसपछि चाहिँ
0: त्यसपछि कुरा गर्ने आएर चाहिँ अब ल म तिमीलाई भेट्न आउँछु पर्सि के अरे तिमीले त 50 लाखको सेयर किनेछौ भने कहाँबाट माहौल भन्छ
1: हवस् त आदरणीय श्रोता आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ आजका लागि कार्यक्रम सकियो कार्यक्रमका सम्पूर्ण युनिटसहित मलाई पनि बिदा दिनुहोस् नमस्ते

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162, 590-163।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: বাকসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार हुने समस्याहरू
5: हृदयघात
4: हाई ब्लड प्रेसर
5: हार्ट फेल
4: छातीको दुखाई तथा थकान
5: मुटुको भल्कमा समस्या
4: मुटुको बाथ रोग
5: हाई ट्राइग्लिसेराइटिजी
4: मुटुको धड्कनमा अनियमितता
5: हाई कोलेस्ट्रोल
4: पेसमेकर राखेको वा राख्नु पर्ने
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190
5: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ प्लीज डु विजिट अस एट बुद्धचोक 10 पोखरा
7: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
7: उपचार हुने रोगहरू
2: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
7: अपरेसन पश्चात दुखाइ कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
8: यति बेला रातिको 8 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति हुनुभएका अधिकृतलाई साउन 22 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले महासेनानी श्री हरिबहादुर विश्वकर्मालाई सहायक रथी दर्जा र प्रमुख सेनानी श्री गुप्त बहादुर कुंवरलाई महासेनानी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 22 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा आर्टिफिशियल इन्टेलिजेन्स विषयमा श्री दोभान राई पीएचडीले जानकारी गराउनु भएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 8 की 31 वर्षीय काशी कलारो कायालाई साउन 18 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि वेसले साउन 17 गते डोल्पा जिल्ला सेफोक्सुण्डो गाउँपालिका 3 सालदाङ स्थित स्वास्थ्य चौकीमा उपचाररत सोही गाउँपालिका 1 कोमासका 69 वर्षीय फुन्जोक गुरूङलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। मध्य एयरवेजले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एकजनालाई साउन 19 गते हवाई उद्धार गरेको छ। बेसले धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 6 का विनय कुमार झालाई उद्धार गरी काठमाण्डौ पुर्याएको हो। त्यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परि जिल्ला अस्पताल खाँदबारीमा उपचाररत संखुवासभा जिल्ला खाँदबारी नगरपालिका 1 की 33 वर्षीय प्रभा ढुंगानालाई साउन 17 गते उद्धार गरी काठमाण्डौ पुर्याएको थियो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 2 आपचौर इलाकामा साउन 20 गते ट्रक दुर्घटनामा घाइते भएका राक्सीराङ गाउँपालिका 9 का 23 वर्षीय चालक रंजित कार्की र सोही स्थानका सहचालक 36 वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाएको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगढ़ अन्तर्गतको सुरक्षा पोस्ट मालुमेलाबाट खटिएको टोलीले निकुञ्जको कोर इलाकाबाट बेवारिस अवस्थामा फेला परेकी बोल्न नसक्ने एक महिलाको साउन 20 गते उद्धार गरी प्रहरीलाई बुझाएको छ। रूद्रध्वजगढ़बाट खटिएको टोलीले गोर्खा जिल्ला गोर्खा नगरपालिका 9 पहिरोका कारण भत्किएको घरमा पुरिएका 2 स्थानीयको साउन 18 गते उद्धार गरी जिल्ला अस्पताल गोर्खा पुर्याएको छ। भवानी बक्सगढ़ र खड्गदलगढ़बाट खटिएको टोलीले सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका 2 स्थित मध्य पहाड़ी लोकमार्गमा बस र जीप एकापसमा ठोकी सुनकोशी नदीमा खसेको जीप र सवार व्यक्तिहरूको साउन 18 गतेदेखि खोज तथा उद्धार कार्य गरिरहेको छ। रणभैरवगढ़बाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका 27 जम्मल स्थित स्थानीयको घरमा विद्युत सर्ट भई लागेको आगो साउन 23 गते निभाएको छ। गोरखदलगढ़ अन्तर्गत सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुस्ता गाउँपालिका 5 सुस्ता पारी क्षेत्रमा साउन 23 गते अस्थायी तटबन्ध निर्माण गरेको छ। नारायणी नदीले कटान गरी गाउँभित्र पानी प्रवेश गर्न लागेपछि अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको हो। इलाम जिल्लामा तैनात रडसार्दुलगढ़ले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 10 स्थित राजदुवालीमा साउन 17 गते गएको पहिरोले अवरूद्ध भएको सड़क खुलाएको छ। सोक्रममा टोलीले यात्रुहरू, बिरामी, वृद्ध वृद्ध, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सहयोग तथा सहजीकरण गर्नुका साथै अवरूद्ध बाटो खुलाउन निरन्तर रूपमा खटिएको हो। कालीजंगगढ र नम्बर 23 फील्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बागलुङ जिल्ला बागलुङ नगरपालिका 4 उपल्लो चौरस्थित गौरीधाम शिव मन्दिरमा साउन 18 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ। मन्दिर दर्शनका लागि जाने भक्तजन तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको सहायता कक्षबाट 111 जना लाभान्वित भएका छन्। श्रीनाथगढ़ अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका 4 स्थित टेउछे खोलामा रहेको काठको पुल साउन 19 गते मर्मत गरेको छ। साउन 18 गते परेको अविरल वर्षाका कारण पुलमा क्षति पुगेपछि स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीको सहयोगमा पुल मर्मत गरिएको हो। विष्णुदल गढले धनुषा जिल्ला विदेह नगरपालिका 6 तीन कौरियामा साउन 20 गते एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। सो दौरान विपद व्यवस्थापन, भत्किएका संरचनामा खोज तथा उद्धार, आगो निभाउने तरिका लगायत प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणबमगढ़का 338 जना सकल दर्जाले प्रकृति संरक्षण पदक प्राप्त गरेका छन्। गणपति प्रमुख सेनानी श्री खिम बहादुर डाँगीले साउन 21 गते गढ़मा आयोजित एक कार्यक्रमका बीच सकल दर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नुभयो। विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधताका बीच प्रकृति संरक्षणमा खटी नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढ़ाउन उत्कृष्ट योगदान पुर्याउनुभएका सकल दर्जाको सम्मान स्वरूप उक्त पदक प्रदान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा तैनाथ नम्बर 26 वाहिनी अड्डामा अन्तर्गतका युनिटपतिहरूलाई सहभागी गराई साउन 19 गते कमाण्डर्स कन्फरेन्स 2083 सञ्चालन गरिएको छ। सोक्रममा वाहिनीपति सहायक रथी श्री भीमशंकर वनले युनिटपतिहरूलाई जिम्मेवारी क्षेत्रमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उक्त कन्फरेन्समा वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रमा विद्यमान सुरक्षा चुनौतीहरू, बाह्य आक्रमण विरूद्धको योजना, विपद प्रतिकार्य, आन्तरिक द्वन्द्व विरूद्धको सुरक्षा योजनाका विषयमा छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: मित्र राष्ट्र भारतको आर्म्ड फोर्सेस मेडिकल कलेज पुणेमा सन् 2026 सञ्चालन हुने एमबीबीएस कोर्समा सहभागी हुन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका जेहेन्दार सन्ततिका लागि दरखास्त आह्वान गरिएको छ।
3: आवेदन दिने मिति र स्थान भर्ना छनौट निर्देशनालय जंगी अड्डामा साउन 20 देखि 26 गतेसम्म स्वयं उपस्थित भई आवेदन दिनुपर्नेछ।
4: शारीरिक योग्यता पुरूषको हकमा न्यूनतम 5 फिट 3 इन्च, महिलाको हकमा न्यूनतम 5 फिट हुनुपर्नेछ। उमेर 17 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ।
3: थप जानकारीका लागि भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np मा हेर्नुहुन वा 01-5979-478 मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ वीरतापूर्ण सैनिक इतिहास थल्काउने सैनिक संग्रहालयको चिनारी।
5: वीर पुर्खाहरूको अदम्य साहस, समर्पण, देशभक्ति र बलिदानीबाट स्थापित नेपाली सेनाको इतिहास भनेको आधुनिक नेपाल र नेपालीकै इतिहास हो। गोर्खा राज्यबाट शुरू भएको आधुनिक नेपाल र नेपाली सेनाको इतिहास 2.5 शताब्दी पूरा भइसकेको छ। यसबीचमा नेपाली सेनाले आफ्नो सांगठनिक जीवनमा धेरै घुम्तीहरू पार गरिसकेको छ। गौरवपूर्ण इतिहास र विरासत बोकेको नेपाली सेनाको विभिन्न कालखण्डका ऐतिहासिक, पुरातात्विक, सैनिक महत्वका वस्तु सामग्री तथा दस्तावेज संकलन, संरक्षण तथा जगेर्ना गरी भावी पुस्तालाई जानकारी गराउनु संगठनको जिम्मेवारी पनि हो। त्यही महत्वलाई उजागर गर्नका लागि नेपाली सेनाले सैनिक संग्रहालय स्थापना गरेको छ। आजको कार्यक्रममा हामी इतिहास र वर्तमान जोड्ने सेतुका रूपमा स्थापित सैनिक संग्रहालयको चिनारी र महत्वबारे चर्चा गर्नेछौं। प्रस्तुतिमा छौं म।

0: संग्रहालय। थप प्रस्ट्याउँदै इतिहासविद श्री दिनेश राज पन्त,
1: संग्रहालय भनेको चाहिँ कुनै जातिको बारेमा बुझ्न पनि, देशको बारेमा बुझ्न, कुनै समुदायको बारेमा बुझ्न, कुनै संस्कृतिको बारेमा बुझ्न संग्रहालयमा विभिन्न जहरू सजाएर राखिन्छन्। जस्तो उदाहरणको अब हामी कुरा गरौं कि सैनिक संग्रहालय भनेपछि सैन्यको इतिहास धेरै माथिल्लो छ। अहिले हामीले मानिआएको विक्रम सम्वत 1819 बडा महाराजा पृथ्वीनारायण शाहले पाँचवटा पल्टन खडा भएर आएको, खोजी गर्दै जाँदा विक्रम सम्वत 1801 आश्विन 15 गतेदेखि पनि त्यो, र हामी लिच्छवी कालसम्मको पनि कुरा बुझ्न सक्छौ। त्यसैले संग्रहालयमा चाहिँ सबै कुरा बुझ्ने छर्लङ्ग गरेर राखिने कुरा नै संग्रहालय हो। संग्रहालय चाहिँ एउटा जीवन्त इतिहास हो।
2: इतिहासको गौरवशाली गाथा, पुराना हात हतियार र सैनिक पहिचानलाई जगेर्ना गर्न सैनिक संग्रहालय स्थापना गर्ने विश्वव्यापी अभ्यास छ, जस अनुरूप नेपाली सेनामा 2062 साल असार 27 गते तत्कालीन मन्त्री परिषदका उपाध्यक्ष श्री कृतिनिधि विष्टले सैनिक संग्रहालयको उद्घाटन गर्नुभएको थियो भने 2064 साल असोज 17 गतेदेखि सैनिक संग्रहालय सर्वसाधारणका लागि खुल्ला गर्न थालिएको हो। संग्रहालय स्थापनाको पृष्ठभूमिबारे प्रस्ताउनु हुँदै सहायक रथी श्री प्रेम सिंह बस्नेत अवकाश प्राप्त,
3: यो सैनिक संग्रहालय बनेको अहिलेको भवन आर्मी मेडिकल कलेज बन्नलाई उद्घाटन हुने अवस्थामा पुगेको रहेछ। त्यो चाहिँ एकदम इमर्जेन्सी ल्यान्डिङमा त्यो बन्नु गयो त्यसरी। अब यसरी जन्मियो यो र यो 57 सालमा यसको शिलान्यास भयो र यसरी यसको शुरू भएको हो। यो अहिले संसारभरिको एउटा इज्जत र एउटा सिकाउने बाटो, जनता र सेनाको सम्बन्ध होस्, चाहे विद्यार्थीलाई सिकाउनुहोस्, चाहे राजनीतिज्ञलाई सिकाउनुहोस्, साँची दिएर पढाउने एउटा स्कूल भन्नुहोस्, विश्वविद्यालय भन्नुहोस्, पाठशाला भन्नुहोस्, र यो कानमा सुन्नेले आफै देखेर पढ्ने ठाउँ हो। यो केटाकेटीले चाहिँ एउटा कन्सेप्टमा चित्र देखेर एउटा कन्सेप्टलाइज हो। सैनिक सम्बन्ध, सरकारसँगको सम्बन्ध, सिभिल मिलिट्री रिलेसन, हाम्रो जस्तो देशमा सेना के थियो, यसको विकास के थियो, यसले के गर्यो, कसो गर्यो भने एउटा सेनाको सुवृद्धिको लागि, जनताले बुझ्नको लागि, विदेशीले बुझ्नको लागि यो एउटा असाध्य महत्वपूर्ण स्कूल हो, प्रदर्शन स्कूल हो यो, र विश्वविद्यालय हो।
0: यसरी स्थापना भएको सैनिक संग्रहालय आज इतिहासबारे जान्ने, बुझ्ने र अध्ययन गर्ने महत्वपूर्ण गन्तव्य बनेको छ। त्यहाँ पुग्ने जो कोहीले सैनिक इतिहाससँगै नेपालीको साहस, राष्ट्रप्रेम र बलिदानको गौरवपूर्ण यात्रा नजिकबाट अनुभूति गर्न पाएका छन्। यस संग्रहालयको बाहिरी प्रदर्शनी भाग परिसरमा स्काई भ्यान, हेलिकप्टर, रोल्स रोयल्स कार, ऐतिहासिक डोजर, फेरेट कार, वीर शहीदको अर्धकदको शालिक, हतियार तथा राउण्ड बनाउने पुराना मेसिन, राणाकालीन पानी तान्ने पम्प, तोप लगायतका विभिन्न हेभी मेसिनरी सामग्री प्रदर्शन गरिएका छन्। यस्ता सामग्रीले नेपालको स्मृति, पहिचान र गौरवको अनुभूति गराउनका साथै राष्ट्रिय इतिहास संरक्षणमा समेत उत्तिकै सहयोग पुगेको छ। सैनिक संग्रहालयका प्रमुख सेनानी श्री गेलङ लामा,
4: यसमा चाहिँ हाम्रो बाल बच्चादेखि लिएर स्वदेशी विदेशी सबैजनालाई यो संग्रहालय चाहिँ खुल्ला रहेको छ, र यस हिसाबले गर्दाखेरि यहाँ जति पनि भिजिट गर्ने आगन्तुकहरू हुनुहुन्छ, उहाँले चाहिँ नेपाली सेनाको बारेमा चाहिँ एउटा राम्रो जानकार लिएर जानुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दछु। कारण के हो भने, जस्तै समूहमा आउने बाल बालिकाहरूलाई या अरू कुनै तालिमरत सकल दर्जाहरू वा अरू कुनै ग्रुपहरू आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा हामीले यस संग्रहालयको विषयमा छोटो ब्रिफिङ पनि गर्ने गरेको छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई नेपाली सेनाको इतिहास बारे चाहिँ अति नै राम्रो कुराहरू चाहिँ हामीले चाहिँ जानकारी गराउन सक्छौ।
2: छाउनी स्थित सैनिक संग्रहालय विगत, वर्तमान र भविष्यलाई जोड्ने माध्यम बनेको छ। यसको उदाहरण यहाँ भएका संग्रह कक्षहरू हुन्। संग्रहालयको प्रवेश कक्षमा वर्तमान प्रधान सेनापतिको जीवनी सहितको फोटो, नेपाल, नेपाली सेना, जंगी अड्डा तथा कृतनाहरूको झण्डाका साथै विभिन्न समयमा प्राप्त उपहारहरू, रसुवागढी तथा मकवानपुरगढी प्रदर्शित गरिएको छ। साथै प्रवेश कक्षमा आगन्तुकहरूलाई श्रव्य दृश्यको माध्यमद्वारा नेपाली सेना सम्बन्धी जानकारी गराउने व्यवस्था समेत गरिएको छ। चालू आर्थिक वर्षमा मात्र 45,000 भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले सैनिक संग्रहालय अवलोकन गरिसकेको तथ्याङ्क छ। यो तथ्याङ्कले सैनिक संग्रहालयको महत्व र उपयोगिता पुष्टि गरेको छ। सैनिक संग्रहालय बारे थप जानकारी दिँदै गुल्म प्रबन्ध हुद्दा सानुराम केसी,
5: परमाधिपति कक्ष छ, त्यसमा चाहिँ हाम्रो शिरपाँच पृथ्वीनारायण शाहदेखि अन्तिम राजा शिरपाँच ज्ञानेन्द्र

0: त्रिविक्रम शाहदेव सम्मानको उहाँहरूले गर्नुभएको कृति र कार्यहरू उल्लेख गरिएको छ। वंशा चाड पनि राखिएको छ। युद्ध स्मृति कक्ष छ। 22-24 राज्यहरूलाई एकीकरण गर्दा लडेका गढीहरूको सचित्र वर्णन गरिएको छ। यही कक्षमा फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारमा नेपाली सेनाले भूमिकाहरू खेलेका झलक आउने गरी लिएको तस्विरहरू पनि त्यहाँ प्रष्ट छन्। पूर्व प्रधान सेनापति कक्ष छन्। पहिलो प्रधान सेनापति विराज थापा मगरदेखि हालसम्मका प्रधान सेनापतिहरू तस्विरहरू चाहिँ त्यहाँ राखिएको छ। पोसाक कक्ष छ। पोसाक कक्षमा पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि नेपाली सेनामा के पोसाकहरू चाहिँ लागू भए क्रमशः हामीले त्यहाँ देखाइएको छ। हतियार कक्ष आउँछ। हाम्रो जनरल गेन्द्र शमशेर राणाज्यूले बनाउनु भएको हतियारहरू पनि त्यहाँ हेर्न सक्नुहुनेछ र त्यसमा पुराना हतियारहरू, खम्पा अपरेशन, ओखलढुङ्गा कारवाही, भूसा कारवाही जस्ता कारवाहीहरूको त्यहाँ चित्र सहित प्रयोग भएका हतियारहरूदेखि लिएर उहाँले गरेका कार्यहरू क्याप्सनमा पनि राखिएको छ।
1: मंगलबार र बुधबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सर्वसाधारण सहित विदेशीका लागि समेत संग्रहालय खुला रहने गरेको छ। अवलोकनका सम्बन्धमा थप प्रस्ट्याउँदै अमलदार सविता सापकोटा,
2: हामीले चाहिँ विशेष गरी भिजिटरलाई सुविधाहरू सकेसम्म राम्रो दिने प्रयास गरेका छौँ। अब जस्तै निशुल्क पार्किङ एरिया प्लस उहाँले ल्याउनु भएको सामानहरू, राम्रो लकर सुरक्षाको व्यवस्था गरिएको छ। प्लस कोही अब घुम्दा घुम्दै बिरामी भयो भने पनि प्राथमिक उपचार, त्यसपछि अनि कोही बुढाबुढी बिरामी अब त्यस्तो आउनु भए पनि ठाउँ ठाउँमा चाहिँ सिटहरूको व्यवस्था गरिएको छ। प्लस विदेशीलाई पनि गाइड आवश्यक परेको खण्डमा चाहिँ हामीले गाइड गर्ने गरेका छौँ। त्यसपछि अब भित्र उहाँहरूको मनमा लागेको कुरा हामीहरू सबै सेयर गरेर सोध्नुहुन्छ। अब हामीले पुजेसम्म जानेसम्म उहाँहरूलाई बताइदिन्छौँ यहाँको बारेमा खुलेर। प्लस त्यसमा पनि उहाँहरूलाई लागेको सुधार गर्नुपर्ने अथवा यहाँ म्युजियममा थपकै प्लस गर्नुपर्ने छ भने उहाँहरूको लागि सुझाव पुस्तिका राखिएको छ। उहाँहरूले चाहिँ आफ्नो प्रतिक्रिया त्यसमा लेखेर चाहिँ खोल्ने गर्नुभएको छ।
3: संग्रहालयको पूर्व परम सेनाधिपति कक्षमा नेपाली सेनाको परम सेनाधिपति पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको पूर्ण कदको तस्विर सहित तत्कालीन राजाको पालामा खड़ा भएका पल्टन तथा सैनिक कार्यवाहीको बारेमा उल्लेख गरिएका छन्। यसै गरी युद्ध स्मृति कक्षमा एकीकरण समयका युद्धहरू, नेपाल अंग्रेज युद्ध, नेपाल तिब्बत युद्ध र प्रथम तथा दोस्रो विश्वयुद्धमा नेपाली सेनाले भाग लिएका तस्विरहरू, आधुनिक नेपाल निर्माणको क्रममा भएका एकीकरण अभियानको नक्सा, विभिन्न मित्र राष्ट्रका प्रधान सेनापति तथा विभिन्न व्यक्तिहरूको भ्रमणको फोटो र विभिन्न किल्लाको फोटो प्रदर्शन गरिएका छन्। सैनिक सम्बन्धी यस्ता दुर्लभ संग्रहले अवलोकनकर्ताहरूलाई समेत आकर्षित गरेको छ।
4: म शीतल दाहाल, बनेपा नगरपालिका वडा नम्बर 2। हाम्रो नेपाल एकीकरणदेखि चाहिँ ककले एकीकरण गर्नुभयो, को राजाहरू हुनुभयो अनि कस्ता मेटेरियल्सहरू युज भएछन् नेपाल एकीकरण गर्दाखेरि भन्ने थुप्रै चिजहरू हाम्रो इतिहास चाहिँ देख्न पाइयो। यहाँनिर एकदम गौरव महसुस भयो। अब पृथ्वीनारायण शाहले एकीकरण गरेर अहिले हामी सिङ्गो नेपाली भन्न पाएका छौँ, त्यो एकदम गौरव फिल भइरहेछ।
5: म दिनेश घिसिङ, पहिलाको विगतमा कतिपय कुराहरू चाहिँ अब पढेर थाहा पाउँछ भने चाहिँ हेरेर थाहा पाउने कुराहरू भयो। सेनाको यो पक्ष चाहिँ प्रत्यक्ष रूपमा यो यस्तो खालको रहेछ पढेर भन्दा पनि कतिपयले चाहिँ हेरेरै देख्ने भयो, देखेपछि जानकारी राम्रोसँग पाउने भयो यो रहेछ। अनि युद्धका कुराहरू भयो, युद्ध यसको ठाउँमा यतिखेर यस्तो यो तरिकाले लड्या रहेछ अनि यो ठाउँको रहेछ, विगतमा चाहिँ अब कहाँ कहाँको किल्लाहरू थियो सबै ठाउँमा त नघुमेको हुनसक्छ, त यो भित्र आइसकेपछि चाहिँ सबै ठाउँ घुमेको जस्तो भयो, त्यो फिल हुन्छ हामी आफूलाई। नेपाल चाहिँ पहिला यो पूर्वदेखि पश्चिमसम्मका चाहिँ सिमानहरू यहाँ यहाँसम्म थियो भन्ने कुराहरू त घुमेर चाहिँ सम्भव थिएन भने यहाँ हेरेर सम्भव भयो नि त एकै ठाउँमा, त्यो राम्रो पक्ष छ।
1: सैनिक संग्रहालय इतिहासलाई नियाल्ने, अनुभव सङ्गाल्ने र सिक्ने थलो पनि हो। संग्रहालयको अवलोकनले इतिहास प्रत्यक्ष देखिने र अनुभूति गर्न सकिने विषय समेत बन्ने गरेको छ। खास गरी विद्यार्थीहरूको सिकाइमा सैनिक संग्रहालयले के महत्व राख्दछ त? प्रभात स्कूल भक्तपुरका शिक्षक राजकुमार सहकर्मी,
6: एउटा बच्चाहरूलाई चित्र मार्फत देखाउन पायो त्यसले पनि उनीहरूको मनमा चाहिँ एउटा उत्सुकता, जिज्ञासा, गोर्खाली सैनिकहरू चाहिँ यसरी चाहिँ लड्नु पर्ने जुन आवश्यकताहरूको बारेमा चाहिँ उनीहरूले प्रत्यक्ष त देख्न पाएनन्, कमसे कम त्यो अनुभव गरोस् भन्ने उद्देश्यले चाहिँ उनीहरूलाई यहाँ लिएर आयो। अनि त्यो मात्र होइन, हात हतियार त जस यो बच्चाहरूको माइन्डमा अलिकति युद्ध भन्ने बित्तिकै क्युरियोसिटी हुन्छ नि त, हामीसँग पनि त्यस्तो खालको वेपन्स रहेछ पहिला पुराना वेपन्सहरू भन्ने, त्यो वेपन्स त जसरी होइन क्याप्चर हुन्छ क्या। त्यो संग्रहालयले धेरै कुराहरूमा मदत गरेकै छ, जस्तो हामीले उनीहरूलाई कक्षा कोठामा मात्र हामीले पढाएर के हो जस्तो कि मैले बाघ भनेर त्यो बाघ यस्तो यस्तो छ भनेर मौखिक रूपमा भन्दाखेरि कस्तो कस्तो नि, उनीहरूलाई जुमै लगेर प्रत्यक्ष देखाए जस्तै हाम्रो इतिहासको कुराहरू पनि संग्रहालयले देखाउन सकेका कोसिसहरू जुन प्रयास गरेको छ त्यसले उनीहरूलाई चार भिटामा पढाउने भन्दा धेरै कुराको ज्ञान दिने चाहिँ यस्ता खालका मदतहरू गर्ने चाहिँ मलाई अनुभव गरेको छ।
3: यस संग्रहालयमा अतिरथी प्रधान सेनापति तथा वीर योद्धा कक्षमा हालसम्म अवकाश प्राप्त सेनापतिको र अतिरथीहरूको परिचय सहितको तस्विर वीरको सम्मान पाएका सैनिक व्यक्तिहरू तथा गौरवशाली इतिहास रची भिक्टोरिया क्रस प्राप्त गर्न सफल नेपाली गोर्खा सैनिकको संक्षिप्त परिचय सहितको तस्विर राखिएका छन्। यसैगरी सैनिक पोशाक कक्षमा पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका विभिन्न कालखण्डको समयमा लागू गरिएका नेपाली सेनाको पोशाकलाई प्रदर्शन गरिएको छ। यस्ता प्रदर्शनीले सैनिक इतिहासदेखि वर्तमानसम्मलाई उजागर गरेको छ।
7: मेरो नाम प्रनिसा पराजुली हो, म छ कक्षामा पढ्छु। मलाई यहाँ आउन पाएकोमा खुसी पनि लागेको छ अनि राम्रो लागेको छ। मैले यहाँ आएर पहिला प्रयोग हुने सामग्रीहरू हेरेँ अनि राजाहरूले के युद्धमा के सामानहरू प्रयोग गर्नुहुन्छ भनेर हेरेँ अनि त्यसपछि इतिहासको बारे थाहा पाउन पाएँ, वेपनहरू पनि हेरेँ। मलाई खुसी लाग्यो। हाम्रो लागि या हाम्रो विद्यार्थीको लागि नेपाली सेनाहरूलाई यस्तो सामानहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
8: मेरो नाम एरिकोज हो। यहाँनिर नेपालीकरणको बेला भएको युद्धहरू, नेपाल अङ्गोलो वर सम्बन्धी केही अर्को युद्धहरू, विभिन्न प्रकारका गन वेपनहरू, युद्धमा लाउने गियर अनि नेपाल सेनाको एउटा ठुलो झाँस टाइपको स्काई वेयर पनि देखे। अनि पछि यहाँ एउटा हाम्रो देशलाई पाकिस्तानको डिफेन्स मिनिस्टरले गिफ्ट दिनुभएको एउटा गोल्डन प्लेट भएको गन पनि देखे। अनि यिनीहरू सबैमा फेभरेट चाहिँ मेरो त्यो वीर गन भन्ने एउटा गन छ। यसोबाट सामाजिकको बारेमा धेरै कुराहरू सिक्न पायो त्यो युद्धहरूको बारेमा, अनि पछि जनरल नलेजको पनि धेरै कुराहरू सिक्यो। यसका साथसाथै हामी इतिहासको बारेमा पनि धेरै सिकेको छ। नेपाली सेनालाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
9: स्वप्निल बासेकाला, कक्षा छमा। मैले यहाँ वेपनहरू हेर्न पाएँ। हाम्रो नेपालको इतिहासको बारे एकदमै महत्वपूर्ण वेपनहरू र आउटफिटहरू, अनि पछि हाम्रो पहिलाका पुस्ताहरूले हाम्रो यो नेपाल बनाउन के काम गरेका थिए भनेर हामीलाई देखाएको छ। अनि पछि मलाई सबसे मनपर्ने भनेको संग्रहालयको बाहिर डिस्प्ले गरिरहेको प्लेन र मसिन बनाउने सामान हो। यी सामानहरू हेर्दा मलाई मेरो इतिहास र मेरा फौजीहरूको लागि एकदमै ठुलो सम्मान पाएको हो। म यहाँ मेरो बाहिरको साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, यहाँको संग्रहालयले हाम्रो इतिहासलाई मात्र होइन हाम्रो युवा र हाम्रो फौजीहरूलाई पनि चिनाउने गरेको छ।
1: नेपालको एकीकरण अभियान, ऐतिहासिक युद्ध, सैनिक जीवन तथा पुर्खाको वीरताको गाथाको संग्रह सैनिक संग्रहालय बनेको छ। यस संग्रहालयमा तरबार, खुडा, खुकुरी हुँदै आजसम्म नेपाली सेनाले प्रयोग गर्दै आएका हात हतियारहरू समेत राखिएका छन्। यसै गरी विभिन्न ऐतिहासिक घटनाक्रममा प्रयोग भएका हतियार, नेपाली सेनाले प्रयोग गरेका पुराना हात हतियार तथा औजार, गोलीको गति नाप्ने उपकरण, गेहेन्द्र शमशेरको जीवनी सहितको तस्विर, नेपाली सेनाको प्रत्येक युनिटहरूको आदर्श वाक्य सहितको झण्डा, वीरगन, इलेक्ट्रिक गन, 100 मिमी आर्सीएल, पूर्वाधार निर्माणका झलकहरू, पुराना संचारका उपकरणहरू, पुराना सैनिक ब्याण्डका बाजाहरू, प्याराट्रुप्स, रेन्जर, आर्टिलरीका सामग्रीहरू समेत सैनिक संग्रहालयका आकर्षण हुन्। संग्रहालयमा राखिएका यस्ता सामग्रीहरूले के अर्थ राख्दछ त? त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर श्री सुरेश ढकाल,
10: नेपालको निर्माणको कुराहरू गर्दाखेरि सैनिक इतिहासलाई बिर्सेर सम्भव छैन। सैनिक संग्रहालय भनेर भन्यो भने पनि त्यो चाहिँ नेपाली इतिहासको अथवा नेपाली समग्र सन्दर्भको एउटा पाटो हो। यदि तपाईँसँग एउटा राम्रो खालको सैनिक संग्रहालयहरू छैन जसका आधारमा चाहिँ विगतका बारेमा राष्ट्र निर्माणको कथा भन्न सकियोस्, त्यस्तो खालको नहुँदाखेरि चाहिँ मुलुकको इतिहास नै पनि कमजोर हुन्छ अथवा विश्वसनीय नहुन सक्छ। त्यो कारणले गर्दाखेरि सैनिक इतिहास चाहिँ माध्यम हो, तर सिङ्गो राष्ट्र निर्माणको इतिहासको बारेमा समाधान छ, नयाँ पुस्तालाई थाहा दिनुपर्छ, त्यो इतिहासलाई लेखन र पुनर्लेखन गरिराख्नुपर्छ। फेरि त्यसका लागि चाहिँ म्युजियमहरू एकदमै महत्वपूर्ण हुन्छन्। म्युजियम भनेको चाहिँ त्यो सबै सामग्रीहरूलाई व्यवस्थित ढंगबाट संरक्षण गरेर राखिएको कुराहरू भयो, सम्पूर्ण रूपमा चाहिँ तपाईँको भौतिक अवयवहरू जो अहिले उपलब्ध छ त्योहरूको पनि उत्तिकै महत्व भन्ने अर्थ हुन्छ रहन्छ। संग्रहालयभित्र रहेका चाहिँ हात हतियार दस्तावेजको कुरा मात्र नभए कुनै गढीहरू किल्लाहरू त्यत्तिकै महत्वपूर्ण हुन्छन्।
3: मानव सभ्यताको विकास, राज्य निर्माण, प्रविधि परिवर्तन, सामाजिक संरचना र संस्कृतिको यात्रा बुझ्ने माध्यम पनि भएकाले संग्रहालय वर्तमान पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने र इतिहासप्रति गर्व गर्ने कडी बनेको हो। संग्रहालयको विविध कक्षमा पुरस्कार पदक तथा मोमेन्टोहरू नेपालले शान्ति स्थापनार्थ भाग लिएका विभिन्न फोटो नेपालले नेतृत्व तथा आयोजना गरेको तेस्रो साग सम्मेलनको फोटो पाल्पा सिलखानाको नेपाल अंग्रेज युद्ध पहिलाको हतियार राख्ने ऱ्याक चोरी शिकारीबाट बरामद वन्यजन्तुका अस्थि पञ्जरहरू हवाई जहाज विरूद्धको कार्यवाहीको मोडल लगायत जर्मन विरूद्ध प्रथम भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाले लड़ाई लड़ेको नमूनाको मोडल आदि राखिएको छ। छाउनीमा रहेको सैनिक संग्रहालयसँगै राष्ट्रिय संग्रहालय पनि रहेको छ। राष्ट्रिय संग्रहालयमा पनि नेपाली सेना सम्बन्धी थुप्रै सामग्रीहरू राखिएका छन्। त्यसो त राष्ट्रिय संग्रहालय रहेको पुरानो भवन भीमसेन थापाको पालामा बनाइएको नेपालको पहिलो जंगी अड्डा पनि हो। त्यसैले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय नजिकैको दूरीमा रहेकोले अवलोकनकर्ताहरूलाई थप सहज भएको र संग्रहालय स्थापनाको उद्देश्य पूर्तिमा समेत सहयोग पुगेको राष्ट्रिय संग्रहालयका अधिकृत श्री सुभाष कृष्ण डंगोलको बुझाइ छ।
11: राष्ट्रिय संग्रहालयमा चाहिँ सैनिक इतिहाससँग झन्किने विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन्। जस अन्तर्गत चाहिँ विखात हतियार, तरवार, फुकुरी, बन्दुक, तो अनि सैनिक पोसाकहरू, त्यसै सुरक्षात्मक सामग्रीहरू, युद्धमा भएका चाहिँ सैनिक उपकरणहरू, विभिन्न कालखण्डमा राणाहरूले प्राप्त गरेका सैनिक पदकहरू, सम्मान चित्रहरू अनि दस्तावेजहरू पनि संकलन गरेर प्रदर्शनमा राखिएको। राष्ट्रिय संग्रहालय र सैनिक संग्रह दुवै संग्रहालय नेपालको इतिहास, संस्कृति र सम्पदाको संरक्षण प्रबन्धन एउटा महत्वपूर्ण संस्थाको रूपमा लिन सकिन्छ। यी संग्रहालयहरू नजिकै भएकोले पनि आगन्तुकहरूले एकै भ्रमणमा दुईटै संग्रहालय अवलोकन गर्न चाहिँ उहाँहरू पाउनुहुन्छ। राष्ट्रिय संग्रहालय चाहिँ समग्र रूपमा नेपालको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा कलात्मक सम्पदाको प्रदर्शन गरिन्छ भने सैनिक संग्रहालय चाहिँ नेपाली सेनाको इतिहास, सैन्य परम्परा, युद्धकला, वीरताको इतिहास चाहिँ विशेष रूपमा प्रदर्शन गर्छ। यसरी नै यी दुवै संग्रहालय एक अर्काका पूरक संस्थाको रूपमा हेर्न सकिन्छ।
1: श्रोता, सैनिक संग्रहालय केवल पुराना हतियार, पोसाक वा सामग्रीहरूको संग्रह मात्र होइन, यो हाम्रो राष्ट्रिय इतिहास, वीरता, त्याग र गौरवको जीवन्त अभिलेख हो। यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री, युद्धमा प्रयोग भएका उपकरण, वीर सैनिकका स्मृति चिन्ह तथा अभिलेखहरूले नेपाली सेनाको गौरवशाली यात्रालाई जीवन्त रूपमा उजागर गरेका छन्। श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनी बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फैसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनी उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-2929।
5: 93.4 Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्था

0: व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने छ।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशभर ग्यास अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोमा प्रहरी परिचालन। पोखराममा 32 विश्व आदिवासी जनजाति दिवस मनाइयो, वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना। राज्यसभा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू हुने। प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 नयाँ विधेयक प्रस्तुत गरिने, परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर हुने। सरकार, न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न, सरकार र राजनैतिक दलहरूले नागरिकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार। पोखरामा सार्वजनिक भयो टीभीएस अर्बिटर ईभी 158 किलोमिटर रेन्ज र 34 लिटर बुट स्पेस। हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्पेसटर बन्न सक्ने चेतावनी। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने र पोखरा ग्रीन सिटीद्वारा तेक्वान्दोका खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान। नेपाल स्की संघको 7 साधारण सभा सम्पन्न, 34,80,000 बजेट पारित। सरकारले खाना पकाउने एलपी ग्यास भरि सिलिण्डर बिक्री गर्न थालेपछि शुरू भएको अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुखुम्बु जस्ता जिल्लामा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकार

प्राप्त अधिकारको रक्षा गर्दै पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा साझा प्रतिबद्धता जनाउँदै पोखरामा 32 विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीको आयोजनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो। प्रतिनिधि सभा सदस्य परशुराम तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रभात फेरी ल्याइदी सँगै वृहत सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम गरिएको थियो। विभिन्न जात जातिका मौलिक वेशभूषा संस्कृति र परम्परागत प्रस्तुतिसहित निकालिएको र्यालीले पोखराको सांस्कृतिक विविधतालाई झल्काएको थियो। कार्यक्रममा बोल्दै तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले आदिवासी जनजातिको आन्दोलन सत्ताको वरिपरि केन्द्रित हुँदा कमजोर बनेको टिप्पणी गर्नुभयो। आदिवासी जनजातिको सवालमा राज्यले गरेको विभेद विरूद्ध आवाज उठाउने र आन्दोलनमा उमिने समय आएको उहाँको भनाइ थियो। आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै समुदाय एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिँदै गुरूङले प्राप्त उपलब्धिको संरक्षणसँगै बाँकी अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीले आदिवासी जनजातिको नाममा अहिलेसम्म राजनीति मात्रै भएको टिप्पणी गर्नुभयो। आदिवासी जनजातिको मुद्दालाई राजनैतिक भर्याङका रूपमा मात्र प्रयोग गरिएको अनुभूति हुने गरेको उहाँको भनाइ थियो। उहाँले आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्था निर्माण हुन नसक्दा सरकारले विभिन्न आयोग निकाय तथा प्रतिष्ठान खारेज गर्ने अवस्था आएको बताउनुभयो। सरकारले केही संस्थालाई खारेज गर्नुको साथै पुनर्गठन समेत गरिरहेको उल्लेख गर्दै त्रिपाठीले आवश्यकता र प्रभावकारिताको आधारमा त्यस्ता प्रतिष्ठान तथा निकायलाई पुनर्स्थापना गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार आदिवासी जनजातिको अधिकार र पहिचानसँग जोड़िएका संस्थालाई प्रभावकारी बनाउन राज्यले स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणका साथ काम गर्न आवश्यक छ। नेवादी तबु गण्डकी प्रदेश सदस्य मथुरा श्रेष्ठले जातीय पहिचानभित्र समुदायको संस्कार संस्कृति र धर्म समेत जोड़िएको बताउनुभयो। आफ्नो पहिचानलाई केवल नारामा सीमित नराखी संस्थागत र संरक्षण गर्न सक्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष ओमप्रसाद गौजनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका कार्यवाहक अध्यक्ष अशोक भट्टचन, दुरा समाज कास्कीका अध्यक्ष गोविन्द दुरा, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य दानबहादुर थापा मगर लगायतले आदिवासी जनजातिका अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणको विषयमा धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन महासंघ गण्डकी प्रदेशका महासचिव सुजन तामाङले गर्नुभएको थियो। दिवसको मुख्य आकर्षणका रूपमा विभिन्न आदिवासी जनजाति समुदायको मौलिक सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्नुभएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिकबीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 देखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणको लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा, सुझाव मन्त्री समक्ष सोध्दै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने राष्ट्रपाले जनाएको छ। संघीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको सूचनामा उल्लेख छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा

संसदीय मामिला मंत्री सविता गौतमले थप दुईवटा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची छ, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव समावेश छ। त्यस्तै प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083माथि छलफल र पारितको लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली, पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकको शुरूमा सभापति थापाले वर्तमान सरकारको कार्यशैली र पार्टीभित्रको आन्तरिक अवस्थाप्रति कड़ा आलोचना

लाई भन्दा नसुनेकाले अहिलेको यो अवस्था आएको बताउनुभयो। अहिलेको सरकारको पनि गति र मति नमिलेको थापाको भनाई छ। उहाँले मुलुकमा शासकीय अराजकता बढ़ेको भन्दै सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाउनुभयो। साथै प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई सिंहदरबारमा एउटा कोठामा थुन्ने काम असंवैधानिक भएको सभापति थापाको भनाइ थियो। नागरिकको मनोविज्ञानबारे चर्चा गर्दै थापाले देशभरका मानिसहरूमा राजनीतिप्रति अन्यल र अनिश्चित बढ़ेको बताउनुभयो। नेपालको राजनीति कता जान्छ भन्ने विषयमा आम नागरिकमा अन्यलता रहेको भन्दै उहाँले पार्टीले ठोस सुधारको बाटो समात्नुपर्ने बताउनुभयो। कांग्रेसले जनताको यो आक्रोश र हताशलाई बेलैमा सम्बोधन नगरे भविष्यमा थप संकट आउन सक्ने उहाँको भनाइ थियो। थापाले पार्टीले कांग्रेसले प्रमुख प्रतिपक्षको संवैधानिक जिम्मेवारीलाई सशक्त रूपमा उठाउनुपर्ने बताउनुभयो। उहाँले लोकतन्त्रमा बलियो प्रतिपक्ष हुनुपर्ने अडानका कारण मात्र अन्य दलहरूबीच नयाँ सहमति बनेको दावी गर्नुभयो। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसदहरूले सरकारको आलोचना गर्नुलाई थापाले सकारात्मक भन्नुभयो। यद्यपि उहाँले राष्ट्रपालाई सत्ताको सामूहिक जिम्मेवारीबारे स्मरण गराउनुभयो। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो। उहाँले विशेष महाधिवेशन विधानसम्मत भएको र निर्वाचन आयोगले पनि त्यसलाई सदर गरिसकेकाले अब शानका साथ अदालत गएर आफ्नो कुरा राख्ने बताउनुभयो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै उहाँले कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिनुभएको छ। जारी बैठकमा महामन्त्री थापाले नागरिकमा व्याप्त निराशा आक्रोश र राजनैतिक अन्यल चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने र पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्ने प्रस्ताव समेत राख्नु भएको छ। सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा सत्र स्थित रातो पैरा सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा वन क्षेत्रको भिरालो पाखामा 250 बाँसका बिरूवा रोपिएको हो। पोखरा सत्रका वडा अध्यक्ष राधिका साई योगीले बाँसको बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख दुःखमा बाँसको महत्व रहेको बताउनुभयो। पोखरा सत्रमा रातो पैरा र कालचरुवा दुईवटा सामुदायिक वन समूह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट 1,00,000 रूपियाँको लागतमा खरिद गरिएका 500 बाँसका बिरूवा रोप्नको लागि प्रोत्साहन गरिएको जानकारी दिनुभयो। सेती नदी र फुस्रे खोलाको किनारामा अवस्थित दुवै वन समूहको आय आर्जन र माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले रोपिएका बिरूवा रोप्नुभन्दा पनि संरक्षण चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काफ्लेले वनको संरक्षण गर्नु भनेको वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्नुभएको बताउनुभयो। विश्वमा जनसंख्या वृद्धिसँगै वातावरणीय सन्तुलनमा परेको प्रभाव न्यूनीकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले वनलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो। स्थानीय तथा मौलिक प्रजातिका बिरूवा हुर्काउन सहज हुने विश्वास व्यक्त गर्दै उहाँले समूहले काठ बिक्री तथा वन पैदावारको उपयोग मात्र नभई वातावरण संरक्षणमा अतुलनीय योगदान पुर्याउँदै आएको बताउनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं समूहका वरिष्ठ सल्लाहकार हरिप्रसाद बाँसोलाले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा सामुदायिक वन समूहबाट शुरू भएको सामुदायिक वनको अभियान आलमुलुकका 77 जिल्लामा विस्तार भएको जानकारी दिनुभयो। नेपाल सर्वोच्च शिखर सगरमाथा बुद्ध जन्मभूमि भूमिसँग विश्व सामु सामुदायिक वनको देशका रूपमा परिचित भएको उल्लेख गर्दै वन क्षेत्रलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने तीनै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकता उल्याउनुभयो। 12.5 हेक्टर क्षेत्रफलमा फैलिएको रातो पैरा सामुदायिक वन क्षेत्रमा विभिन्न समयमा वृक्षरोपण गरिएका चाँप लप्सी उत्तिस रुद्राक्ष बाँससँगै स्थानीय प्रजातिका बोट बिरूवाले हराबिरा हुँदै गएको बताउँदै उपभोक्ताले उपयोग भन्दा पनि संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको वन समूहलाई राज्यको तर्फबाट आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड़ थियो। वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत र सचिव लेस्ली ठुसाजुले सञ्चालन गर्नुभएको थियो। यसअगाडि पोखरा सत्रको कालजरुवा सजीवन घारी सामुदायिक वन समूहमा 270 बाँसका बिरूवा रोप्ने कार्य सम्पन्न भएको समूहका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिनुभएको छ। लायन्स क्लब अफ साझा चौतारीद्वारा आयोजित रक्तदान कार्यक्रममा 55 युनिट रगत संकलन भएको छ। वर्षासँगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। लायन्स क्लब रक्तदान विभाग प्रमुख मीनबहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान जीवनदान महादानबाट प्रेरित लायन्स क्लबहरूले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 17 वडा अध्यक्ष राधिका साई जोगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवावर्गलाई प्रेरित गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। क्लबका अध्यक्ष सीता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरियर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी
लायन्स दुर्गा कुमारी आचार्य लक्ष्मी शर्मा लगायतले रक्तदानको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

0: श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-87।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स, सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
6: हृदयघात,
7: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
1: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुसीमा बदलाऊ। किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
9: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
10: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intake to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरामा कालो धुवा फाल्ने 15 गाड़ीका कागजपत्र नियन्त्रणमा लिइएको छ। पोखराका नगर बसहरू नियमित मर्मत समाट नगर्दा प्रदूषण बढ़दै गएको भन्दै यातायात व्यवस्थाकारले कास्कीले पोखराको न्यू रोडमा गुड़िरहेका सवारी साधनको प्रदूषण मापन गरेको थियो। प्रदूषण परीक्षणका क्रममा जाँच गरिएका सवारी साधन मध्ये 15 सवारी साधनले मापदण्ड भन्दा बढ़ी धुवा फाल्ने गरेको भेटिएको छ। 70 वटा सवारी साधनमा प्रदूषण परीक्षण गरिएको थियो। परीक्षणमा असफल भएका सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएर मरमत सम्भारको लागि पठाइएको कार्यालयले जनाएको छ। इन्जिनियर सुमन शर्माका अनुसार त्यस्ता सवारीहरू मरमतपछि कागजपत्र फिर्ता दिइनेछ। जेएनजी आन्दोलनमा मेसिन जलेपछि प्रदूषण मापन रोकिएको थियो। केही समय अघि मात्रै मेसिन खरिद गरिएको छ। अहिले कार्यालयले नियमित मापन शुरू गरेको छ। लामो समयपछि प्रदूषण मापन भएकोले दुईपटकको लागि कार्यवाही नगरिएको कार्यालय प्रमुख ढाका प्रसाद शर्माले बताउनु भएको छ। अबदेखि भने मापदण्ड फेल भए कार्यवाही प्रक्रिया अगाडि बढ़नेछ। पोखरा उद्योग वाणिज्य संघले पोखराचार गैरापाटनमा रहेको सचिवालय अगाडि विश्राम गर्ने चौतारी निर्माण गरेको छ। चौतारीमा आज पोखरा वडा नम्बर 4 का वडा अध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको बिरूवा रोप्नुभयो। उहाँले चौतारोको अनावरण समेत गर्नुभयो। यसअघि पनि सोही ठाउँमा चौतारो नै रहेको थियो। तर चौतारोमा रहेको राजवृक्ष सुकेपछि त्यसको पुनर्निर्माण र नयाँ बिरूवा रोपिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले जानकारी दिनुभएको छ। टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय द्विपाङ्गे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कूटर टीभीएस अर्बिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जाल मार्फत सार्वजनिक गरिएको अर्बिटरलाई कम्पनीले शहरी यात्राका लागि स्मार्ट दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अर्बिटरमा 3.1 किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले 158 किलोमिटरको आईडीएस रेन्ज प्रदान गर्दछ। स्कूटरमा क्रूज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, इकोर पावर मोड जस्ता सुविधाहरू उपलब्ध रहेका छन्। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ीबीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 का लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। यो प्रस्ताव पारित भएमा ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल ग्रास उत्पादन जीडीपीको 3% भन्दा धेरै हुनेछ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भूभाग मान्ने चीनले आफ्नो दावी स्थापित गर्न विगत केही वर्ष यता सैन्य तथा राजनैतिक दबाव बढ़ाउँदै लगेको छ। ताइवानले भने चीनको यस्तो दावीलाई अस्वीकार गर्दै आएको छ। लायन्स क्लब अफ पोखरा ग्रीन सिटीले श्रीकृष्ण माध्यमिक विद्यालय मासपार पोखरामा सञ्चालन हुँदै आएको 36 महिने तेक्वान्डो प्रशिक्षण कार्यक्रम अन्तर्गत बेल्ट टेस्ट, प्रमोशन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तेक्वान्डो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान समेत गरिएको थियो। तेक्वान्डो खेल मार्फत जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा पदक जित्न सफल खेलाड़ीलाई सम्मान गरिएको हो। साथै प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई उनीहरूको स्तर अनुसार बेल्ट, प्रमोशन तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा ग्रीन सिटीका अध्यक्ष नारायण प्रसाद उपाध्यायले बालबालिकाको आत्मरक्षा क्षमता विकाससँगै खेलकुद क्षेत्रमा उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले तेक्वान्डो प्रशिक्षण सञ्चालन गरिएको हो। तेक्वान्डोले बालबालिकालाई आत्मरक्षा गर्न सक्षम बनाउनुको साथै अनुशासन, एकाग्रता र आत्मविश्वास विकास गर्न सहयोग हुने उपाध्यायले बताउनुभयो। महासभाषद तेक्वान्डो डोजाङका प्रशिक्षक तथा जोन चेयर पर्सन बलराम लामाले श्रीकृष्ण माविको सहयोगमा विद्यालय परिसरमै नियमित रूपमा तेक्वान्डो प्रशिक्षण सञ्चालन भइरहेको जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल 325 CM नेपालका पीडीजी चण्डीप्रसाद दरियालले बालबालिकालाई आत्मरक्षाको लागि सक्षम बनाउनका साथै खेलकुद क्षेत्रमा अगाडि बढ़न जाने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा एरिया चीफ कुलचन्द्र शर्मा, श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुरूषोत्तम रेग्मी, विद्यालयका प्रधान अध्यापक प्रेम चापागाई, क्लबका उपाध्यक्ष विश्व कल्याण अधिकारी सचिव निशान थापा लगायतले बोल्नु भएको थियो। नेपाल स्केट संघको 7 औं नियमित साधारण सभा काठमाडौँमा आज सम्पन्न भएको छ। संघका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बन्द सत्रले
आर्थिक वर्ष 83-84 को 34,80,800 रूपियां को वार्षिक बजेट पारित गरेको छ। बजेटमा राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम र विन्टर ओलम्पिक्सको तयारीलाई प्राथमिकता दिइएको छ। बन्द सत्रले संघीय उपाध्यक्ष रमा भट्टराईद्वारा प्रस्तुत कार्ययोजना, महासचिव विजय श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ भने नयाँ लेखा परीक्षक नियुक्ति गर्ने निर्णय समेत गरेको छ। साधारण सभामा संघका पदाधिकारी तथा सदस्यहरूको भौतिक र भर्चुअल सहभागिता रहेको थियो। संघको नयाँ विधानमा भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा भर्चुअल माध्यमबाट पनि साधारण सभामा सहभागी हुन सकिने व्यवस्था गरिएको छ। पोखराको सहारा फुटबल एकाडेमीको सहयोगार्थ पोखरामा हाइकिङ हुने भएको छ। पोखरा महानगरपालिका नौको कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा यही शनिबार स्वास्थ्य पर्यटन र सामाजिक सेवाको सन्देशसहित सहारा फुटबल एकाडेमीको सहयोगार्थ समर हाइकिङ फर च्यारिटी 2083 आयोजना हुने भएको क्लबले जनाएको छ। पोखरा नौ महेन्द्रपुल फल्चाबाट बिहान 7 बजे शुरू भई पर्यटकीय क्षेत्र काउडाँडासम्म पुग्ने गरी हाइकिङको यात्रा तय गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनु भएको छ। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरको सँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागि उहाँले जनाउनु भएको छ। हाइकिङमा सहभागी हुन प्रति व्यक्ति 1,500 रूपियाँ शुल्क निर्धारण गरिएको छ। सहभागीलाई उक्त शुल्कमा टी शर्ट, खाजा र खाना उपलब्ध गराइनेछ। कार्यक्रमबाट संकलित रकम श्रीबहादुर केसी स्मृति सहारा फुटबल एकाडेमीको सहयोगमा प्रयोग गरिने भएको क्लबले जनाएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशभर ग्यास अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोमा प्रहरी परिचालन। पोखरामा 32 विश्व आदिवासी जनजाति दिवस मनाइयो, वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना। राजसभा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू हुने। प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 नयाँ विधेयक प्रस्तुत गरिने, परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर हुने। सरकार न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न, सरकार र राजनीतिक दलहरूले नागरिकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार। पोखरामा सार्वजनिक भयो टीभीएस अर्बिटर इभी 158 किलोमिटर रेन्ज र 34 लिटर बुट स्पेस। हर्जमुजमा अलपत्र परेका जहाजहरू सुपर स्पेन्डर बन्न सक्ने चेतावनी। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने र पोखरा ग्रीन स्टेटद्वारा तेक्वान्दोका खेलाड़ी तथा प्रशिक्षकलाई सम्मान। नेपाल स्की संघको 7 साधारण सभा सम्पन्न, 34,80,000 बजेट पारित। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आउनु होस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान गाउँ धरहरा जाने चोक फुलबारी 11 पोखरा।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा।

0: 20% समस्या सफलता पहले पानी चाहा पानी
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-5728-49।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-5674-558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: BBA, BSc, CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड IT, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 061-451-000, 061-451-002,
4: मोबाइल नम्बर 9856084666।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
9: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-2929।
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: नेपालीको गौरव,
13: नेपालीको पहिचान,
12: पालिखे ढाका टोपी
13: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
1: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
0: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
1: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
0: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
1: फोन
0: 5308 15 5308 15,
1: मोबाइल नम्बर 9852 2871, महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
9: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
10: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक,
11: यति बेला रातिको 10 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
14: 93.4 रेडियो अन्नपूर्ण 93.4।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।